0: सूचना समाचार अनि मनोरञ्जनको साथी रेडियो टाइगर।
1: ए नानी, तिमीले छोरीको जन्म दर्ता गरायो?
2: गराउला नि काकु, के पो हतार छ र?
1: राम राम राम राम, त्यसो भनेर हुँदैन नि नानी। जन्म मृत्यु बसाई सराई विवाह सम्बन्ध विच्छेद जस्ता व्यक्तिगत घटना 35 दिन भित्रमै वडा कार्यालयमा गएर दर्ता गराइहाल्नु पर्छ। व्यक्तिगत घटना दर्ता गरेपछि मात्रै सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, बाल बालिकालाई स्कुल भर्ना गर्न, नागरिकता पासपोर्ट र राष्ट्रिय परिचय पत्र नम्बर प्राप्त गर्न सकिन्छ।
2: ओहो, हो र काकु, त्यसो भए त म आजै वडा कार्यालय गएर छोरीको जन्म दर्ता गरिहाल्छु।
0: जन्म मृत्यु बसाई सराई विवाह सम्बन्ध विच्छेद जस्ता व्यक्तिगत घटना वडा कार्यालयमा सही विवरण दिई दर्ता गराऊ।
2: नेपाल सरकार गृह मन्त्रालय, राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण विभाग, सिंहदरबार, काठमाडौँ।
3: खुसीको खबर,
4: अब कोहलपुर नेपालगंज जानै नपर्ने। गर्भवती महिलाहरूले अब 4-5 महिनामा गर्नुपर्ने एनोमली स्क्यान हरेक महिनाको दोस्रो र अन्तिम शनिबार दुई पटक रेडियोलोजिस्टबाट भिडियो एक्सरे शुरूआत भएको छ।
3: अनि यो एनोमली स्क्यान भनेको के हो नि?
5: गर्भमा रहेको बच्चाको मुटु, फोक्सो, पेट, टाउकोमा पानी जमेको, अपाङ्गताका साथै बच्चाको भित्री अङ्गहरूको विस्तृत जाँच भिडियो एक्सरे द्वारा गरिन्छ।
3: साइना मेडिकल हलका सेवाहरू,
6: भिडियो एक्सरे, ल्याब सेवा, विशेषज्ञ डाक्टरद्वारा बिरामी जाँच, आँखा जाँच अनुसारको चस्मा तयार गरिने, प्रत्येक महिनाको चौथो शनिबार रेडियोलोजिस्टद्वारा भिडियो

0: मूल्यमा अर्डर अनुसार तयार गरिन्छ। साथै हामी कहाँ नेपालगंजकै मूल्यमा सुनचाली खरिद बिक्री पनि गरिन्छ। विजय सुनचाली पसल अब नयाँ व्यवस्थापनका साथ सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ। प्रोपराइटर श्यामलाल सुनार, विजय सुनचाली पसल ठाकुरबाबा नगरपालिका एक भुरीगाउँ बर्दिया, सम्पर्क नम्बर 9883638058। ग्राहकको सन्तुष्टि नै हाम्रो चाहना हो।
1: गर्जन छ सधैँ बाघ झैं, रेडियो टाइगर 99.2 मेगाहर्ज।
2: रेडियो टाइगर स्टुडियो टाइम, अहिले बिहानको 6 बजेको छ। यस ट्रान्जेक्टका साथमा दैनिक उपभोगका सम्पूर्ण किराना सामानहरू एकै ठाउँमा पाइने अल पसल कञ्चनपुर जाने बाटो, भरिगाउँ बजार, बर्दिया।

0: नमस्कार तथा सुप्रभात। काया कैरनमा तपाईलाई साथी हृदय रिमाल सँगै मिलन तिमिल सिन्हाको स्वागत छ। काया कैरन उज्यालो रेडियो नेटवर्क सँगै देशभरका विभिन्न एफएम रेडियो स्टेशन र उज्यालो अनलाइनमा एकसाथ प्रसारण भइरहेको छ।
1: आज 2083 साल जेठ 11 गते सोमबार, सन् 2026 मे 25 तारीक अधिक जेठ शुक्ल पक्षको नवमी तिथि।
2: काया कैरनका साथमा
3: किसान पाइप प्रोडक्ट्स प्राली,
2: राष्ट्रको शान किसान,
3: अ कम्प्लिट पाइपिङ सोल्युसन्स।
0: काया कैरन शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: संविधान संशोधनमा प्रत्यक्ष निर्वाचित राष्ट्रपतिदेखि विदेशमा रहेका नेपालीलाई मताधिकारसम्मको प्रस्ताव, नागरिकको सुझाव समेत समेटेर बहसपत्रको मस्यौदा बनाउने कार्यदलको तयारी।
0: पश्चिम तराईका जिल्लाहरूमा प्रचण्ड गर्मीसँगै तातो हावाले जनजीवन कष्टकर, दिउँसो घर बाहिर ननिस्कन, स्वास्थ्य समस्या देखिए तुरन्त अस्पताल जान सरकारको अपील।
1: 293 सामुदायिक विद्यालयमा 5 भन्दा कम विद्यार्थी र धेरै शिक्षक भएका विद्यालयलाई पालिकाले व्यवस्थित गर्दै।
0: भारतको तेलंगानामा गर्मीका कारण 16 जनाको ज्यान गयो, तापक्रम 46 डिग्री भन्दा माथि, तातो हावाको लहर अझै केही समय रहने मौसम विभागको चेतावनी।
1: र मालदिप्सलाई हराउँदै नेपाल काभा महिला भलिबल च्याम्पियनशीपको सेमी फाइनलमा राजस्थान आईपीएल क्रिकेटको प्लेअफमा कोलकाता बाहिरियो, दिल्लीको सान्त्वना जित।
4: रमादेवी कलेज बुटवल तामनगरको नयाँ विद्यार्थी भर्ना सम्बन्धी सूचना।
5: दक्ष तथा अनुभवी शिक्षक शिक्षिकाहरूद्वारा अध्यापन गराइने यस कलेजमा सिटीईभीटी अन्तर्गत एचए, ल्याब टेक्निसियन, रेडियोग्राफी र सिभिल ओभरसियर तथा प्लस टू तर्फ साइन्स म्यानेजमेन्ट र होटल म्यानेजमेन्ट कार्यक्रममा भर्ना खुल्यो।
4: सिटीईभीटी तर्फको फारम भर्ने अन्तिम मिति यही जेठ 13 गते।
5: सम्पर्क फोन नम्बर 98570-3578, 98570-7540, 98635-6788।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्सुरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: ह्युमन रिसोर्स डेभलपमेन्ट एन्ड रिसर्च इन्स्टिच्युट बबरमहल काठमाडौँको भर्ना सम्बन्धी सूचना।
2: प्राविधिक शिक्षा विकल्पमा होइन समृद्धिको संकल्पको रूपमा पढौ भन्दै विगत 31 वर्षदेखि प्राविधिक शिक्षामा समर्पित यस कलेजमा शैक्षिक सत्र 2083 लागि प्रमाणपत्र तहका शैक्षिक कार्यक्रमहरू हेल्थ असिस्टेन्ट, ल्याब टेक्निसियन र फिजियोथेरापी सहायकमा भर्ना खुल्यो।
1: कोर्सका विशेषताहरू: 3 वर्षभित्रै कोर्स उत्तीर्ण गरी विभिन्न स्वास्थ्य संस्थाहरूमा प्राविधिक नायब सुब्बा सरहको जागिर वा स्वरोजगारी मार्फत आत्मनिर्भर बन्न सकिने, देश विदेशमा सहज रूपमा आकर्षक रोजगारी पाइने, पढ्दै कमाउँदै मोडलमा सम्बन्धित विषयमा स्नातक तह अध्ययन पनि गर्न सकिने।
2: थप जानकारीका लागि ह्युमन रिसोर्स डेभलप

0: एन्ड रिसर्च इन्स्टिच्युट बबरमल काठमाडौँमा सम्पर्क गर्नुहुन वा कलेजको वेबसाइट www.hrdri.edu.np मा लगइन गर्नुहुन वा मोबाइल नम्बर 9851177619 वा 9856713414 सम्पर्क गर्नुहुन अनुरोध छ।
1: काया कैरनमा अब खबरको सिलसिला। संविधान संशोधनको बहस पत्र निर्माण गर्न गठित कार्यदलले छलफलका लागि 8 बुँदामा 54 प्रस्ताव तयार पारेको छ। विदेशमा रहेका नेपालीलाई मतदानको अधिकार दिने, सबै तहका अदालतका न्यायाधीशको पुनर्नियुक्ति गर्नेदेखि प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको व्यवस्था गर्नेसम्मका सवाल प्रस्तावमा राखिएका छन्। कार्यदलले तयार पारेको प्रस्तावमा शासकीय स्वरूप शीर्षक अन्तर्गत 7, निर्वाचन प्रणालीका 8, संघीयता सम्बन्धी 2, प्रदेश सम्बन्धी 8, स्थानीय तहका 3, न्यायपालिकाका 11, संवैधानिक निकाय सम्बन्धी 6 र अरू विविध विषय अन्तर्गत 9 प्रस्ताव अघि सारिएको छ। संविधान संशोधन बहस पत्र तयार गर्ने कार्यदल 2082 का संयोजक असीम शाहले संविधान संशोधन बहस पत्र निर्माणका लागि छलफल गर्ने आधारका रूपमा विषय तय गरिएको बताउनुभयो। प्रतिनिधि सभा नियमावली मस्यौदा समितिको संविधान संशोधनका लागि अप्नाइने कार्यविधिमा संविधानसँग बाजिने व्यवस्था पनि प्रस्ताव गरिएको छ। प्रतिनिधि सभा र राष्ट्रिय सभा दुवै सदनका सदस्य संख्या एकमुष्ट जोडेर त्यसको दुई तिहाई प्रतिनिधि सभाबाट मात्र पुर्याउन सके पनि संविधान संशोधन हुन सक्ने प्रस्ताव अघि सारिएको हो। जुन प्रस्ताव संविधानको व्यवस्थासँग बाधिन्छ, यसअघि दुईपल्ट भएका संविधान संशोधन दुवै पक्षबाट छुट्टा छुट्टै दुई तिहाई बहुमतले पारित गरेर मात्र सम्भव भएका थिए। राष्ट्रिय सभामा सत्तारूढ रासोपाको प्रतिनिधित्व शून्य छ, प्रतिनिधि सभामा दुई तिहाई नजिक छ। अब नागरिकको सुझाव समेत समेटेर बहस पत्रको मस्यौदा निर्माण गर्ने र त्यसमा दलहरूको सुझाव पुनः लिएर अन्तिम रूप दिएर प्रधानमन्त्रीलाई बुझाउने कार्यदलको योजना रहेको खबर कान्तिपुरले लेखेको छ।
2: 19 सदस्यीय सचिवालयमा बहुमतले पार्टी पुनर्गठनका लागि नेतृत्व हस्तान्तरणका लागि माग गरेपछि नैतिक र राजनैतिक दबावमा आउनुभएका एमाले अध्यक्ष केपी शर्मा ओलीले यो मुद्दालाई केन्द्रीय कमिटिबाट टुंग्याउने भन्दै पछाडि धकेल्नु भएको छ। पार्टी पुनर्गठनको बहस निर्णायक चरणमा प्रवेश गरेसँगै अन्तिम टुंगो केन्द्रीय कमिटि बैठकबाटै गर्ने सचिवालयको निर्णयले पार्टीभित्र ध्रुवीकरणको अवस्था आएको छ। बहुसंख्यक सचिवालय सदस्यहरू पुनर्गठनको पक्षमा उभिएपछि एमालेमा शक्ति संघर्ष थप चर्किने संकेत देखिएको छ। यद्यपि आइतबार सम्पन्न बैठकले 21 फागुनको चुनावी समीक्षा र पार्टी पुनर्गठन सम्बन्धी प्रस्ताव तयार पार्न उपाध्यक्ष रामबहादुर थापा बादलको नेतृत्वमा कार्यदल बनाएको छ। कार्यदलले चुनावी समीक्षा, संगठनको कमजोर पक्ष र सम्भावित संरचनात्मक सुधारबारे विस्तृत प्रतिवेदन तयार गर्नेछ। यसैबीच अध्यक्ष केपी शर्मा ओलीले उपाध्यक्ष विष्णु पौडेलको नेतृत्वमा 6 सदस्यीय संविधान संशोधन कार्यदल बनाउन प्रस्ताव गर्नुभएको छ। आजको नयाँ पत्रिकाले खबर लेखेको छ।
1: भारतका विभिन्न राज्यमा तातो हावा, लू चलेर कम्तीमा 16 जनाको ज्यान जानुका साथै जनजीवन नै अस्तव्यस्त भइरहँदा नेपालका सीमावर्ती जिल्लाहरूसहित पश्चिम तराईमा पनि दिउँसोको तापक्रम 40 डिग्री सेल्सियस भन्दा माथि पुग्न थालेको छ। लुम्बिनी र सुदूरपश्चिमका तराईका जिल्लामा अधिकतम तापक्रम अत्यधिक बढ़ेको छ। दिउँसो तातो हावा, लू चल्न थालेको छ। बाँकेको नेपालगंजको भेरी अस्पतालमा हरेक दिन करिब 100 बिरामी गर्मीले प्रभावित भएर पुग्ने गरेका छन्। टाउको दुख्ने, वाकवाकी लाग्ने, बान्ता हुने, शरीरमा पानीको मात्रा कमी हुने, ज्वरो आउने जस्ता समस्या लिएर उनीहरू आउने गरेको अस्पतालले जनाएको छ। गर्मी बढ़ेपछि दिउँसो काम गर्ने किसान तथा दैनिक जालदारी मजदूर बढ़ी प्रभावित भएका छन्। जेठ पहिलो हप्तादेखि बढ़दै गएको तापक्रमले सड़कमा मानिसको चहलपहल पातलिएको छ। दिउँसो चर्को घाम र लूले मानिस बाहिर निस्कन छाड़ेका छन्। गर्मी बढ़ेपछि कतिपय विद्यालय बन्द गरिएको छ। दिउँसो घर बाहिर ननिस्कन स्वास्थ्य समस्या देखिए तुरन्त स्वास्थ्य संस्थामा जान सरकारले अपील गरेको छ। यस्तै डाक्टरहरूले प्रशस्त पानी पिउने, चिसो पानीले नुहाउने, दिउँसो बाहिर जाँदा छाता प्रयोग गर्ने, टाउको छोप्ने, हल्का कपड़ा लगाउने, खेतको काम बिहान र बेलुका मात्रै गर्ने, कागती पानी, नरिवल पानी, फलफूलको र घरको खाना खाने, चिया, कफी, सोडा र क्याफिनयुक्त पदार्थ नपिउने, दिउँसो बाहिर ननिस्कने, लामो समय भान्सामा नबस्ने, धूमपान र जाँड ड्रग्स सेवन नगर्ने सुझाव दिएका छन्।
2: बाजुरा र हुम्ला जिल्लाको सीमा क्षेत्र विवाद उत्कर्षमा पुग्दा दुवै पक्षले कागजात र प्रमाण आफूहरूसँग रहेको दावी गरेका छन्। लामपाटा चियाचौर रानी सैन क्षेत्रलाई बाजुराले हिमाली गाउँपालिका वडा नम्बर 3 र हुम्लाको खारपुनाथ गाउँपालिकाले वडा नम्बर 2 भनेको छ। हुम्लाले यो क्षेत्र कागज प्रमाणका आधारमा आफ्नो भएको दावी गरेको छ। यसैबीच सरकारले बाजुरा र हुम्ला जिल्लाको सीमा सम्बन्धी विवादको प्राविधिक पक्ष अध्ययन गर्न समिति गठन गरेको छ। नापी विभागका उपमहानिर्देशक सुशील डंगलको संयोजकत्वमा समिति गठन गरिएको हो। भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलको अध्यक्षतामा हिजो बसेको बैठकले समिति गठन गरेको जनाएको छ। बाजुराको हिमाली गाउँपालिका वडा नम्बर 3 को लामपाटामा सीमा विवादको विषयलाई लिएर केही दिन अघिदेखि विवाद हुँदै आएको छ। हुम्लाको खारपुनाथ गाउँपालिका 2 थाली र लामपाटाका बासिन्दाबीच रानीसैन क्षेत्रको सीमालाई लिएर विवाद हुँदै आएको छ। नापी विभागका सूचना अधिकारी दयानन्द जोशीले बाजुरा र हुम्लाको सीमा विवादका लागि प्राविधिक पक्ष अध्ययन गर्न मन्त्रीको अध्यक्षतामा बैठक बसेर समिति गठन गरिएको बताउनुभयो। आजको गोर्खा पत्र दैनिकमा खबर छ।
1: कायाकैरनमा संक्रामक रोगको जोखिम र बस्ने उपाय बारे कुराकानी सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
3: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानु पर्ने भयो।
4: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
3: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
5: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
6: फोन 056-494-333, 493-555।
7: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़ सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
8: जहाँ फेरिन्छ सुखको सास, त्यही हो घर, जहाँ हुन्छ खुसीको बास, जहाँ बालापन उमेरले छिक्दैन, मनको कलाकारिता कसैले रोक्दैन, जहाँ पहिलो आवास हुन्छ, आखिर किन आफ्नो घर आफ्नै हुन्छ। योजना बदलिए पनि उमङ्ग उही, प्लान ए नभए प्लान बी त बनिहाल्छ नि। मास्टर सेफ बनाउँछन् केही खास, भित्ताले नै लिन्छन् स्वादको मिठास, जहाँ हुन्छन् आत्मीयता र उल्लास, त्यही हो घर, जहाँ हुन्छ खुसीको बास। एसियन पेन्ट्स रोयल, घर जहाँ हुन्छ खुसीको बास।
9: बेटर अप्लायन्सेस का एसी, कूलर, फ्रिज, कुकर, इन्डक्सन, एयर फ्रायर लगायत अन्य घरेलु सामानहरू घर ल्याएर त हेर्नुहोस्, तपाईँ पनि भन्नु हुनेछ मलाई त बेटरको बानी लागिसकेको छ। बेटर अप्लायन्सेस, बेटरको बानी लाग्छ।
1: उज्यालो रेडियो नेटवर्कसँगै उज्यालो अनलाइन र उज्यालोको युट्युब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कहिरनमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले संविधान संशोधनमा प्रत्यक्ष निर्वाचित राष्ट्रपतिदेखि विदेशमा रहेका नेपालीलाई मताधिकारसम्मको प्रस्ताव, एमालेमा कार्यदल बनाएर मत्थर पारियो नेतृत्व हस्तान्तरण बहस, बाजुरा हुम्ला सीमा विवादमा दुवै पक्षद्वारा प्रमाण दावी अध्ययन समिति गठन, पश्चिम तराईका जिल्लाहरूमा प्रचण्ड गर्मीसँगै तातो हावाले जनजीवन कष्टकर, दिउँसो घर बाहिर ननिस्कन, स्वास्थ्य समस्यादेखि तुरन्त अस्पताल जान सरकारको अपील लगायतका खबर प्रस्तुत गर्यौं।
10: अब बाँकी खबर। शहरी क्षेत्रका कतिपय सामुदायिक विद्यालयलाई विद्यार्थी संख्या ठेक्ने कठिन छ। भर्ना हुन आएका विद्यार्थीलाई ठाउँ अभावमा फर्काउनु पर्ने अवस्था छ। तर ग्रामीण क्षेत्रका सामुदायिक विद्यालयमा भने विद्यार्थीको खडेरी छ, यतिसम्म कि एकजना मात्रै विद्यार्थी भएका विद्यालय पनि छन्। शिक्षा तथा मानव स्रोत विकास केन्द्रको तथ्याङ्क अनुसार देशभरका 293 सामुदायिक विद्यालयमा 5 भन्दा कम विद्यार्थी रहेका छन्। ती विद्यालयमा शिक्षक र कर्मचारी संख्या 4-6 छ। प्राथमिक विद्यालय र माध्यमिक तहका विद्यालयमा यस्तो अवस्था छ। यसैबीच सरकारले विद्यार्थी कम भएपछि केही पालिकाहरूले शिक्षक र विद्यार्थीलाई नजिकको अर्को स्कूलमा पठाएर व्यवस्थापन गरिरहेको जनाएका छन्। कतिपय स्कूलमा शिक्षक भन्दा विद्यार्थी कम भएपछि ती विद्यालयका शिक्षकलाई अस्थायी रूपमा अन्यत्रको विद्यालयमा मिलान गरिएको छ। विद्यालय तहको शिक्षाको अधिकार पालिकालाई दिएकाले त्यही अधिकार प्रयोग गरेर विद्यार्थी कम भएका विद्यालयमा शिक्षक र विद्यार्थी व्यवस्थापन गरिएको पालिकाहरूले जनाएका छन्। आजको नयाँ पत्रिकाले खबर छापेको छ।
1: सरकारले सार्वजनिक खरिद ऐन 2063 संशोधन गर्न बनेको अध्यादेश 2083 मार्फत विवादका कारण निर्माणाधीन पूर्वाधार आयोजनाको काम रोक्न नपाइने व्यवस्था गरेको छ। सार्वजनिक खरिदमा गरिएको यो व्यवस्थाका कारण अब कुनै पनि आयोजनामा

0: निर्माणकारी निकायका कारण समेत महिनौं र कतिपय आयोजनाको हकमा वर्षौंसम्म काम ठप्प हुने गरेको छ। अध्ययन समितिदेखि संसदीय समितिसम्मले आयोजनामा भएको कमजोरी अध्ययन गर्ने भन्दै निर्माणाधीन आयोजनाको काम रोक्ने गरेका थिए। अध्यादेश मार्फत गरिएको नयाँ व्यवस्थाले त्यसको प्रवृत्ति हटाउन र द्रुत गतिमा काम गर्न सहज बनाउने खरिद कानूनका जानकार वरिष्ठ अधिवक्ता बाबुराम दाहालले बताउनुभयो। कारोबार दैनिकमा खबर छ। पछिल्लो समय विश्वका केही देशमा हान्टा भाइरस र इबोला जस्ता संक्रामक रोग देखिएका छन्। अफ्रिकी देश कंगो र युगाण्डामा इबोला फैलिएको छ भने नेदरल्याण्डको जहाजमा रहेका मानिसमा हान्टा भाइरसको संक्रमण पुष्टि भएसँगै विश्व स्वास्थ्य संगठनले बेलायत, अमेरिका, क्यानाडा, जर्मनी, नेदरल्याण्ड, स्विजरल्याण्ड, सिंगापुर र टर्की लगायतका 12 देशमा सतर्क गराएको छ। सरकारले नेपालमा भने हान्टा भाइरस र इबोलाको संक्रमण पुष्टि नभएको र यसको जोखिम अत्यन्त न्यून रहेको जानकारी दिएको छ। नेपालमा अहिले के कस्ता संक्रामक रोगको जोखिम छ भनेर साथी सम्झना महर्जनले संक्रामक रोग विशेषज्ञ डाक्टर अनुप सुविदीलाई सोध्नु भएको छ।
1: एउटा डेंगी भयो, अरू चाहिँ यो हाम्रो लामखुट्टेबाट सर्ने अरू रोगहरू जस्तो जापानिज इन्सेफलाइटिस भयो, मलेरिया भयो, विशेष गरी दक्षिणी तराईका क्षेत्रहरूमा होइन पश्चिम तराईमा इन्सेफलाइटिस बढी छ, कहिलेकाहीँ फाटाफुट्टा मध्य पहाड़ी क्षेत्रहरूमा पनि देखिन्छ होइन। अर्को चाहिँ अब यो खानाबाट सर्ने फोहोर खाना प्रदूषित पानीहरूबाट सर्ने रोगहरू पनि यही गर्मी अथवा बर्खाको मौसममा देखिन्छ, झाडा पखालाका रोगहरू होइन। अब त्यसमा टाइफोइड पनि पर्यो, हेपाटाइटिसहरू पनि, हेपाटाइटिस ए ई होइन भन्ने जुन खानाबाट सर्ने हेपाटाइटिसहरू, इबोला, हान्टा भाइरस, डेंगी, इन्फ्लुएन्जा, यी सबै भाइरल इन्फेक्सनहरू चाहिँ सुरुमा चाहिँ सबैको एक किसिमको यही ज्वरो आउने, टाउको दुख्ने होइन त्यस्ता लक्षणहरू नै हुन्छन् होइन। र त्यसपछि रोग विकसित हुँदै जाँदा चाहिँ अनि फरक फरक किसिमका लक्षणहरू देखिन्छ।
2: कस्ता खालका अवस्थाहरूमा चाहिँ हामी अलिक सतर्क हुनुपर्ने देखिन्छ यहाँनिर?
1: कतै बाहिर घुम्न जान मन छ भने हामी कहाँ कहाँ के रोग फैलिएको छ अलिकति याद गर्नु राम्रो हुन्छ होइन। अनि त्यहाँ जाँदा हामी पनि संक्रमित हुन सक्छौँ, त्यो लिएर आउन सक्छौँ। अर्को चाहिँ अब देशभित्रै पनि अब त लामखुट्टेको संक्रमण त शुरू हुन्छ, अब डेङ्गी अहिले नै अलिअलि फाटेफुट्टे देखिन थालिसक्यो होइन। र डेङ्गी चाहिँ एक हिसाबले अनप्रेडिक्टेबल हुन्छ, कसलाई चाहिँ यसले सिकिस्त बनाउँछ कसलाई बनाउँदैन भन्न गाह्रो हुन्छ। र त्यो भएकोबाट हामी सबै एक हिसाबले जोखिममा हुन सक्छौँ भनेर सकेसम्म अब गर्मी त छ तर लामो बाहुला भएको पातलो लुगाहरू लगाए पनि लामो बाहुला भएको लगाउने, सकेसम्म छोप्ने होइन, शरीर मस्किटो रिपेलेन्ट भन्छौँ होइन, लामखुट्टेलाई चाहिँ टाढा भगाउने होइन, त्यस्तो गन्ध भएको मलमहरू लगाउने अनि सुत्दाखेरि मुख्य झुल प्रयोग गर्ने, त्यो सबैभन्दा महत्वपूर्ण भयो। बाटोमा अहिले धेरै नेपालीहरूलाई डायरिया भइरहेको मैले कसरी देख्छु भने बाहिर सड़कमा बसेर हामी यो पानीपुरी खान्छौँ, चना चटपटे खान्छौँ, अब त्यो सबै काँचो हुन्छ, त्यहाँ साबुनले हात धुने भनेर हामी हात धुन्छौँ तर त्यो पानी नै फोहोर हुन्छ।
2: भनेपछि सकेसम्म चाहिँ यो गर्मी याममा बाहिरको खानेकुरा चाहिँ
1: खाँदै नखाऊ। अर्को चाहिँ घरमै पनि हामीले याद गर्नुपर्ने कुरा के, धाराको पानीमा माझेपछि त्यही भाँडामा त्यो धाराको पानी अझै पनि हुन्छ होइन, त्यो सबै सुकिसकेको हुँदैन, अनि त्यहाँ खाना पस्क्यो, खायो, खाना पनि अलिअलि सेलाइसकेको हुन्छ, त्यो पानीमै कीटाणु हुन्छ, त्यसैबाट सर्छ। मुख्य चाहिँ दिसा पिसाब गरिसकेपछि अथवा फोहोर चिजहरू चलाएपछि साबुन पानीले हात धुनु पर्यो, खाना खानु अगाडि हात धुनु पर्यो राम्रोसँग, केटाकेटीलाई पनि सिकाउनु पर्यो होइन, पानी उमाल्ने अथवा फिल्टर गर्ने, सफा पानीले भाँडाहरू पखाल्ने, अथवा त्यो भाँडा चाहिँ राम्रो सुकेको भाँडामा मात्रै होइन खाने, बाहिर काँचो कुराहरू चाहिँ केही पनि खानु हुँदैन सकेसम्म।
0: संक्रामक रोग विशेषज्ञ डाक्टर अनुप सुवेदीसँगको विस्तृत कुराकानी अहिले बिहान 8 बजे प्रसारण हुने कार्यक्रम बदलिदो नेपालमा सुन्न सकिन्छ।
3: डाक्टर होस् वा नर्सको तयारी लिन्छ भाइब्रेन्टले पूरै जिम्मेवारी। भाइब्रेन्ट पुतली सड़क काठमाडौँ।
0: काया कैरनमा खबरको सिलसिलासँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
4: आँखा, नाक, कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चाबहिल, बानेश्वर, जमल र ओम अस्पतालमा।
5: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा, वेबसाइट drishtieye.org, फोन नम्बर 01-5224-352-5224-353।
6: सबैका लागि दृष्टि, सबैका लागि दृष्टि। के तपाईँ ढाड कम्मर घुँडा

0: दुख्ने समस्या, युरिक एसिड, बाथ रोग, नसा सम्बन्धी समस्या वा अन्य कुनै दीर्घ रोगबाट पीडित हुनुहुन्छ?
1: यस्ता समस्याको आयुर्वेदिक पद्धतिबाट सर्वसुलभ उपचारका लागि बागमती प्रदेश सरकार स्वास्थ्य मन्त्रालय मार्फतको आयुर्वेद तथा वैकल्पिक चिकित्सालयलाई आजै सम्झनुहोस्।
0: हाम्रा सेवाहरू:
1: ओपिडी सेवा,
0: विशेषज्ञ ओपिडी सेवा,
1: निशुल्क औषधि वितरण,
0: सशुल्क फार्मेसी सेवा,
1: फिजियोथेरापी सेवा,
0: अकुपंचर सेवा,
1: योग परामर्श सेवा,
0: क्रियाकल्प सेवा,
1: पूर्वकर्म पञ्चकर्म सेवा,
0: छार सूत्र सेवा,
1: जलौका सेवा,
0: अग्निकर्म लगायत अन्य विभिन्न सेवाहरू।
1: प्रयोगशाला सेवा बिहान 8 बजेदेखि 3 बजेसम्म।
0: विस्तृत जानकारीका लागि
1: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय, बागमती करिडोर, गैरीगाउँ, काठमाडौँ। फोन नम्बर 01-4110-696, 98-514-24063।
2: हर घर हुनेछ अयोध्या, हर घरमा प्रकट हुनेछन् राम। बन्नुहोस् साक्षी गाथा रामायणको नेपाली भाषामा हरेक बिहिबार र शुक्रबार राति 8 बजे मात्र विषमको रमाइलो टिभीमा।
3: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको फेसबुक र युट्युबमा प्रसारण भइरहेको काया कैरनमा तपाईंलाई फेरि स्वागत छ।
4: अब बाँकी खबर। नयाँ दिल्लीमा रहेको नेपाली दूतावासले पर्यटन प्रवर्धन गर्न भारतीय ब्लगर, युट्युबर, पोडकास्टर तथा डिजिटल कन्टेन्ट क्रिएटरलाई नेपाल भ्रमणमा आउन निम्तो गरेको छ। नेपालको पर्यटन प्रवर्धनमा सघाउने विषयलाई प्रचारमा ल्याउने उद्देश्यसहित सार्वजनिक तथा सांस्कृतिक कूटनीतिक अभियानका रूपमा यो पहल शुरू गरिएको दूतावासले जनाएको छ। नयाँ दिल्लीमा रहेको नेपाली दूतावासले सामाजिक सञ्जाल एक्स मार्फत भारतीय सोशल इन्फ्लुएन्सरलाई भ्रमणका लागि मे 30 भित्र आवेदन दिन आह्वान गरेको छ। अन्तिम मितिभन्दा 1 हप्ता अगाडि नै भारतीय मूलधारका संचार माध्यम र सामाजिक सञ्जाल इन्फ्लुएन्सरबाट उत्साहजनक चासो देखिएको दूतावासले जनाएको छ। हामीले 3 दिनमै 200 भन्दा बढ़ी आवेदन प्राप्त गरिसकेका छौं र संख्या बढ़दो छ। नयाँ दिल्लीमा रहेको नेपाली दूतावासका कार्यवाहक राजदूत सुरेन्द्र थापाले भन्नुभयो, मे 30 सम्म 1000 भन्दा बढ़ी आवेदन आउने अपेक्षा छ। उहाँका अनुसार भारतीय सामाजिक सञ्जाल प्रयोगकर्ता तथा इन्फ्लुएन्सरको फेसबुक, रिल्स र इन्स्टाग्राम लगायत विभिन्न प्लेटफर्म मार्फत दूतावासको सूचना प्रचार गरिरहेका छन्। नेपाल सरकारले पर्यटन प्रवर्धनका लागि भारतीय कन्टेन्ट क्रिएटरलाई भ्रमणका लागि निमन्त्रणा दिएको यो पहिलो पटक हो। आवेदकहरू मध्येबाट 5 जनालाई छनौट गरिनेछ। आजको कान्तिपुर दैनिकले यो खबर छापेको छ।
3: अब विदेशको खबर। भारतको तेलंगाना राज्यमा बढ़दो तापक्रमका कारण हिट स्ट्रोक अर्थात लूबाट कम्तीमा 16 जनाको ज्यान गएको छ। टाइम्स अफ इण्डियाका अनुसार जयशंकर भूपालपल्ली जिल्लामा सबैभन्दा धेरै 4 जनाको ज्यान गएको छ। वारंगल, अर्बन, करीमनगर, निजामाबादमा 3-3 जनाको ज्यान गएको छ भने जोगुल्लाम्बा, गढ़वाल, रंगारेड्डी र सूर्यपेटमा 1-1 जनाको ज्यान गएको खबरमा उल्लेख छ। त्यहाँको मौसम विभाग अनुसार तेलंगानामा अधिकतम तापक्रम 46 डिग्री सेल्सियस भन्दा माथि पुगेको छ। राजधानी दिल्लीमा पनि गर्मी अत्यधिक बढ़ेको छ। त्यहाँ अत्यधिक गर्मीले आकाशबाट चराहरू बेहोश भएर जमीनमा खसेका भारतीय संचार माध्यमहरूले जनाएका छन्। हिजो हल्का वर्षाले केही राहत दिएको छ। अधिकारीहरूले विभिन्न कार्यस्थल र सार्वजनिक क्षेत्रमा खानेपानी र दूधको व्यवस्था गर्न आग्रह गरेका छन्। मौसम विभागले विशेष गरी दिल्ली, पंजाब, हरियाणा र चण्डीगढ़मा तापक्रम अझै बढ़ने जनाएको छ।
4: अब केही खेल खबर। मालदिप्सलाई हराउँदै नेपाल काबा महिला भलिबल च्याम्पियनशीपको सेमी फाइनलमा प्रवेश गरेको छ। समूह एकको आफ्नो अन्तिम खेलमा हिजो नेपालले मालदिप्सलाई 3-0 सोझो सेटमा हरायो। त्रिपुरेश्वरको दशरथ रंगशाला कवर हलमा भएको खेलमा नेपालले पहिलो सेट 25-12, दोस्रो सेट 25-9 र तेस्रो सेट 25-20 जित्यो। यसअघि नेपाल पहिलो खेलमा भारतसँग 3-2 सेटमा पराजित भए पनि दोस्रो खेलमा किर्गिस्तानलाई सोझो सेटमा हराएको थियो। आज भारत र किर्गिस्तान बीचको खेलपछि समूहबाट सेमी फाइनल पुग्ने अर्को टोलीको टुंगो लाग्नेछ। यस्तै समूह बीबाट कजाकिस्तान र इरान लगातार दोस्रो जीत सहित सेमी फाइनलमा प्रवेश गरिसकेका छन्। खेलकै अर्को प्रसंगमा इण्डियन प्रिमियर लीग आईपीएल क्रिकेटमा दिल्ली क्यापिटल्सले कोलकाता नाइट राइडर्सलाई 40 रनले हराएको छ। मुम्बईमा हिजो पहिले ब्याटिङ गरेको दिल्लीले निर्धारित 20 ओभरमा 5 विकेट गुमाएर 203 रन बनायो। मुम्बई इण्डियन्स राजस्थान रोयल्ससँग पराजित भएपछि कोलकाता र पंजाब किंग्स दुवै प्लेअफ दौड़बाट बाहिरिएका छन्। यो जीत दिल्ली क्यापिटल्सका लागि सान्त्वना बनेको छ भने कोलकाता नाइट राइडर्सको प्लेअफ यात्रा समाप्त भएको छ। यस्तै हिजै राजस्थानले मुम्बई लाई हराउँदै प्लेअफमा स्थान बनाएको छ। लीगको आफ्नो अन्तिम खेलमा मुम्बई इण्डियन्सलाई 30 रनले हराउँदै राजस्थानले अन्तिम 4मा स्थान सुरक्षा विकसित गरेको हो।
3: काया कैरनमा अब केही खबर संक्षेपमा। खाड़ी देश र मलेसियामा केन्द्रित नेपाली श्रम बजार पछिल्लो समय युरोपतर्फ मोडिएको छ। आकर्षक तलब, श्रमिक मैत्री कानून र अनुकूल मौसमका कारण नेपाली युवाको श्रम गन्तव्य युरोप हुन थालेको खबर गोर्खापत्र लेखेको छ।
4: सरकारले कृषि उत्पादन र उत्पादकत्व वृद्धि लक्षित मल नियन्त्रण आदेश 2083 प्रारम्भिक मसौदा तयार गरी सरकारवालासँग सुझाव मागेको छ। कृषि वन तथा पर्यावरण मन्त्रालयले अहिले कार्यान्वयनमा रहेको रासायनिक मल नियन्त्रण आदेश 2055 प्रतिस्थापन गर्ने गरी नयाँ व्यवस्था ल्याउन लागेको हो।
3: सरकारले चालू आर्थिक वर्ष 2082-83 बजेट मार्फत पर्यटन क्षेत्रमा घोषणा गरेका झण्डै 7 दर्जन कार्यक्रमको कार्यान्वयन सुस्त देखिएको खबर कारोबार दैनिकले लिएको छ।
4: वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीका नाममा हुने सम्भावित ठगीबाट जोगिन सर्वसाधारणलाई विशेष आग्रह गरेको छ। विभागले सूचना मार्फत विभिन्न व्यक्ति तथा समूहले प्रलोभनमा पारी रकम वसुल गर्ने गरेको गुनासो प्राप्त भएकाले त्यस्तो कार्यमा संलग्न नहुन र सचेत रहन सूचित गरेको हो।
3: नयाँ सरकार बनेको 2 महिनाको अवधिमा शेयर बजारमा झण्डै 200 अंकको गिरावट आएको छ।
4: महालेखा परीक्षकको कार्यालय ले 63 वार्षिक प्रतिवेदनमा विदेशमा रहेका नेपाली कूटनीतिक नियोगहरूमा आर्थिक अनियमितता र अपारदर्शिताका फेहरिस्त औल्याएको छ। आर्थिक वर्ष 81-82 परराष्ट्र मन्त्रालय र मातहतका 48 निकायको 22,39,32,00,000 रूपियाँ बराबरको लेखा परीक्षण गरेकामा मनपरी भत्ता विवरण, वितरण, घर भाडा भुक्तानी लगायत व्यतिथि उजागर गरेको हो।
3: साउदी अरबको राष्ट्रिय तेल कम्पनी साउदी आरामको परियोजनामा कार्यरत नेपाली सहित आप्रवासी श्रमिक गम्भीर जोखिममा परेको एक अध्ययन प्रतिवेदनले औल्याएको छ। आप्रवासी श्रमिकको मानवाधिकार सम्बन्धी अनुसन्धान गर्ने लन्डनको संस्था फेयर स्क्वायरले सार्वजनिक गरेको प्रतिवेदन अनुसार साउदी अरबको परियोजनामा कार्यरत श्रमिकले अत्यधिक गर्मीमा लामो समयसम्म काम गर्नु परिरहेको छ।
4: राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्नो प्रथम महाधिवेशनको कार्यतालिका सार्वजनिक गरेको छ। राज्यसभा केन्द्रीय निर्वाचन आयोगले हिजो पालिका, जिल्ला र प्रदेशलाई समेटेर असार 5 सम्मको कार्यतालिका सार्वजनिक गरेको हो।
3: सरकारले नेपाल सरकार कार्य विभाजन नियमावली 2083 पारित गरी साबिकको 22 संघीय मन्त्रालयलाई घटाएर 18 कायम मर्ज गरेसँगै अहिले समायोजित मन्त्रालयको प्रशासनिक र भौतिक व्यवस्थापन मिलाउने काम धमाधम भइरहेको छ।
4: चालू आर्थिक वर्ष 2082-83 10 महिनामा 35 अर्ब रूपियाँ बराबरको धान चामल आयात भएको छ। भन्सार विभागको तथ्याङ्क अनुसार चालू आर्थिक वर्षको साउनदेखि वैशाखसम्म 51,25,86,75,000 रूपियाँ बराबर कुल खाद्यान्न आयात हुँदा 35,45,00,00,000 रूपियाँ बराबर धान चामल आयात भएको हो।
3: र जापानले जिम्मा लिएको बीपी राजमार्गको क्षतिग्रस्त पिप्लेदेखि बर्खे खोला खण्डको पुननिर्माणको काम आजदेखि शुरू हुने भएको छ। काया कैरनमा अब पालो उखानको।
4: तातो पानीले घर डढ्दैन।
3: उखानसँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबर फेरि एकपटक।
4: संविधान संशोधनमा प्रत्यक्ष निर्वाचित राष्ट्रपतिदेखि विदेशमा रहेका नेपालीलाई मताधिकार समूहको प्रस्ताव, नागरिकको सुझाव समेत समेटेर बहसपत्रको मस्यौदा बनाउने कार्यदलको तयारी।
3: पश्चिम तराईका जिल्लाहरूमा प्रचण्ड गर्मीसँगै तातो हावाले जनजीवन कष्टकर। दिउँसो घर बाहिर ननिस्कन, स्वास्थ्य समस्या देखिए तुरन्त अस्पताल जान सरकारको अपील।
4: 293 सामुदायिक विद्यालयमा 5 भन्दा कम विद्यार्थी, कम विद्यार्थी र धेरै शिक्षक भएका विद्यालयलाई पालिकालाई व्यवस्थित गर्दै।
3: भारतको तेलंगानामा गर्मीका कारण 16 जनाको ज्यान गयो। तापक्रम 46 डिग्री भन्दा माथि, तातो हावाको लहर अझै केही समय रहने मौसम विभागको चेतावनी।
4: र मालदिप्सलाई हराउँदै नेपाल काभा महिला भलिबल च्याम्पियनशीपको सेमी फाइनलमा, राजस्थान आईपीएल क्रिकेटको प्लेअफमा कोलकाता बाहिरियो, दिल्लीको सान्त्वना जित।
3: र अन्त्यमा आजको कार्टुन। आज हामीले नयाँ पत्रिकाबाट रवि मिश्रले बनाउनु भएको कार्टुन लिएका छौं। एमालेमा नेतृत्व छान्न ओलीलाई बढ़ेको दबाव र नछान्ने ओलीको अडानसँग यो कार्टुन सम्बन्धित छ। यहाँ ओली जस्तै देखिने मान्छे एमाले भनेर लेखिएको एउटा घोडामाथि बसेका छन्। थाकेर लखतरान परेको, उठ्नै नसकेर लड़िरहेको एमाले लेखिएको घोडा भन्दैछ, ठेग्न गाह्रो भयो। अनि माथि बसिरहेका ओली जस्तै देखिने मान्छे भन्दैछन्, मलाई त सजिलै भइरहेछ त। आजको काया कैरन सकिएको छ। काया कैरनबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै हामी पनि विदा माग्छौं। गर्मीबाट बच्न प्रशस्त पानी पिउने गरौं। नमस्कार।

0: मुटुको इको, महिलाको पाठेघरको भिडियो एक्सरे, हाड, हड्डी र नसाको उपचार समेत भइरहेको जानकारी गराउँदछौ।
1: सम्पर्क गुरुङ हस्पिटल प्राइभेट लिमिटेड, गुरुङ मेडिकल हल, मंगलगढी चोक, सुर्खेत। फोन नम्बर 083-522-148 र 520-702।

0: हुम्ला र बागुराको सीमा विवादका कारण बन्द रहेको कर्णाली करिडोर खुल्यो। नागरिकलाई संयमता अपनाउन गृह मन्त्रालयको अनुरोध।
1: दैलेखको 38 नगरपालिका 5 माला चौमा रहेको खुरा खोला निर्माणाधीन पुल 4 वर्षदेखि अल्पत्र, स्थानीयलाई शास्ति।
0: नेपालगंजका वाटर पार्क र पौडी पोखरीमा गर्मी छल्न पुग्नेहरूको चहल पहल बढ्दै, अत्याधिक गर्मीबाट जोगिन भारतीय नागरिक समेत आउन थाले।
1: र 7 महिना च्याम्पियनशीपको उद्घाटन खेलमा नेपालले आज भुटानसँग खेल्दै।
0: हिमाल पहाड तराई जोड्छौ सबैलाई बिहानको भेरी खबरबाट डिलु रावत र टेकराज केसीको नमस्कार। तपाईँ हामीलाई रेडियो भेरी .com.np हाम्रो पात्रो .com मोबाइल एप्लिकेशनका साथै दैलेखको रेडियो मातृभूमि, रेडियो हाम्रो समावेशी, जाजरकोटको रेडियो हाम्रो पाइला, बर्दियाको रेडियो टाइगर, गेरुवा एफएमबाट पनि सुनिरहनु भएको छ।
1: अब खबर विस्तारमा। हुम्ला र बाजुरामा सीमा विवादका कारण बन्द गरेको कर्णाली करिडोर 4 घण्टापछि खोलेको छ। हिमाली गाउँपालिका 3 नामपाटा च्याचौर क्षेत्रमा निर्माणाधीन अस्थायी प्रहरी चौकीको विषयलाई लिएर उत्पन्न विवादका कारण अवरुद्ध भएको कर्णाली करिडोर खोलेको हो। स्थानीय पक्ष र सरकार बीच 5 बुझे सहमति भएपछि आन्दोलन स्थगित गरिएको हो। सहमति अनुसार प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय, गृह मन्त्रालय, कानून न्याय तथा संसदीय मामिला मन्त्रालय, भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, कर्णाली प्रदेश सरकार र सुदूरपश्चिम प्रदेश सरकारका तर्फबाट एक एकजना प्रतिनिधि सदस्य रहने गरी नापिक विभागमा उप महानिर्देशक सुशील डंगोलको संयोजकत्वमा समिति गठन गरिएको छ। यस्तै हुम्ला जिल्ला प्रशासनसँग समन्वय गरी जिल्ला अदालत बाजुराबाट पक्राउ पोजी जारी भइसकेकाले पक्राउका लागि हुम्लाबाट प्रहरी टोली सम्बन्धित स्थानतर्फ परिचालन गरिने सहमति पनि भएको छ। महेन्द्रनगरबाट थप 25 जनाको सशस्त्र प्रहरीको टोली हिमाली गाउँपालिका 3 नामपाटा च्याचौर क्षेत्रमा बस्ती स्थापना गर्नका लागि पठाउने सिफारिस समेत स्वीकृत गरिसकेको छ। साथै नामपाटा च्याचौर क्षेत्रको स्थगित नक्सा नाप जाँच गर्न नापी तथा मालपत कार्यालयबाट कर्मचारी खटाइसकेको जनाइएको छ। यसैबीच अस्थायी प्रहरी चौकी निर्माणको विषयलाई लिएर भएको झडपमा घाइते भएकाहरूको उपचार खर्च कर्णाली प्रदेश सरकारले बिहोर्ने सहमति पनि भएको छ।
0: यस्तै गृह मन्त्रालयले हुम्ला र बाजुरा जिल्लाका नागरिकलाई संयमता अप्नाउन अनुरोध गरेको छ। मन्त्रालयले विज्ञप्ति निकालेर हुम्ला र बाजुराको सीमा क्षेत्रमा भएको घटनाको सत्यता छानबिनका लागि मन्त्रालयले प्रहरी वरिष्ठ उपरीक्षकको संयोजकत्वमा टोली गठन गरेको उल्लेख गर्दै संयमता अप्नाउन अनुरोध गरेको हो। आम नागरिकको जीवधनको रक्षा र सीमा क्षेत्रमा शान्ति कायम राख्न सरकार पूर्ण प्रतिबद्ध रहेको मन्त्रालयको भनाइ छ। मन्त्रालयले गृह मन्त्रालयका सचिवको संयोजकत्वमा रक्षा सचिव सहित सबै सुरक्षा निकायका प्रमुख एवं प्रतिनिधिहरूको उपस्थितिमा बसेको आकस्मिक बैठकले छानबिन टोली गठन गर्ने पनि जनाएको छ। टोलीलाई तुरन्त कार्यस्थलमा खटिन र प्रतिवेदन पेश गर्न निर्देशन दिइएको छ। घटनाको जानकारी प्राप्त हुनासाथ गृह मन्त्रालय पूर्ण रूपमा सक्रिय भई तत्कालै हुम्ला र बाजुरा दुवै जिल्लाबाट नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बल, नेपालको विशेष टोली घटनास्थलमा परिचालन गरिसकिएको पनि मन्त्रालयले जनाएको छ। मन्त्रालयले स्थिति नियन्त्रण र दीर्घकालीन शान्तिका लागि नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बलका तर्फबाट थप आवश्यक संख्यामा सुरक्षाकर्मी परिचालन गर्न दुवै सुरक्षा निकायलाई निर्देशन दिएको छ। विवादको स्थायी समाधान र समन्वयका लागि मन्त्रालयले जनप्रतिनिधि एवं सरोकारवाला निकायहरूसँग समेत पटक पटक समन्वयात्मक बैठक आयोजना गरी सघन पहल कदमी अगाडि बढ़ाएको मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। केही दिन अघि बाजुराको हिमाली गाउँपालिका 3 लामपाटामा सीमा विवादको विषयलाई लिएर कुटपिटको घटना भएको थियो। हिजो पनि विवाद उत्पन्न भएको थियो।
1: कर्णाली राजमार्ग अन्तर्गत दैलेखको 8-20 नगरपालिका नम्बर 5 स्थित माला चौरमा रहेको खुरा खोला निर्माणाधीन पुल 4 वर्षदेखि अल्पत्र रहेको छ। सम्झौता अनुसार 2 वर्षमा निर्माण भइसक्नु पर्ने पुल 4 वर्ष बितिसकेसम्म निर्माणको प्रगति 12.56% मात्रै काम भएको छ। सडक डिभिजन कार्यालय सुर्खेतले 2079 साल जेठ 28 गते 1 वर्षमा निर्माण सम्पन्न गर्न 6,37,00,000 रूपियाँमा निर्माण सम्झौता गरेको थियो। 20 मिटर लम्बाई र 11 मिटर चौडाईको पुल निर्माणका लागि पहिलो पटक 2000 81 साल मंगसिर 28 गते थपिएको अवधि सकिजासम्म पनि पुल निर्माणले गति लिन सकेको छैन। आठबीस नगरपालिका वडा नम्बर 5 का बासिन्दा र कर्णाली राजमार्गमा यात्रा गर्नेहरूलाई पुल नहुँदा हरेक वर्ष वर्षाको समयमा शास्ति खेप्नु परिरहेको छ। पुल नहुँदा स्वास्थ्य, शिक्षा, कृषि लगायतको काममा शास्ति खेप्नु परेको स्थानीयको गुनासो छ। पुल नबन्दा वर्षाका बेला आवाजातमा कठिनाई हुने गरेको छ। काममा ढिलासुस्ती गर्ने कम्पनीलाई कानूनी दायरामा ल्याउन सड़क डिभिजन सुर्खेतले समेत व्यवस्था गरेको स्थानीयको आरोप रहेको छ। पहिला स्थानीयवासीको बस्ती समेत उठाएर पुल निर्माण शुरू गरे पनि अहिले काममा ढिलाइ हुँदा आफूहरूमा आक्रोश बढ़ेको स्थानीय मयाराम जयसीले बताउनुभयो। सड़क डिभिजन कार्यालय सुर्खेतले पटक पटक ताकेता गर्दा पनि काम नभएपछि ठेक्का तोड्न सूचना जारी गरेको
0: मुगुको मुगुम कार्मारुङ गाउँपालिकाका विद्यार्थी यासा गुम्बा संकलन गर्न हिँडेपछि विद्यालय बन्द भएका छन्। यस क्षेत्रका स्थानीयको मुख्य आमदानीको स्रोत नै यासा गुम्बा भएकाले सिजन शुरू भए लगत्तै घरका बालबालिका पनि अभिभावकसँगै यासा संकलन गर्न जाने गर्दछन्। यस गाउँपालिकाका 12 विद्यालयका विद्यार्थी यासा गुम्बा लागि पाटनतर्फ लागेका हुन्। मुगुम कार्मारुङ गाउँपालिकाको कार्यविधि अनुसार यासा गुम्बा संकलनका लागि जेठ 16 गतेबाट सामुदायिक वन क्षेत्रमा अनुमति दिइएको छ। बुद्ध नमूना माध्यमिक विद्यालयका प्रधानाध्यापक लग्न सिंह सेजवालले विद्यार्थी यासा संकलन गर्न हिँडेपछि प्राय सबै जसो विद्यालय बन्द हुने बताउनुभयो। यासा गुम्बा संकलनका लागि 10 वर्षका बालबालिकादेखि 60 वर्ष उमेरसम्मका ज्येष्ठ नागरिक पनि पाटनतर्फ जाने गरेका छन्। गाउँपालिकाका अध्यक्ष छिरिङ क्याप्ने लामाले हाल प्रारम्भिक बाल विकासका बालबालिकाका लागि मात्र विद्यालयमा पठन पाठन भइरहेको बताउनुभयो। स्थानीयको प्रमुख आमदानीको स्रोत नै यासा गुम्बा रहेको छ। कार्मारुङ गाउँपालिकाको सानो कोइकी, ठूलो कोइकी, चाकु, हाइदाङ, चेस्टु, रोमन, पटना, पटान, केले, लेक, छुलदुर, टेन्डिङ, यामजामा सामुदायिक वन क्षेत्रमा यासा गुम्बा संकलन गर्ने अनुमति दिइएको छ। यासा संकलन गर्ने एक सिजनमा एकजनाले कम्तीमा पनि एकदेखि 2,00,000 रूपियाँसम्म जम्मा गर्न सकिने हुनाले वर्षभरिका लागि आफ्नो आमदानीको जोगाड गर्न विद्यार्थीहरू यासा संकलनमा जाने गर्दछन्।
1: भेरी खबरमा खबरको सिलसिला जारी नै छ। लगभग छोटो विश्राम।
2: वन डढिलो व्यवस्थापनको लागि डिभिजन वन कार्यालय बर्दियाको अनुरोध।
3: वन एक महत्वपूर्ण प्राकृतिक स्रोत हो। यो स्रोतको दिगो उपयोगको लागि यसको संरक्षण गर्नु सबै नागरिकको दायित्व पनि हो। गर्मी र सुक्खायामको शुरूआत सँगै वन जंगलमा डढेलो लाग्ने सम्भावना भएकोले डढेलोबाट वन विनाश हुन नदिन पूर्व सचेतना अपनाऊ।
4: डढेलोले भुइँमा खसेको बिउको साथै नयाँ पलाएको मुना र बिरुवाहरूलाई नष्ट गरी प्राकृतिक पुनरुत्पादन हुन दिँदैन।
2: डढेलो वन जंगलको शत्रु हो। यसले वन जंगल जस्तो अमूल्य प्राकृतिक स्रोतको विनाश गर्नुको साथै स्वच्छ वातावरणमा समेत प्रतिकूल असर गर्दछ।
4: डढेलोले वन्य जन्तु तथा पन्छीको वासस्थान र आहार नष्ट गर्दछ।
3: डढेलोले सतही भूक्षय बढाउँदछ। वनमा निरन्तर डढेलो लाग्नाले उपयोगी प्रजाति रुख बिरुवा नष्ट भई अनावश्यक झाडी र काँडाले वन क्षेत्र ढाक्दछ।
2: डढेलोले वन जंगल नजिकका घर बस्तीलाई समेत आगलागी गराई ठूलो जनधनको क्षति गराउँदछ। वन जंगलको सतहको माटोलाई सुरक्षित राख्ने पात पतिङ्गर तथा झारपातलाई जलाई माटोको मलिलोपन तथा चिस्यानलाई नष्ट गरी सुक्खा र रुख बनाउँदछ
4: र डढेलोले वनको प्राकृतिक सौन्दर्यतालाई नष्ट पार्दछ। त्यसैले वन जंगलमा डढेलो लाग्न नदिन आफ्नो वरिपरिको वन डढेलो लाग्न सक्ने क्षेत्र पहिचान गरी सो क्षेत्रमा विशेष निगरानी राखौं। वन क्षेत्रमा पिकनिक, वनभोज जाँदा आगो बालेपछि निभाएर मात्र छोडौं। वन जंगल भएर जाने बाटो वा छेउछाउमा हिँड्दा वा यात्रा गर्दा चुरोट बिडीका ठुटाहरू नफालौं। कहीँ कतै वन डढेलो लागेको देखेमा सम्बन्धित सामुदायिक वन, नजिकको वन कार्यालय वा सुरक्षा निकाय, जिल्ला प्रशासन कार्यालयमा खबर गरौं तथा सुरक्षित सुरक्षित तवरले वन डढेलो नियन्त्रण कार्यमा जुटाउँ जुटाउँ। वनमा डढेलो लगाउने कार्य गैर कानूनी हो। वन ऐन 2076 दफा 50(4) अनुसार वनमा आगो लगाउने वा आगलागी हुन जाने कुनै कार्य गरेमा कसुर गर्ने व्यक्तिलाई आगलागीबाट नोक्सानी भएको बिगो असुल गरी 3 वर्ष सहित वा 60,000 जरिवाना वा दुवै सजाय हुने भएकाले यस्ता कार्य नगरौं नगराउ। आगलागीबाट आफू पनि बचौं अरूलाई पनि बचाऊ।
3: डिभिजन वन कार्यालय बर्दिया, सम्पर्क फोन नम्बर 084420156।
5: के तपाईँलाई दिसा गर्दा मलद्वारमा दुखाइ हुने, चिलाउने, पोल्ने र रगत आउने जस्ता समस्याहरू भएको छ?
6: आउनुहोस्, माथि उल्लेखित भएका समस्या तपाईँमा पनि छ भने विश्वकै उत्कृष्ट क्षार सूत्र विधिद्वारा बवासिर, भगन्दर तथा फिसर रोगको सफल उपचार अब चौधरी आयुर्वेद औषधालय नेपालगंजमा 25 वर्षदेखिको अनुभवी डाक्टरहरूबाट पूर्ण रूपले उपचार गरिन्छ।
4: मलद्वारमा हुने रोगको लक्षण: मलद्वारमा चिलाउने, चिरा पर्ने, घाउ आउने, दिशामा रगत देखा पर्ने, दिशा गर्दा दुखाइ हुने।
5: उपचारबाट हुने लाभहरू: रोगबाट सधैँका लागि छुटकारा पाइनुका साथै दैनिक रूपमा कामकाज गर्न अप्ठ्यारो नहुने, साथै कुनै पनि प्रकारको जोखिम नहुने।
4: आयुर्वेदी उपचार: मृगौला, पत्थरी, मधुमेह, सुगर रोग, छाला सम्बन्धी रोग, महिलामा हुने विभिन्न रोग जस्तै महिनावारीको खराबी, सेतो पानी जाने, पेट सम्बन्धी रोग, पिनास, पुरानो टाउको दुखाई, पुरुषको नपुङ सत्ता, अनुहारमा हुने डन्डीफोर तथा दागहरू आदि रोगको विशेष उपचार गरिन्छ। बिरामी जाँच्ने समय: गर्मीमा बिहान 8 बजेदेखि 11 बजेसम्म, बेलुका 4 बजेदेखि 7 बजेसम्म, जाडो महिनामा बिहान 9 बजेदेखि 12 बजेसम्म र बेलुका 3 बजेदेखि 5:30 बजेसम्म, शनिबार बिहान 9 बजेदेखि 1 बजेसम्म।
6: चौधरी आयुर्वेद औषधालय जिल्ला प्रशासन सिडिओ कार्यालयको सामुन्ने नेपालगंज बाँके।
5: डाक्टर अनिल कुमार चौधरी, कन्सल्टेन्ट आयुर्वेद विज्ञ, नेपाल सरकारबाट मान्यता प्राप्त एवं परामर्श चिकित्सक। सम्पर्क नम्बर 98480-27590 र 081-534-328। फेरि सुन्नुहोस् है, 98480-27590।
7: यो हो रेडियो टाइगर 90.2 मेगाहर्ज।
8: 5-36-275 स्वास्थ्य क्षेत्रमा सफल भविष्य निर्माणको सही आधार।
9: सबैको मन सुने
10: रेडियो भेरी एफएम।
0: तपाईँ अहिले सबैको मन छुने रेडियो भेरीमा बिहानको भेरी खबर सुनिरहनु भएको छ। यतिन्जेल हामीले हुम्ला र बाजुराको सीमा विवादका कारण बन्द रहेको कर्णाली करिडोर खुल्यो, नागरिकलाई संयमता अपनाउन गृह मन्त्रालयको अनुरोध, दैलेखको 8 बिस नगरपालिका 5 मालचौरमा रहेको खुर्रा खोला निर्माणाधीन पुल 4 वर्षदेखि हलपत्र, स्थानीयलाई शास्ति लगायतका खबर प्रस्तुत गर्यौं।
1: अब बाँकी खबर: लुम्बिनी प्रदेश सरकारको नीति तथा कार्यक्रम आज प्रदेशसभामा प्रस्तुत हुँदैछ। प्रदेशसभाको दिउँसो 1 बजे बस्ने 8 अधिवेशन अन्तर्गत 6 बैठकमा प्रदेश प्रमुख कृष्ण बहादुर घरती मगरले आगामी आर्थिक वर्ष 2083-84 नीति तथा कार्यक्रम प्रस्तुत गर्न लाग्नु भएको हो। प्रदेश सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम विकास, सुशासन, उत्पादन, रोजगार, कृषि, पर्यटन तथा पूर्वाधार विकास लगायतका क्षेत्रलाई प्राथमिकतामा राखेर ल्याउने तयारी गरेको जनाएको छ।
0: अत्याधिक गर्मीबाट जोगिन अहिले बाँके लगायत छिमेकी भारतीय शहरका सर्वसाधारणको प्रमुख गन्तव्य नेपालगंजका वाटर पार्क र पौडी पोखरी बनेका छन्। तातो हावा, लू र अत्याधिक गर्मीबाट जोगिन वाटर पार्क र विभिन्न होटल तथा अन्य स्थानमा निर्माण गरिएका स्विमिङ पूलमा धेरै ठूलो संख्यामा नेपाली तथा भारतीयहरू पुग्न थालेका हुन्। गर्मी चल्नका लागि सीमापारी भारतका बहराइच, नानपारा, बाबागंज, मिहिपुरुवा, कैसरगंज लगायतका विभिन्न शहर र नेपालगंज, कोहलपुर र वरिपरिका आउनेले पौडी पोखरी र वाटर पार्कहरू भरिभराउ हुने गरेका छन्। नेपालगंजको जानकारी जानकी गाउँपालिका छ मोनिकापुर स्थित अत्याधुनिक फन पार्कमा सबैभन्दा बढी मानिस पुग्न थालेको वाटर पार्कका संचालक शिवनश्री यादवले बताउनुभयो। विशेष गरी शनिबार र आइतबार तथा सार्वजनिक विधामा धेरै मानिस आउने गरेको रमा अहिले गर्मी अत्याधिक बढेपछि हरेक दिन 500 देखि 1000 सम्म पर्यटक आउने गरेको उहाँको भनाइ छ। गर्मी शुरू भएसँगै आन्तरिक तथा भारतीय पर्यटकको संख्या उल्लेखनीय रूपमा बढ्दै गएकोमा हाल आएर अत्याधिक भीड़ बढ़ेको यादवले बताउनुभयो। भारत बहराइचका दिनेश मिश्रले गर्मीमा पानीमा खेल्दा शरीर मात्र होइन मन पनि चिसिएको जनाउँदै साथीहरूसँग पौडी खेल्दा अत्यन्तै रमाइलो भएको बताउनु भएको छ।
1: जिल्ला प्रहरी कार्यालय सुर्खेतका नयाँ प्रहरी प्रमुख ठाकुर प्रसाद पोखरेलले सुर्खेतमा रहेको चुनौतीका विषयलाई अध्ययन गरी समाधान गर्ने बताउनु भएको छ। जिल्ला प्रहरी कार्यालय सुर्खेतमा पत्रकार संघको परिचयात्मक कार्यक्रममा पोखरेलले शान्ति सुरक्षा कायम गर्ने कुरामा कुनै कसर बाँकी नराख्ने बताउनु भएको छ। कार्य सम्पादनलाई उत्कृष्ट र जनमुखी बनाइने बताउँदै उहाँले समाजमा शान्ति सुव्यवस्था कायम गर्न सबैको भूमिका महत्वपूर्ण हुने बताउनु भएको छ। एसपी पोखरेलले सही सूचनामा आधारित रहेर कानून विपरीतका गतिविधिलाई निस्तेज पारिने बताउनु भएको छ। पत्रकारले सुर्खेतमा सड़क सुरक्षा कायम, लागु औषध नियन्त्रण, अवैध यौन गतिविधिलाई नियन्त्रण गर्नुपर्ने जस्ता कुरामा ध्यान दिनुपर्ने सुझाव दिएका छन्। पछिल्लो समय राजधानी वीरनगरमा लागु औषध र अवैध यौनजन्य गतिविधि नियन्त्रण प्रमुख चुनौतीका रूपमा रहेको छ। पोखरेलले आफू कम बोल्ने र काम धेरै गर्ने व्यक्ति भएको दावी गर्दै सबैको सहयोगको अपेक्षा गरेको पनि बताउनु भएको छ।
0: कर्णाली प्रदेश सरकारले वीरेन्द्रनगरमा सन्तान पढ़ाउन अस्थायी बसोबास गरिरहेका आमाहरूलाई अटो ड्राइभिङ तालिम दिएको छ। शिव विकास तालिम अन्तर्गत उनीहरूलाई 30 दिने तालिम प्रदान गरिएको हो। तालिममा वीरेन्द्रनगर शहरमा आफ्ना छोराछोरीलाई अध्ययन गराउन बसिरहेका कर्णालीका विभिन्न स्थानका 50 आमाहरू सहभागी भएका छन्। तालिमको समापन गर्दै सामाजिक विकास मन्त्री घनश्याम भण्डारीले महिलाहरूको लागि सामाजिक सशक्तिकरण र आत्मनिर्भर बन्नका लागि सिपयुक्त तालिमको व्यवस्था गरिएको बताउनु भएको छ। यसअघि अचार बनाउने, चूरा पोते बनाउने, केक बनाउने, च्याउ उत्पादन, सिलाई कटाई तालिम समेत सञ्चालन गरी सकिएको पनि भण्डारीको भनाई रहेको छ। यसअघि वीरेन्द्रनगर नगरपालिकाले पनि यस्तै कार्यक्रम सञ्चालन गरेको थियो। अहिले वीरेन्द्रनगरमा कम्तीमा 2 दर्जन अटो महिलाहरूले सञ्चालन गरिरहेका छन्।
1: भेरी खबरमा खबरको सिलसिला अझै जारी छ। अहिले भने अर्को छोटो विश्राम।
11: विगत लामो समयदेखि तपाईँहरूको विश्वासमा स्थापित किसान एग्रो एन्ड अर्डर सप्लायर्सले किसानहरूको माग र चाहनालाई मध्यनजर गरी नयाँ व्यवस्थापनका साथ स्वदेशकी प्रविधि र पुँजीमा आधारित श्री मुक्तिनाथ कृषि तथा ट्रेनिङ कम्पनीद्वारा उत्पादित मुक्तिनाथ एवं कृषिनरी ब्रान्डका कृषि औजार उपकरणहरू र जसका आवश्यक पार्टसहरूको बर्दिया जिल्लाको एकमात्र आधिकारिक विक्रेताको रूपमा निशुल्क परामर्श सेवासँगै कारोबार शुरू गरिसकेको सहर्ष जानकारी गराउँदै समयमै मौकाको फाइदा लिन हुन हार्दिक अनुरोध गर्दछौ।
12: ठाकुर बाबा लगायत यस क्षेत्रका सम्पूर्ण किसान वर्गको हौसला अनि सारथी बन्न आजको लगानी भोलिको उपलब्धता गुणस्तरीयतामा हाम्रो प्रतिबद्धताका साथ सिजन अनुसार गुणस्तरयुक्त उन्नत तथा हाइब्रिड विभिन्न बालीका बिउ बिजनहरू प्राङ्गणिक तथा रासायनिक मलखात च्याउको विभिन्न प्रजातिको बिउहरू रासायनिक विषादी तथा झारनाशक विषादी सूक्ष्म तत्व एवं भिटामिनहरू इन्डियन तथा चाइनिज ब्रान्डका मिनी टिलर पावर टिलर टिपर मकै रोप्ने आलुको ड्याङ बनाउने रोप्ने मेसिन कम्बाइन मिल राइस मिल र थोपा सिँचाइ सेटहरू प्लास्टिक टनेल ग्रिनेट सिल्भर नेट पावर स्पेयर टंकी नर्मल स्पेयर टंकी भाइजर मास्क विषादी छता प्रयोग हुने बुट सहितको एप्रोन गार्डन उपकरणहरू लगायत माघ बमोजिम गुणस्तरीय सामग्रीहरू उपलब्ध गराइनुका साथै यस मानारोपी मुरी फलाउने वर्ष सिजनका लागि हजुरहरूको माग तथा रोजे खोजेक मसिना तथा बासनादार एवं चितवनको मसिनो साबित्री धानको जात लगायत उन्नत र नेपाल सरकारद्वारा सूचीकृत हाइब्रिड जातका धान बिउहरू थोक एवं खुद्रा रूपमा सुपथ मूल्यमा उपलब्ध गराइनुका साथै कृषि औजार उपकरण मिनी पावर टिलर मर्मतका लागि अनुभवी मिस्त्रीद्वारा सशुल्क होम सर्भिस सेवा र भेटेरिनरी प्राविधिक एवं लामो समय सरकारी सेवामा कार्यरत कृषि प्राविधिकद्वारा निशुल्क परामर्श सेवा समेत उपलब्ध भइरहेको सहर्ष जानकारी गराउँदछौ।
11: एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोस्। श्री किसान एग्रो एन्ड अर्डर सप्लायर गुलरिया रोड भुरीगाउँ बजार बर्दिया रोड राइटर सुनिता कुमारी शाही बम सम्पर्क मोबाइल नम्बर 9861443492 र 9145778917।
13: नमस्कार, नमस्कार स्वयंसेविका दिदी।
14: नमस्कार नमस्कार। दुई जीवको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि।
15: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, यिनले गाह्रो माने पनि लान्छु नि।
14: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि।
13: स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दुध, फलफूल, साग सब्जी, अण्डा, माछा मासु खानुपर्छ। यस्ता पोषिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ।
14: हो त,
15: हामीले बच्चाको नाम समेत जुराइसक्यौँ नि दिदी।
14: आहा, कस्तो राम्रो। यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छर छिमेकका अरूलाई पनि बताउनु पर्छ।
16: नेपाल सरकार विज्ञापन हो।
17: ओहो, हामी बिरामी भएपछि कहाँ जाने त?
18: तपाईँलाई थाहा छैन, नेपालगंजको शीतलनगर 10 त्रिशक्ति मन्दिरको सामुन्ने खुलेको छ नि चौधरी सरकार बक्स पोलिक्लिनिक एन्ड डायग्नोस्टिक प्राली।
17: हो र, त्यहाँ सुविधाहरू के रहेछ त?
18: एउटै छाता मुनि विभिन्न सेवाहरू रहेको छ नि, जस्तै डाक्टर संकेत रिसाल फिजिसियन एवं पेट तथा कलेजो रोग विशेषज्ञ, डाक्टर उर्मिला पराजुली रिसाल स्त्री एवं प्रसूति रोग विशेषज्ञ, डाक्टर आरके झा छाला तथा यौन रोग विशेषज्ञ, डाक्टर दिनेश कुमार चौधरी नाक कान घाँटी एवं टाउको रोग विशेषज्ञ, प्रेक्षा सिंह चौधरी एकुपंक्चर पद्धतिबाट ठिक हुने रोगहरू हात खुट्टा नचल्ने, मुख बाङ्गो हुने, बाथ रोग, ढाड दुख्ने, मूर्छा पर्ने र नसा सम्बन्धी सबै रोगहरूको उपचार गरिन्छ।
17: अन्कल सेवाहरू,
18: नवजात तथा बाल रोग विशेषज्ञ, मृगौला तथा मूत्र रोग विशेषज्ञ, हाड जोड्नी, अर्थोपेडिक सर्जन तथा नसा रोग विशेषज्ञ। प्याकेजमा हेल्थ जाँच गर्ने सुविधा पनि रहेको छ। प्याथोलोजी, भिडियो एक्सरे, डिजिटल एक्सरे, ईसीजी, कानको सुन्ने शक्ति थाहा पाउनको लागि अडियोग्रामका साथै रगत, दिशा पिसाब, खकार, थाइराइड, बायोप्सी, कल्चरका एवं सबै प्रकारको हार्मोनको जाँच गरिनुको साथै औषधि सुविधा पनि उपलब्ध रहेको छ। सम्पर्क फोन नम्बर 081-533-719, 98-480-22-229 र 98-605-22-229।
19: यो हो तपाईँको आफ्नै रेडियो, रेडियो टाइगर 99.2 मेगाहर्ज।
20: पौष्टिक तत्व, स्तर उन्नति गरिएको चामल पनि पाइन्छ है।
21: सम्पर्क खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, कर्णाली प्रादेशिक कार्यालय, विजयनगर नगरपालिका 6, गोदाम लाइन, सुर्खेत।
22: रेडियो भेरी एफएम।
0: तपाईँ अहिले सबैको मन छुने रेडियो भेरीमा बिहानको भेरी खबर सुनिरहनु भएको छ। यतिन्जेल हामीले छिमेक सेरोफेरोसँगै अन्य खबरहरू प्रस्तुत गर्यौं। अब लागौं बाँकी खबरतर्फ। बैतडीमा नेपाल भारत सीमामा पर्ने महाकाली नदी किनारामा भइरहेको अवैध उत्खननका विषयमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ। बैतडीका सहायक प्रमुख जिल्ला अधिकारी राजमणि निरौलाले अवैध उत्खनन बारे उजुरी परिसकेको र कानून अनुसार प्रक्रिया अघि बढ़ाइने बताउनुभयो। यस विषयमा अख्तियारमा उजुरी परिसकेकाले अहिले उत्खननको काम रोकिएको भन्दै उहाँले अब आवश्यक कार्यवाही प्रक्रिया अघि बढ़ने बताउनु भएको छ। उजुरीपछि जिल्ला प्रशासन कार्यालयले पञ्चेश्वर गाउँपालिकालाई वास्तविक विवरण उपलब्ध गराउन पत्राचार गरेको छ। गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत वीर सिंह भण्डारीले अख्तियारको पत्र प्राप्त भएको भन्दै आवश्यक प्रक्रिया अघि बढ़ाइने बताउनु भएको छ। प्रमुख प्रशासकीय अधिकृत भण्डारीले नदी उत्खननका लागि कुनै पनि निर्माण कम्पनीलाई गाउँपालिकाबाट अनुमति नदिइएको भन्दै निर्माण कम्पनीले अवैध रूपमा उत्खनन गरिरहेको दावी गर्नुभएको छ। गत माघदेखि पञ्चेश्वर गाउँपालिका 4 जंगलतडा क्षेत्रका कनकाई कुमार केएस जेवीले महाकाली नदीमा लगातार उत्खनन गर्दै आएको थियो। यो कम्पनीले भौतिक पूर्वाधार विकास कार्यालय बैतडी मार्फत मेलौली पञ्चेश्वर सड़क स्तर उन्नतिको ठेक्का पाएको छ। क्रसर मापदण्ड अनुसार सीमा नदीबाट कम्तीमा 1 किलोमिटर टाढा वातावरणीय प्रभाव मूल्याङ्कन ईआईए गरेर मात्रै क्रसर सञ्चालन गर्न पाउने व्यवस्था रहेको छ।
14: भेरी खबरमा अब केही खेल खबर। एसियाली खेलकुद एसियन गेम्स अन्तर्गत क्रिकेट प्रतियोगिताका लागि नेपालको राष्ट्रिय क्रिकेट टोलीको घोषणा भएको छ। नेपाल क्रिकेट संघले सार्वजनिक गरेको खेलाड़ी सूची अनुसार नियमित उपकप्तान अलराउण्डर दिपेन्द्र सिंह एरीलाई टोलीको कप्तानको चयन गरिएको छ। मुख्य प्रतियोगिताको तयारीका रूपमा हेरिएको यस टोलीमा अनुभवी तथा युवा खेलाड़ीको सन्तुलन मिलाइएको छ। टोलीका अनेक सदस्यमा नियमित कप्तान रोहित पौडेल सहित कुशल भुदेल, सन्दीप लामिछाने, आसेफ शेख, करण केसी, सुनपाल कामी रहनु भएको छ। यस्तै शेरमल्ल, सन्दीप जोरा, नन्दन यादव, कुशल मल्ल, आरिफ शेख, लोकेश बम र साफ आलम पनि टोलीमा पर्नु भएको छ।
0: नेपालले साफ महिला च्याम्पियनशीप 2026 उद्घाटन खेलमा आज भूटानसँग खेल्दैछ। खेल आज दिउँसो 4:45 गोवा राज्यस्थित मडगाउँ शहरको जवाहरलाल नेहरू रंगशालामा शुरू हुनेछ। 8 संस्करणसम्म आइपुग्दा 6 उपविजेतामा सीमित नेपालले यसपटक च्याम्पियन बन्दै इतिहास रच्ने लक्ष्य राखेको छ। यसपटक भने त्यो इतिहास बदल्ने दृढ अठोट टोली भारत पुगेको छ। मुख्य प्रशिक्षक नवीन नेवानीका लागि 7 च्याम्पियनशीप क्षेत्रीय प्रतियोगिता मात्र नभई प्रतिष्ठा र पहिचानको लड़ाई हो। टोलीमा अनुभवी र युवा खेलाड़ीको सन्तुलित संयोजन देखिन्छ। टोलीलाई सबैभन्दा धेरै अभाव सावित्र भण्डारी साम्बा र सविता राणाको खड्किनेछ। यी दुवै अनुभवी खेलाड़ीले चोटका कारण प्रतियोगिता गुमाएका छन्। 6 टोली सहभागी हुने प्रतियोगितामा नेपाल समूह एमा छ। यस समूहमा

0: टाइगर 99.2 मेगाहर्ज
1: रेडियो टाइगर स्टूडियो टाइम अहिले बिहानको 7 बजेको छ।
0: यस टाइमका प्रायोजक पुरीगाउँ बजारको एकमात्र डिपार्टमेन्टल पसल नमन सपिङ सेन्टर। दैनिक उपभोगिता सम्पूर्ण सामग्री पाइने एकमात्र ठाउँ नमन सपिङ सेन्टर पुरीगाउँमा जाओ।
2: राजवंशी मेडिकल हल घुरी गाउँमा तपाईहरुकै चिरपरिचित अनुभवी स्वास्थ्य कर्मी इन्द्रबहादुर राजवंशी 24 घण्टा बस्नुहुने भएकाले समयमै सेवा लिन हार्दिक अनुरोध गर्दछौ। उपलब्ध सेवाहरू गर्भवती, सुत्केरी, मानसिक स्वास्थ्य समस्या, दीर्घ तथा तत्काल भएका सम्पूर्ण रोगहरूको उपचार तथा परामर्श, हात गोडा जीव दुख्ने लगायत सम्पूर्ण रोगहरूको फिजियोथेरापी, मालिस गर्ने, सेक्ने, आधुनिक मेसिनबाट सेवा दिइने, दिशा पिसाब रोकिएमा निष्कासन गराउने, सम्पूर्ण रोगहरूको निशुल्क परीक्षण र परामर्श, रगत दिशा पिसाबको परीक्षण समेत गराइने, बच्चा लगायत सबै उमेरकालाई क्यानुला लगाइने, कहाँ जाने, कुन डाक्टरलाई देखाउने बारे विशेषज्ञ सेवा लगायत परामर्श तथा सल्लाह दिइने, डाक्टरले लेखेका औषधिहरू मगाइदिने व्यवस्था भएको, आपतकालीन अवस्थामा घरमा नै गएर स्वास्थ्य परीक्षण, उपचार एवं परामर्श सेवा दिइने। राजवंशी मेडिकल हल, ठाकुर बाबा नगरपालिका 1 घुरी गाउँ। सम्पर्क मोबाइल नम्बर 98580-25002 र 98-20-43-41-61।
3: बजार त आइयो, अब भोकै घर जाने कुरा पनि त भएन।
4: जहाँ पायो त्यहाँ नास्ता खाने कुरा पनि त भएन।
3: जहाँ पायो त्यही जाने पनि होइन। भुरीगाउँ बजारको बाटो भन्दा पारी साउथ मिष्ठान्न भण्डार छ, हेर त त्यही जाने हो नि।
5: साउथ मिष्ठान्न भण्डारमा चिया, छोला समोसा, दुनट पकौडा, चाउमिन, भटौरा पाउनुका साथै अर्डर अनुसारका केक र सबै प्रकारका मिठाईहरू सुपथ मूल्यमा उपलब्ध छ। स्मरण रहोस्, हाम्रो यहाँ स्पेसल खुवा उपलब्ध छ। शुद्ध शाकाहारी नास्ताका लागि ठाकुरबाबा नगरपालिका 1 भुरीगाउँमा रहेको साउथ मिष्ठान्न भण्डारण नास्ता पसललाई सधैँ सम्झनुहोस्। प्रोपराइटर हिम बहादुर छेत्री। सम्पर्क मोबाइल नम्बर 98-482-58950 र 98-480-79761।
6: उन्नत जातका तरकारीका बिउ बिजन, कीटनाशक विषादी र मल खात ल्याउनु पर्यो।
7: पछि नेपालगञ्ज गुलेरियातिर गएको बेला ल्याउला नि।
6: कहाँ त्यस्तो भन्नुभएको हजुर? हाम्रै भुरीगाउँ बजारको उही चिर परिचित सृजना एग्रोभेटमा त सबै उन्नत जातका बिउ बिजन, मल, कीटनाशक विषादी पाइन्छ नि।
8: हजुर, तपाईँहरू पनि उन्नत जातका तरकारी एवं विभिन्न जातका खाद्य बालीका बिउ बिजन, मल खाद, कीटनाशक विषादीका साथै कृषि सामग्री सुपथ मूल्यमा किन्नु परेमा हामीलाई सम्झनुहोस्।
9: उन्नत जातका बिउ बिजन, कीटनाशक औषधि, कुखुराका दाना, चल्ला, भाँडाहरू, रासायनिक मल खाद थोक तथा फुटकरमा सुपथ मूल्यमा पाइन्छ। प्रोप्राइटर खड्कलाल पन्थी, सृजना एग्रोभेट सेन्टर, भुरीगाउँ बजार, मेन चोक, बर्दिया। सम्पर्क मोबाइल नम्बर 98-649-20-111।
10: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
11: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र सेयर नगरौं।
10: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं।
11: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द बढाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं।
10: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बन्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
11: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ।
10: सचेत बनाऊ।
11: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
10: नेपाल सरकार, विज्ञापन बोर्ड।
0: तपाईँ सुन्दै हुनुहुन्छ बर्दियाको आवाज, रेडियो टाइगर 99.2 मेगाहर्ज। गर्जन त सधैँ बाघ झैँ।

0: बाबु एउटा राम्रो घरको नक्सा बनाउनु पर्यो।
1: राम्रो सँगसँगै बलियो, बस्न योग्य र किफायती घर पनि बनाउनु पर्छ नि काकी।
0: बस्न योग्य र किफायती भन्या चाहिँ के हो बाबु?
1: हेर्नुहोस् काकी, हाम्रा पूर्वजहरूले हिमाल, पहाड र तराईमा हावापानी अनुकूल घर बनाउँथे, तर अचेल सबैतिर हावापानी अनुकूल नभएका एकै खाले घर बन्न थालेपछि गर्मीमा तातो र जाडोमा असाध्यै चिसो हुने गरेको छ, जसले अनेकौं स्वास्थ्य समस्या निम्तने। पंखा, एसी र हिटरहरूको बढी प्रयोग गर्दा बिजुलीको खपत बढी हुन गई बिल धेरै तिर्नुपर्ने भइरहेको हुनाले आर्थिक भार बढिरहेको छ।
0: तिमीले त बडो गम्भीर कुरा पो गर्यौ बाबु।
1: हो काकी, बस्न योग्य घरमा स्वास्थ्य राम्रो हुन्छ, आर्थिक भार कम पर्छ र यस्तो घर बनाउन बैंकबाट सहुलियत दरमा कर्जा पनि पाइन्छ। थप जानकारी चाहिएमा आफ्नो पालिका वा पिन परियोजनाको फोन नम्बर 01-5421-760 सम्पर्क गर्नुहोस्।
2: अब बन्ने घर बस्न योग्य घर। युरोपियन युनियनको आर्थिक सहयोगमा पिन परियोजना तथा ठाकुर बाबा नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।

0: लक्ष्मी ए लक्ष्मी, अफिस जाने बेला भइसक्यो, मेरो कोट प्यान्ट ल्याऊ त।
1: ए लिनुस् त।
0: यो होइन नि, बम्बे टेलर्समा सिलाएकोलाई ल्याऊ न, त्यो राम्रो छ कि।
1: बम्बे टेलर्समा सिलाएको मात्रै लगाउने भए आजै गएर अर्को एक जोड सिलाएर ल्याउनुहोस् न त।
0: अर्को जोड त सिलाउने नै हो, त्यो सँगै बुवाको लागि दौरा सरवाल, तिम्रो लागि कुर्ता सरवाल, सँगै भाइ र छोराछोरीका लागि क्याम्पस र स्कुलको ड्रेस पनि त्यहीबाट सिलाउने हो।
1: ओहो बिनाजु, यति राम्रो कोट प्यान्ट लाउनु भएको छ त, कहाँबाट सिलाएर ल्याउनु भयो?
0: यो कोट प्यान्ट त हाम्रै भरिगाउँ बजारमा रहेको बम्बई टेलर्समा सिलाएको हो नि।
2: हाम्रो यहाँ थान कपडा, स्कुल ड्रेस, कोट प्यान्ट, सलवार, ब्लाउज लगायत विभिन्न किसिमका ब्रान्डेड कपडाहरू सुपर मूल्यमा पाइन्छ।
3: बम्बई वस्त्रालय एन्ड फेमस बम्बई टेलर, भुरीगाउँ बजार, बर्दिया। सम्पर्क मोबाइल नम्बर 9841485775।
4: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज, गर्जन छ सधैँ बाप चाहिँ।

0: होइन त्यहाँ के को भिड लागेको छ के त्यस्तो? जम्मै मान्छे त्यतै गइरहेछन् त।
1: ल साल दिदी पनि सबै सामान एकै ठाउँमा पाइने अल पसल भएपछि अनि भिड लाग्दैन त।
2: हामी कहाँ दैनिक उपभोगीका सम्पूर्ण सामग्री, चिसो पेय पदार्थका सामानहरू, कस्मेटिकका सामानहरू लगायतका सम्पूर्ण सामग्रीहरू सुपथ मूल्यमा उपलब्ध गराइने जानकारी गराउँदछौ। सबैभन्दा बढी शाखा सञ्जाल भएको अल पसलको शाखा अब भुरिका बजार बर्दियामा। अल पसल ठाकुरबाबा नगरपालिका एक कञ्चनपुर जाने बाटो फुरिकाउ बर्दिया।
3: प्रोपराइटर हेमराज आचार्य। सम्पर्क मोबाइल नम्बर 98482974।
4: गर्जन सधैँ बाघ झैं, रेडियो टाइगर 99.2 मेगाहर्ज।

0: सूचना समाचार अनि मनोरञ्जनको साथी रेडियो टाइगर रेडियो टाइगर स्टुडियो टाइम अहिले बिहानको 8 बजेको छ। यस टाइम चेकका साथमा केपी पोली क्लिनिक रिगा बजार बर्दिया।
1: के तपाईँ आफ्ना नानी बाबुहरू

0: भुइगाउँ बजार बर्दिया।
1: कान्छी गहना कहाँबाट किन्ने सोच बनाएकी थियौ? कहाँबाट हुनु नि दिदी, म त अन्त कतै नगई हाम्रै सुन्दर नगरी भुरी गाउँमा रहेको विजय सुनचाँदी पसलमा जाने विचार गरेकी छु।
2: विजय सुनचाँदी पसलमा नै किन नि?
1: त्यहाँ त आकर्षक डिजाइनका गरगहनाहरूमा झाला, जुली, फुली, मंगलसूत्र, जन्तर, छड्के तिलहरी, इन्डियन मंगलसूत्र लगायत बिना रसायनका गरगहना पाइनुका साथै आधुनिक डिजाइनका सामानहरू उचित मूल्यमा अर्डर अनुसार तयार गरिन्छ। साथै हामी कहाँ नेपालगंजकै मूल्यमा सुनचाँदी खरिद बिक्री पनि गरिन्छ। विजय सुनचाँदी पसल अब नयाँ व्यवस्थापनका साथ सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ। प्रोपराइटर श्यामलाल सुनार, विजय सुनचाँदी पसल ठाकुरबाबा नगरपालिका एक भुरीगाउँ बर्दिया, सम्पर्क नम्बर 9883638058। ग्राहकको सन्तुष्टि नै हाम्रो चाहना हो।
3: यहाँको पुजारी को हुनुहुन्छ?
4: चिनी
3: यो तिलको छाना फेरेर पित्तलको राख्ने, गजुरमा सुनको जलप राख्ने,
5: 4-5 करोड जति लाग्छ त्यो सब उहाँले दिइबस्नुहुन्छ।
4: तपाईँले ठेक्कामा निर्माण गर्नुभएको सरकारी भवनहरू चर्किसके, पुलहरू बन्दा बन्दै भत्किसके, सड़कहरू बन्दा बन्दै खाल्टा खुल्टु भइसके, देशका संरचनाहरू पनि त यो मन्दिर जस्तै पवित्र हुन् नि। त्यसरी कमाएको पैसाले हामी यो मन्दिर बनाउन दिँदैनौ।
5: कस्तो खालको टुप्पा पूजाहरू रहेछ भने,
4: त्यसरी पूजा गर्दैमा भगवानले माफी दिलान् र
3: तपाईँहरूलाई त मैले चिनिन नि।
6: हामी अत्याधुनिक रूपमा अनुसन्धान आयोगबाट तपाईँसँग केही कुरा सोध्नु पर्ने भएकोले तपाईँ हामीसँग हिँड्नु होला।
5: ए हजुर, तपाईँलाई फोन गर्दैछौँ, नछिटो
7: उता गएर कुरा गर्न मिल्छ, तपाईँ हामीसँग हिँड्नुहोस्।
4: त्यसरी पूजा गर्दैमा भगवानले माफी दिलान् र
8: तपाईँले कमाउनु भएको प्रतिष्ठा कसैले जफत गर्न सक्दैन। पदको दुरुपयोग गरी आर्जेको सम्पत्ति जफत हुन सक्छ।
0: अख्तियार तुरुपयोग अनुसन्धान आयोग, टंगाल, काठमाडौँ।
9: यो हो रेडियो टाइगर 910.2 मेगाहर्ज।

स्वागतम कार्यक्रम ज्योतिष दर्पणको प्रतीक्षामा तपाईँहरूलाई हार्दिक स्वागत गर्न चाहन्छु। म ज्योतिषी पण्डित लक्ष्मण सुवेदी तपाईँको साथमा उपस्थित भइसकेको छु। तपाईँ कार्यक्रमको प्रतीक्षामा हुनुहुन्थ्यो, हामी त्यो प्रतीक्षाको घड़ीलाई पार गर्दै तपाईँहरूसँग उपस्थित छौं। नेपालभरबाट विभिन्न रेडियो स्टेशनहरूबाट कार्यक्रम सुनिरहनु भएको छ, जहाँबाट तपाईँ कार्यक्रम सुन्दै हुनुहुन्छ हामीलाई सीधा सम्पर्कमा रहेर हामीसँग भएका विभिन्न ज्योतिष धर्म संस्कार र संस्कृति सम्बन्धीका विशेष जानकारीहरू भने हामी तपाईँलाई दिने प्रयास गरिरहन्छौ। 98453 97658 र 98142373

एकमा हामी तपाईसँग भएका विभिन्न ज्योतिष धर्म संस्कार र संस्कृति सम्बन्धीका विशेष विशेष जानकारीहरू दिने प्रयास गरिरहन्छौ। आजदेखि अर्को कुरा तपाईँलाई जानकारी गराइहालौं, हामी खाँदबारी आउँदैछौ। हामी खाँदबारीमा आउँदाखेरि तपाईँहरूसँग प्रत्यक्ष रूपमा कुराकानी र भूत भविष्य अनि वर्तमान सम्बन्धीका विशेष जानकारीहरू पनि तपाईँलाई दिँदै आइरहेका छौं। खाँदबारीमा हामी अब 15 गतेबाट चिना टिप्पणी हेर्ने तयारीका साथमा खाँदबारी संखुब सभा आउँदैछौ। यो जानकारी सहित कार्यक्रमको शुरूआती चरणमा छु। कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा रहेर कार्यक्रमलाई यतिखेर ढिलो नगरिकन अगाडि बढ़ाउँछु। आजको पञ्चाङ्ग अनि आजको ग्रह गोचरहरू कसरी व्यतीत हुन्छन् कार्यक्रममा यतिखेर अगाडि बढ़ाउँछु। ग्रह गोचरबाट आगमिति 2083 साल आज जेठ महिना हो। आज जेठ महिनाको 11 गते आज सोमबार, तदनुसार ईस्वी सन 2026 आज मे 25 तारीक नेपाल सम्मत 1146 रहेको छ। अनलाथवा रौद्र नाम संवत्सर श्री सूर्य उत्तरायण ग्रीष्म ऋतु ज्येष्ठ शुक्ल पक्ष। आज परम पवित्र पावन दिन सूर्य उदयमा नवमी तिथि रहेको छ। 8:16 बिहान 8:31 रहन्छ भने तत्पश्चात दशमी तिथि प्रारम्भ रहनेछ। पूर्व फाल्गुनी नक्षत्र 4:27 बिहानको 6:59 थियो। यतिखेर भने उत्तर फाल्गुनी नक्षत्र प्रारम्भ भइसकेको छ। हर्षण योग 6:46 तैतिरकर्ण 37:39 आज आनन्द दिगमा भने ध्वज योग रहेको छ। आजको दिनमानको समय 34:04 बिहान सूर्य उदय 5:12 जाँदा भयो। साँझ सूर्यास्त 6:50 रहनेछ। पालो अबको ग्रह गोचरको ग्रह गोचरमा सूर्य यतिखेरको अवस्थामा हेर्दाखेरि वृष राशिमा रहनु भएको छ भने चन्द्रमाको अवस्था यतिखेर सिंह राशिमा रहनु भएको छ। मंगल मेष राशिमा हुनुहुन्छ। बुध ग्रह वृष राशिमा, बृहस्पति यतिखेर मिथुन राशिमा रहनु भएको छ भने शुक्र पनि मिथुन राशिमा, शनि मीन राशिमा, राहु कुम्भ राशि र केतु भने सिंह राशिमा। आजको ग्रहहरूबाट संकेत यहाँ देख्न सकिन्छ। यो जानकारी सहित अब कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा रहेर प्रस्तुत गर्छौ तपाईँका राशिफल। तर त्योभन्दा पहिले जानकारी गराउ, खाँदबारी आउँदैछौ, 15 गतेबाट चिना हेर्दैछौ। तपाई र मेरो भेट होटल होराइजनमा रहनेछ यो पालिको बसाई। तपाईँहरू सम्पर्कमा रहनुहोला अनि हामीलाई तपाईँहरूले 15 गते, 16 गते, 17 गते, 18 गते, 19 गते र 20 गतेको समयमा आफ्नो चिनाहरू हेराउन, कसको चिना हेराउनु परेको छ, सतभर पहिले नै नाम टिपाएर तपाईँले हामीसँग प्रत्यक्ष रूपमा कुराकानी पनि गर्दै रहनुहोला। कहाँ कहाँबाट आउँदै हुनुहुन्छ, निकै टाढाबाट आउने खबर पनि आइरहेको छ मलाई। हिजो पनि हामीलाई फोन गर्नुभएको थियो सज्जनहरूले भन्ने मलाई खबर आइरहेको छ। उत्साहित हुनुहुन्छ अरे भेट्न पाउँदा भन्ने कुरो पनि आइरहेको छ। हामी खाँदबारी तेस्रो पटक यो हो यो यात्रा। हामी 15 गतेबाट सम्भव भयो भने तपाईँहरूसँग चिना हेर्छौं। त्यसको जानकारी हामी तपाईँलाई भोलि अथवा पर्सिको दिनमा जानकारी गराउनेछौ। अब खाँदबारीमा भेट्न इच्छा हुनेले फोन पनि गर्नुहोला हामीलाई। फेसबुकमा पनि गुरूदेव खाँदबारी आउँदै हुँदो रहेछ, भेट्न मन लागेको छ भन्ने मेसेज पनि गर्नुहोला। तपाईँलाई हामी दिन तोकिदिनेछौँ यदि गति आउनु है। तपाईँलाई धेरै बेर कुर्नु पर्दैन, पालोमा बस्नु पर्दैन, होइन आउने बित्तिकै चिनाहरूलाई फर्किहाल्न पायो भने कति आनन्द भयो होइन। तपाईँहरू कहाँबाट आउँदै हुनुहुन्छ, कति भोजपुरको दिङ्ला नेपाली डाँडाहरूबाट चौकी डाँडाबाट पनि आउने खबर आइरहेको छ। जहाँ जहाँबाट तपाईँहरू आउन तयारी अवस्थामा हुनुहुन्छ सबै सबैलाई स्वागत गर्छौं हामी। यसपालिको व्यवसाय पनि रहनेछ 5-7 दिन, 8-10 दिन भन्ने हामीलाई इच्छा आशा छ। अब कति आउनुहुन्छ, हिजो मैले नयाँ सज्जनहरूलाई फोन गर्नु है भनेको थिएँ, नयाँ सज्जनहरूले पनि फोन गर्नु भएको छ। तर यसपालि एउटा कुरो भन्न बिर्सेको, तपाईँहरूलाई हनुमान चालिसा छैन भने हनुमान चालिसाको लागि पनि फोन गर्नुहोस् है। आज र भोलिमा फोन गर्नुभयो भने हनुमान चालिसा लिएर आइदिन्छु। अनि तपाईँलाई थाहा छ हामीले के भनेको थियो, मैले पहिले अबिर र केसरले भगवान्लाई सेवा नगरौं, अष्टगन्धहरूले भगवान्को सेवा गरौं भन्दाखेरि सबैले अष्टगन्ध कस्तो हुन्छ मलाई थाहा छैन, अष्टगन्धको बारेमा जानकारी दिनुहोला भन्नुभएको थियो। चाहिएको खण्डमा फोन गर्नुहोला, निशुल्क वितरण गर्नेछौ। तर तपाईँहरूलाई धेरै होइन, एक एकवटा बट्टा
तपाईँहरूलाई यस्तो हुन्छ है भनेर थाहा पाउनुहोस् र त्यसले गर्दा कति आनन्द आउँछ मनमा, कति मन उत्साहित हुन्छ भन्ने कुरा पनि त्यसले एकदम भर पार्छ। अष्टगन्ध अनि कुमकुम चन्दनहरूले भगवानको सेवा गर्दा मनै आनन्दित हुन्छ। त्यस्ता चन्दनहरू पनि चाहियो भने हामी त्यसको पैसा लिने छैनौँ। निशुल्क भक्तहरूलाई एकवटा तपाईँलाई बानी पार्नको लागि हामी लिएर आउँदैछौ। तपाईँले जजले फोन गर्नुभएको छ उहाँहरूले, र गीता पाठ गर्छु गुरु, एउटा घरमा गीता त राख्नु पर्यो, पढ्न आउँदैन भए पनि गीता राख्न मन लाग्छ, संस्कृतमा लेखेको भने हामीलाई सम्पर्क त पनि गर्नुहोला, हनुमान चालिसा तलाई पनि सम्पर्क गर्दै गर्नुहोला। अन्य केही कुरा जस्तै घरमा ओमको झण्डा, घरमा हनुमानजीको झण्डा यस्ताहरू पनि राख्न चाहनुहुन्छ भने पनि सम्पर्क गर्नुहोला, तर सम्पर्क बेलैमा गर्नुहोला। अर्को कुरो भनौँ, हामी यसपालि खाँचबारीमा ज जसको चिनाहरू छौं, हामी आफै तपाईँको स्वयं घरमा गएर पनि ग्रह शान्ति गर्ने तयारी गरिरहेका छौं। यो पनि भने आज थोरै है, अब यो सबै जानकारी सँगसँगै कार्यक्रममा यतिखेर एकैछिन राशिफलको पारा भएको छ, यतिखेर भने प्रस्तुत गर्छु तपाईँका राशिफल। मेष राशिको लागि आज राम्रो दिन छ, मान्यजनको आशीर्वाद पनि असत्य राम्रो रहनेछ भने कार्य सम्पादनको लागि पनि धेरै कुरामा सहज हुने योग छ। वृष राशिको लागि आज चौथो चन्द्रमा मन व्यसन रहनेछ, भित्रभित्रै मान्छेहरू शत्रु वृद्धि रहनेछ, अग्निको भय रहन सक्ने भएकाले विशेष ध्यान दिनु राम्रो हुन्छ। काममा सफलता हात पर्ने योग देखिन्छ, गरेका कामहरूबाट सफलता प्राप्तिको लागि युग शुभ र लक्षण युक्त ग्रहहरूमा संकेत देख्न सकिन्छ। कर्कट राशि हुनेको लागि आजको दिनमा लामो दूरीको यात्राहरूमा सहज हुनेछ, मन परेका व्यक्तिसँग भेटघाट हुनुका साथसाथमा आजको दिन तपाईँको लागि सहज हुनेछ। वाणिज्य कर्ममा राम्रो छ, तपाईँले सोचेका कामहरूबाट पनि सफलता हात पर्ने र वाणिज्य कर्म भनेको व्यापार व्यवसायमा मनज्ञ धन आर्जन गर्न सकिनेछ। सिंह राशि हुनेको लागि गर्दै आएका हरेक कामबाट सफलता मिल्ने युग देखिन्छ, मान सम्मानमा वृद्धि हुन्छ, आटेका ताकेका काम कार्यहरूबाट पनि सहज हुँदा मन हल्का र आनन्दमय योग राशिमा संकेत छ। कन्या राशि हुनेको लागि आजको दिनमा मन परेका व्यक्तिसँग भेटघाट हुनुका साथसाथमा बाह्रौं चन्द्रमाले प्रेममा पनि सफलता मिल्नेछ, तर पुराना प्रेमहरू भने कहिले काहीँ छुट्न पनि सक्ने योग छ, किनभने बाह्रौं चन्द्रमा पनि हो नि त, मन पनि बिगार्छ, बिग्रिने मनले प्रेममा सफलता पनि बनाउन सक्छ, तर पुराना प्रेमहरू भने टाढिन पनि सक्ने सम्भावना छ। पठन पाठनमा मन कम हुनेछ आजको दिनमा, तपाईँको आमदामीका वृद्धिहरू पनि सुखद रहनेछन्। लामो दूरीको यात्राहरूमा सहज हुन्छ, मन परेका व्यक्तिसँग भेटघाट नहुने योग छ, पठन पाठनमा शुभ, आफन्तजनहरूबाट आशीर्वाद र सहयोगहरू पनि प्राप्त रहनेछ। गर्दै आएका हरेक कामबाट सफलता मिल्ने योगहरू राशिमा संकेत देखिएको छ, मान सम्मानमा वृद्धि हुनुका साथसाथमा दाजुभाइसँग पनि सफलता हात पर्ने योग राशि वृश्चिक राशिलाई संकेत छ। तपाईँको कामले गर्दा सफलता हात पर्ने योगहरू राम्रो छन्, मान सम्मानमा वृद्धि हुन्छ, अधुरा कामहरू पूरा हुन्छन्, मन अलिकति भारी भएको मन पनि हल्का रहने

0: रहने आजको दिनमा झुटो आरोप पनि आउन सक्ने सम्भावना पनि छ। सावधानी भने अपनाउनु। छैटौं ग्रहले शत्रु वृद्धि र कुरा काट्नेको संख्यामा वृद्धि रहनेछ।
1: के तपाईँ भू वर्तमान र भविष्य जान्न चाहनुहुन्छ?
2: त्यस्तो भने आउनुहोस् ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवनमा।
1: हामी कहाँ वृन्दावनबाट अध्ययन पुरा गरी आउनुभएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौंदेखि अनुभव सङ्गालु भएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदीद्वारा कम्प्युटर प्रविधिबाट चिना टिप्पण बनाउने हेराउने वास्तु सम्बन्धी परामर्श घर घरेलीको माटो परीक्षण पितृ उद्धार रत्न र कवच धारण कुण्डलीमा भएको अशुभ योग ग्रह शान्ति एवं विशेष धार्मिक अनुष्ठान वैदिक विधि द्वारा गराइन्छ।
2: सम्पर्क
1: ज्योतिषी पण्डित लक्ष्मण सुवेदी ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवन मोबाइल 98453 97658 98142 73761।
2: पुनश्च संगीतमय पुराण वाचनका लागि पनि सम्झन सक्नुहुनेछ।
3: के तपाईँ आफ्नो भूत भविष्य र वर्तमानको विषयमा जान्न चाहनुहुन्छ?
4: त्यसो हो भने अब चिन्ता नलिनुहोस्, सुन्नुहोस् कार्यक्रम ज्योतिष दर्पण।
3: राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदीको साथमा कार्यक्रम ज्योतिष दर्पण देशका विभिन्न रेडियो स्टेशनहरूबाट हरेक बिहान 8 बजेदेखि सुन्ने प्रयास गर्नुहोला।
4: पञ्चाङ्ग दैनिक राशिफलको साथमा तपाईँकै जिज्ञासाहरूको समाधान गर्ने फरक कार्यक्रम ज्योतिष दर्पण।
1: अहिले तपाईँ सुन्दै हुनुहुन्छ संस्कार र संस्कृतिको संवाहक सनातन रेडियो नेटवर्कमा कार्यक्रम ज्योतिष दर्पण।

0: के तपाईँ हो वर्तमान र भविष्य जान्न चाहनुहुन्छ?
1: त्यसो हो भने आउनुहोस् ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवनमा।
0: हामी कहाँ वृन्दावनबाट अध्ययन पुरा गरी आउनुभएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौंदेखि अनुभव सङ्घाल्नु भएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदीद्वारा कम्प्युटर प्रविधिबाट चिना टिप्पण बनाउने हेराउने वास्तु सम्बन्धी परामर्श घर घरेलीको माटो परीक्षण पितृ उद्धार रत्न र कवच धारण कुण्डलीमा भएको अशुभ योग ग्रह शान्ति एवं विशेष धार्मिक अनुष्ठान वैदिक विधि द्वारा गराइन्छ।
1: सम्पर्क
0: ज्योतिषी पण्डित लक्ष्मण सुवेदी ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवन मोबाइल 98453 97658 98142 73601।
1: संगीतमय पुराण वाचनका लागि पनि सम्झन सक्नुहुनेछ।

0: हजुर कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा छौ। तपाईसँग तपाईँको बारेमा विशेष जिज्ञासाहरू र तपाईसँग भएका विभिन्न ज्योतिष धर्म संस्कार र संस्कृति सम्बन्धीका विशेष जानकारीहरू भने दिने प्रयास गरिरहेका छौं। हरेक दिन झैं आज पनि उपस्थित भइरहेको छु म तपाईँको माझमा र तपाईँहरूसँग भएका विशेष कुराकानी र तपाईँहरूसँग भएका विशेष भूत भविष्य र वर्तमान सम्बन्धीका तपाईँहरूलाई हामी जानकारी दिने प्रयासमा हामी लागिरहेका छौं। यतिखेर प्रत्यक्ष रूपमा कुराकानी गर्दै र तपाईँहरूसँग भएका भूत भविष्य र वर्तमान सम्बन्धीको जिज्ञासाहरूको समस्याको समाधान गर्छौं। आज तपाईँका हाम्रो पात्रमा गरिएका कमेन्टहरूलाई पनि हामी हेर्नेछौं। अस्तिदेखिको कमेन्टहरू बाँकी छन् र तपाईँका कमेन्ट सँगसँगै तपाईँका फोनमा भएका विभिन्न समस्याहरूको समाधान पनि गर्ने प्रयास गर्छौं। यतिखेर हामीसँग 98453 97 658 र 98142 73 601 सिधा तपाईँलाई मेरो कुराकानी पनि रहनेछ। यतिखेर हामीले भर्खरै नम्बर खुल्ला गरेका छौं। कोही जिज्ञासु हाम्रो लाइनमा यतिखेर आइसक्नु भएको मलाई इशारा प्राप्त भइरहेको छ, म उहाँलाई कार्यक्रममा स्वागत गर्छु।
1: राधे राधे गुरु।
0: राधे राधे हजुर, कहाँदेखि को बोल्दै हुनुहुन्छ?
1: इलाम सिद्धिथुङ्गाबाट मोहन खनाल भन्ने
0: व्यक्ति। मोहनजी आरामै हुनुहुन्छ?
1: आरामै हुन्छ
0: हजुर। आजभन्दा पहिले फोन गर्नु भएको थियो कि छैन मोहनजीले रेडियोमा?
1: गरेको थियो अस्ति नै एकपटक।
0: फोन लागेको थियो होइन? लागिरहन्छ फोन होइन?
1: होइन, कहिले कहिले मात्रै लाग्छ।
0: आज कार्यक्रममा आउनु भएको छ, इलाममा हुनुहुन्छ, थुम्की कि कहाँ रे? थुम्की डाँडा
1: इलामको सिद्धि थुम्का।
0: ए सिद्धि थुम्का, कहाँनिर पर्छ यो इलामको सिद्धि थुम्का?
1: मंगलबारे जितपुर बजारदेखि उतिर।
0: जितपुर भनेको त कन्यामदेखि अझै यता झापातिर होइन?
1: होइन होइन, यता चिसापानी दानाबारी हुँदै हुँदै जाँदाखेरि
0: हामी त्योबाट आइए नै क्या है?
1: हजुर।
0: अहिले कुन रेडियोमा कार्यक्रम सुन्नुहुन्छ त्यहाँ?
1: रेडियो फिक्क।
0: ए कसको बारेमा हेर्न चाहनुहुन्छ?
1: छोरीको बारेमा।
0: कति सालमा जन्मिनु भयो छोरी?
1: 2070 साल फागुन 26 गते सोमबार बिहानको 8:50 बजे।
0: बिहानको 8:50 बजे कुन जिल्लामा भयो जन्म चाहिँ?
1: इलाम नै।
0: छोरी आफ्नै होइन त?
1: हजुर।
0: इलाममा जन्मिनु भयो छोरी, अब 70 सालको छोरी, घनलक्ष्मी नाम आउँछ, मिथुन राशि हुन्छ, के नाम राख्नु भएको छ पण्डितजीले?
1: घबाटै राख्नु भन्नुभएको।
0: के छ नाम चाहिँ के राखिसक्नु भयो?
1: गणेन्द्र कुमारी अथवा घनलक्ष्मी नै भन्नुभएको छ, जे हो राखे पनि हुन्छ भन्नु।
0: अनि चिना कोर्नु भएको छैन?
1: चिना कोरेको छ।
0: कोर्नु पर्दैन त चिनाहरू, चिना कोर्दा कति राम्रो हुन्छ होइन त, नाम पनि थाहा हुन्थ्यो। कहिले काहीँ अब जस्तै तपाईँको छोरीको ग्रह बिग्रिया छ भने शान्ति गर्दाखेरि के नाम राख्ने भन्दा खै घनेन्द्र कि घनकुमारी भन्न भएन, कम्तीमा पण्डितजीले चिनामा लेखिदिनुहुन्छ नाम, त्यही नामलाई बोलाउन पाइयो। अलिक पेटको रोगी खालको छोरीको युग देखियो चिनामा है। यतिखेर राहु भन्ने ग्रहले पनि अलिकति सास र सहयोग नगरेको अवस्था छ, अरू ग्रह त्यस्तो नराम्रो छैन, पठन पाठनमा राम्रै हुन्छ, घर परिवारमा सुख शान्ति नै हुन्छ, राम्रै छ। के छ विशेष जिज्ञासा?
1: घरको वास्तु कस्तो छ?
0: घरको वास्तु राम्रै देखिन्छ, यहाँबाट नराम्रो छैन, भाग्यमानी छोरीको चिना, अलिकति पेटमा समस्याहरू हुन्छ। नवग्रहको शान्ति गर्नु, राहु पनि अब 12 वर्षपछि सकिसकेका छ, अब आतिनु पर्दैन, र पनि यसो एकचोटि घरमा रुद्री पूजाहरू चण्डी पूजाहरू ग्रह शान्तिहरू गर्नु, तीनजना जति पण्डितजी बोलाएर गराउनु भइहाल्छ है।
1: कुन विषय पढाउनु?
0: हड्डीको डाक्टर ठ्याक्कै विषय, तपाईँले ठ्याक्कै विषय थाल्नुहुन्छ भने यो हड्डीको डाक्टर बन्ने खालको चिना हो यो।
1: ए हड्डीको अनि विदेश जान्छु विदेश जान्छु पछि गएर भन्थे।
0: 12 वर्षको 13 वर्षको बच्चाले जे पनि भन्छ अहिले छोडिदिनुहोस् न अहिले है। मान्छेको आजभोलि ट्रेन त्यस्तै चलाएको छ क्या, विदेश गयो भने त हड्डीको डाक्टर पढ्न गयो हुन्छ नि त, हुँदैन? ल ठिक छ, राम्रो छ चिना, तपाईँलाई पनि शुभकामना, छोरीको उज्जवल भविष्यको कामना छुट्टिन्छु राधेश्याम।
1: अनि यसको शुभ रङ? शुभ अङ्क
0: 9 अङ्क राम्रो हुन्छ, रातो सेतो रङ राम्रो हुन्छ, कालो पनि राम्रो हुन्छ, दक्षिण पश्चिम पनि राम्रो हुन्छ।
1: राधे राधे।
0: कार्यक्रममा हुनुहुन्थ्यो यतिखेर हामीसँग आफ्नो जिज्ञासा राखेर गइसक्नु भएको छ। हामी प्रत्यक्ष रूपमा तपाईँसँग भएका विभिन्न ज्योतिष धर्म संस्कार र संस्कृति सम्बन्धीका धेरैभन्दा धेरै कुराहरूको जानकारी दिने प्रयासमा छौं। यतिखेर कोही जिज्ञासु हुनुहुन्छ, म उहाँलाई कार्यक्रममा स्वागत गरिहाल्छु। राधे राधे हजुर।
2: राधे गुरु। राधे।
0: कहाँदेखि को बोल्दै हुनुहुन्छ? नाम के भन्नुभयो? गोकर्ण रसाइली। आवाजै बुझेर अलिकति क्लियर भएर बोलौँ न, अलिकति मोबाइलतिर मुख राखेर अथवा हेडफोन राखेर त झिकेर बोलौँ न क्लियर भएर है। अहिले कार्यक्रममा आउनु भएको छ, कसको बारेमा हेर्न चाहनुहुन्छ?
2: मेरो छोरीको बारेमा हेर्न चाहनुहुन्छ।
0: साल महिना गते समय भनिदिनु त।
2: 2079 साल 79 साल 10 गते
0: 79 सालको असोजको 10 गते
2: 10 गते
0: आवाजै क्लियर होइन, एकचोटि फोन राखेर फेरि गरौँ न हुन्छ?
2: होइन गुरु, 2079 साल 10 गते शुक्रबार
0: कति बजे?
2: 1:30 बजेको
0: 1:30 दिउँसो। कुन जिल्लामा जन्मिनु भयो तपाईँको छोरी? कुन जिल्लामा जन्मिनु भएको?
2: तर झापाको आन्दा हस्पिटलमा।
0: तपाईँ घर कहाँ?
2: मेरो घर सूर्यतिर।
0: कुन रेडियो सुन्नुहुन्छ त्यहाँ?
2: यहाँ रेडियो घर।
0: तपाईँको नाम के भन्नुभयो अरे?
2: गोपाल रसाइली।
0: गोपाल रसाइली। ए तपाईँको छोरीको त लीला नाम आउँछ, मेष राशि हुन्छ, के राशि हेर्ने गर्नु भएको छ? चिना बन्यो कि बनेन? लीला कुमारी, अहिले अलिकति ग्रहमा चिसोको समस्या, स्वास्थ्यमा समस्या बढी आउँछ। अहिले त्यस्तो अरू खासै बिग्रेको ग्रहहरू होइनन्, तर चन्द्र ग्रहण युग लागेको छ, यस्तो मान्छेको बोलीमा समस्या आउँछ, टाउकोमा समस्या आउँछ, रिस धेरै हुन्छ, पढाइमा असाध्य कमजोरी हुन्छ भोलिको दिनमा है। अनि फेरि त्यसमा पनि चन्द्रमा 8 छ, 8 चन्द्रमाको लागि हनुमान चालिसा अनिवार्य रूपमा पाठ गर्ने, पूजापाठहरू गर्ने कामहरू गर्नुहोला, राम्रो हुन्छ। अनि 8 चन्द्रमा र राहु पनि सँगै भएको कारणले गर्दा अलिकति चोटपटेकोबाट बचाउनु, औषधिहरू एकदम ऊ अलि ध्यान दिएर खुवाउनु होला, औषधिहरूमा बिगार पर्न सक्छ भनेको उल्टो औषधि पर्न सक्छ, पानीहरूबाट पनि विशेष ध्यान दिनुपर्छ, आगो चट्याङहरूबाट पनि भय हुन सक्छ, हनुमान कवचहरू धारण गर्ने, हनुमान चालिसा दैनिक पाठ गर्ने, पूर्णिमाको व्रत बस्ने, महामृत्युञ्जय जपहरू गर्ने, 5-6 पण्डितजी बोलाएर मजाले शान्तिहरू गराउनु भयो भने धेरै कुरामा राम्रो हुन्छ है। हजुर,
2: जुठो परेको बेलामा यस्तो केही पाठहरू गर्नुहुन्छ कि होइन?
0: जुठो पर्यो
2: हाम्रो काइला हजुरबाको बुहारी खस्नु भएको छ कि?
0: हजुर।
2: यसको लागि चाहिँ अब पूजापाठ
0: कति दिन भयो तपाईँलाई त्यस्तो भएको?
2: बुहारी खस्नु भएको त अस्ति बैशाख 10 गते खस्नु भएको नि।
0: बैशाख 10 गते अनि अब यो बिचमा तपाईँ घरमा माछा मासु खाने ना खाने?
2: माछा मासु त खाएको छैन।
0: खाने न खाने भन्नुहोस् त्यहाँ?
2: मैले खाना त खान्छु तर अहिले खाइएको छैन।
0: भोलिको दिनमा खाना पुरै बारमै कि खाने?
2: हजुर, बस्ती पैसा दसैँ त खाँदैन, काम सकिसक्यो होइन?
0: हजुर।
2: अनि
0: अब तपाईँले यो 2083 सालको दसैँमा घरमा खसी काटे कि नकाट्ने?
2: काट्ने नि सर, खसी
0: के ए खसी त काट्नै पर्यो होइन? जुठोमा खसी काट्नु हुन्छ त? हजुर, अनि हुन्छ भने पूजा पनि गर्नुहुन्छ त फेरि? खसी खाना भएपछि पूजा गर्नु हुँदैन त? तपाईँको अहिले जुन नाता भन्नुभएको छ उहाँको जुठो तपाईँलाई चाहिँ, तपाईँको घरलाई चाहिँ 13 दिनदेखि जुठै लाग्दैन, 14 दिनमा तपाईँले पूजा पाठ सप्ताह बिहे वर्तमान सबै गर्नुहुन्छ के? मान्छेले कुरै बुझे होइन, जो मरे पनि 1 वर्ष बार्ने भनेको छ, मन्दिर जान बारेछ, अनि दसैँमा चाहिँ टिको लगाउन बारेको छ, फेरि खसी खाएको छ, के जुठो बनायो यो भने के? नेपाली परम्परामा गुरुबारले पनि भनिदिनु पर्यो अब, होइन म मेरो फलानु मान्छे मऱ्यो म खाँदिन लाउँदिन भने पाइयो बरु, शास्त्रमा गर भने पनि होइन म मेरो मनले मान्दैन भन्न पाइयो, तर खसी खाना चाहिँ भयो, टिको लाउन भएन, अनि हेर चाहिँ रक्सी खाना हुन्छ, उता ग्रह शान्ति गर्न हुँदैन, यो राम्रो होइन नि परम्परा है, भनेको तपाईँलाई झुठो लागेन। तपाईँको तपाईँलाई त अझ दस दिन पछाडि घरमा केही काम गर्नु पर्यो भने तपाईँलाई छुट हुन्थ्यो ल।
2: तपाईँलाई
0: बुवा आमासँग राम्रै हुन्छ, परिवारमा ठिकै छ, यो चन्द्रमा आठौँ परेकाले अलिकति यसलाई विशेष ध्यान दिनु होला, एउटा कवच धारण गर्नुपर्छ, हनुमान कवच भन्छु नि मैले होइन, यसको लागि तपाईँले दिउँसो हामीलाई नम्बरमा फोन गर्नु होला, तपाईँको गाउँसँग कुरियर पनि गर्नुहुन्छ। पूर्णिमाको व्रत तपाईँले बस्नु पर्यो घर परिवारमा सबैले, यो छोरीलाई विशेष गरी पूर्णिमाको दिनमा चाहिँ चन्द्रमाको पूजा गर्न लाउनु पर्यो, राम्रै हुन्छ। अलिकति अहिले यो बच्चालाई पढाइमा एकदम समस्या हुन्छ, विशेष ध्यान त्यसमा दिनुहोला पढ्ने बेला भएको मान्छेलाई, र चन्द्रमा आठौँ भएको मान्छेलाई चिसोको समस्या, निमोनिया, टाइफाइडहरू हुन सक्ने सम्भावना बढी हुन्छ, यसलाई पनि विशेष ध्यान दिनुहोला। अनि तपाईँले राम्रोसँग ग्रह शान्तिहरू गर्नु, पूजापाठ गर्नु, यो बच्चालाई पहेँलो रङ पूर्व दिशा र दुई अङ्क राम्रो हुन्छ। अनि छुट्टिन्छु, राधे राधे। कार्यक्रममा हुनुहुन्थ्यो हामीसँग आफ्नो जिज्ञासा राखेर गइसक्नु भएको छ, हामी प्रत्यक्ष रूपमा तपाईँसँग भएका विशेष गरी भूत भविष्य र वर्तमान सम्बन्धीको विशेष जिज्ञासाहरूको समस्याको समाधान गर्ने प्रयास गर्छौं। हामी तपाईँका कमेन्टहरू पनि हेर्ने प्रयासमा छौं र कमेन्ट पनि गर्दै गर्नुहोला। अहिले भने छोटो विश्राम दिन्छु, विश्रामपछि उपस्थित हुन्छ, सँगै रहनुहोला।
3: पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका विभिन्न एफएम रेडियोहरूबाट एकैसाथ हरेक बिहान 8 बजेदेखि 9 बजेसम्म कार्यक्रम ज्योतिष दर्पण, भूत्र वर्तमानको स्मरण गर्दै ज्योतिष शास्त्र अनुसार सुनौलो भविष्य तय गर्नका लागि ज्योतिषी पण्डित लक्ष्मण सुवेदीको साथमा हरेक बिहान मुलुकभरका विभिन्न एफएम स्टेशनहरूबाट एकैसाथ प्रसारण हुने कार्यक्रम ज्योतिष दर्पण सुन्न नसुझाउनुहोला। के तपाईँ भूत वर्तमान र भविष्य जान्न चाहनुहुन्छ?
4: त्यस्तो हो भने आउनुहोस् ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवनमा।
3: हामी कहाँ वृन्दावनबाट अध्ययन पुरा गरी आउनुभएका, ज्योतिष ज्ञान सम्बन्धी वर्षौंदेखि अनुभव सङ्गालु भएका, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित, राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदीद्वारा कम्प्युटर प्रविधिबाट चिना टिप्पण बनाउने, हेराउने, वास्तु सम्बन्धी परामर्श, घर घरेलीको माटो परीक्षण, पितृ उद्धार, रत्न र कवच धारण, कुण्डलीमा भएको अशुभ योग, ग्रह शान्ति एवं विशेष धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गराइन्छ।
4: सम्पर्क
3: ज्योतिषी पण्डित लक्ष्मण सुवेदी, ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवन, मोबाइल 98453 97658, 98142 73601।
4: संगीतमय पुराण वाचनका लागि पनि सम्झन सक्नुहुन्छ।
5: के तपाईँ आफ्नो भूत भविष्य र वर्तमानको विषयमा जान्न चाहनुहुन्छ?
6: त्यसो हो भने अब चिन्ता नलिनुहोस्, सुन्नुहोस् कार्यक्रम ज्योतिष दर्पण।
5: राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदीको साथमा कार्यक्रम ज्योतिष दर्पण देशका विभिन्न रेडियो स्टेशनहरूबाट हरेक बिहान 8 बजेदेखि सुन्ने प्रयास गर्नुहोला।
6: पञ्चाङ्ग दैनिक राशिफलको साथमा तपाईँकै जिज्ञासाहरूको समाधान गर्ने फरक कार्यक्रम ज्योतिष दर्पण।

अहिले तपाईँ सुन्दै हुनुहुन्छ संस्कार र संस्कृतिको संवाहक सनातन रेडियो नेटवर्कमा कार्यक्रम ज्योति दर्पण।

0: केही तपाईँ फुल वर्तमान र भविष्य जान्न चाहनुहुन्छ?
1: त्यसो हो भने आउनुहोस् ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवनमा।
0: हामी कहाँ वृन्दावनबाट अध्ययन पुरा गरी आउनुभएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौंदेखि अनुभव सङ्गालु भएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण चतुर्वेदीद्वारा कम्प्युटर प्रविधिबाट चिना टिप्पण बनाउने हेराउने वास्तु सम्बन्धी परामर्श घर घरेलीको माटो परीक्षण पितृ उद्धार रत्न र कवच धारण कुण्डलीमा भएको अशुभ योग ग्रह शान्ति एवं विशेष धार्मिक अनुष्ठान वैदिक विधि द्वारा गराइन्छ।
1: सम्पर्क
0: ज्योतिषी पण्डित लक्ष्मण सुवेदी ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवन मोबाइल 98453 97658 98142 73 6001।
1: पुनश्च संगीतमय पुराण वाचनका लागि पनि सम्झन सक्नुहुन्छ।

0: का बिना ज्योतिष धर्म संस्कार र संस्कृति सम्बन्धीका विशेष जानकारीहरू पनि तपाईँलाई दिने प्रयासमा लागिरहेका छौं। माफी चाहन्छु, कार्यक्रममा प्राविधिक समस्या एक दुई मिनट ढिलो उपस्थित भए। हामी हरेक दिन तपाईँहरूलाई धर्म संस्कार र संस्कृतिको बारेमा जानकारी दिने प्रयासमा छौं। यतिखेर हामी कमेन्टतर्फ लागिहालौं, किनभने हामीले कमेन्ट नहेरेको धेरै दिन भएछ। नवीन देवकोटाले पनि कार्यक्रम सुनिरहेको छु भन्नुभएको छ। जय श्री राधे गुरुदेव, म नमराज देवकोटा कालीकोट जिल्लाबाट तपाईँको कार्यक्रम रेडियो प्रसारण गरे समन्वय प्रणाली 102.8 मेगाहर्ज र सनातन रेडियो नेटवर्कबाट नियमित रूपमा सुनिरहेको गर्छु। गुरूदेव, पहाड़ी जिल्लामा पनि गर्मीले उधुम मचाएको छ, यताको नयाँ ताजा खबर सुनाउनु पर्दा। तर हजुरकोतिर कस्तो छ राधे? त्यहाँ भन्नुभएको छ भरतपुरमा पनि गर्मी असाध्य धेरै बढ़ेको छ। भक्त थापा गुरु राधे राधे, म भक्त बहादुर थापा, अछाम जिल्ला मंगल सिंह नगरपालिका एक लिस्टीगार्ड घर हो। सुन्दैछौ हाम्रो पात्रोबाट रेडियो सनातन। हाल यता भारतको महाराष्ट्रबाट। गुरूदेव, छोराको कपाल काट्ने हो, 5 वर्ष हुँदैछ, आफ्नो वैशाखमा गुरु कस्तो होला, कहिले काट्दा राम्रो होला रहेछ आउने वैशाखमा? यसको लागि चाहिँ मलाई जन्ममितिहरू वाट्सएपमा अथवा फेसबुकमा हाल्नुभयो भने अझ धेरै तपाईँहरूलाई जानकारी प्राप्त हुन्छ। आज हामी धेरै कुराको जानकारी गराउँछौ है, सुन्दै गर्नुहोला। अस्तिदेखि कमेन्टहरू पनि हामी हेरिरहेका छौं। राधे राधे गुरूदेव, अघि भन्नुभएको पूजा गर्ने सामग्री अष्टगन्ध कुमकुम चन्दनको फोटो भिडियो फेसबुकतिर पनि लगाइदिनु भए आभारी हुने थियौं। नक्कली सक्कली दुई किसिमको हुन्छ अरे होइन गुरू भन्नुभयो। अब यो नक्कली सक्कली चाहिँ मलाई पनि चिन्न गाह्रो होला, तर अष्टगन्ध अहिलेसम्म मैले देखेको चाहिँ सक्कली मात्रै छ। मैले प्रयोग गरेको अष्टगन्धको त केही बासना आउँदैन त राधे श्यामला देवीका पोखरेल कुमाईले लेख्नुभएको कमेन्ट हो। कस्तो परेछ एक्चुली, तपाईँको बट्टाको फोटो हामीलाई पनि हालिदिनु त के रहेछ? जय श्री राधे राधे गुरूजी भन्नुभएको छ सन्तोष विष्टले। अनिल पाण्डेले, राधे राधे गुरू, मलेसियाबाट म पनि सुन्दैछु हाम्रो पात्रोबाट सनातन रेडियो नेटवर्क, जय श्री राधे गुरू भन्नुभएको छ। यी सबै आजका कमेन्ट हुन् भने हिजोका कमेन्ट रहेछन्। झलक भट्टराई, कार्यक्रम चाहिँ युट्युबबाट पनि बजाउनु पर्यो है भन्नुभएको छ, त्यसको लागि धन्यवाद छ, हामी त्यसलाई पहल गर्नेछौ। पहिलालाई भानु, हिजोकी कमेन्ट छ। प्रभुजी, राधे राधे, शुभ प्रभात, म यता शंख शुभ माधीबाट कार्यक्रम सुन्दै आएको छु। यताको मौसम ओहो, आज भोलि सफा छ, केही गर्मीको महसुस भइरहेको छ। मेरो प्रश्न गुरूदेव, मूल नक्षत्र र मूल आसन भएको मान्छेले के काम कुरा गर्दा राम्रो हुन्छ? गाउँमा त यस्तो खालको मान्छे यस्तो उस्तो हुन्छ भन्छन्, तर शास्त्र सम्मत के हुन्छ कुरा, के कुरामा ध्यान दिनुपर्छ, विस्तृत बताइदिनु होला। हरे कृष्ण भन्नुभएको छ। मूलको, मूल आसनको, मूल गणान्तको होइन, अब धेरै कुरा हुन्छ नि क्या ज्योतिषमा, के हो तपाईँले मलाई सोध्नु भएको चाहिँ। हामी पनि तपाईँकै जिल्ला शंखुब सभा आउँदैछौँ खादबारीमा, त्यहीँ पनि भेट्न सकिन्छ, त्यहीँ भेटौँ, अझ राम्रो है। यो हिजोको कमेन्ट थियो। अब हिजोको कमेन्ट छ, राधे राधे, रेडियो सनातन सुन्दैछु भनेर झलकजीले पनि गर्नु भएको रहेछ। हिजोको कमेन्टमा दुर्गा रण पहिलेजीले पनि, श्रीमन नारायण गुरूदेव, म दुर्गा रण पहिले रेडियो भोजपुरबाट रेडियो सनातनको प्रसारण सुनिरहेको छु। खादबारी बजारको तापक्रम विराटनगरसँग मिल्छ र गर्मी ठाउँ हो भन्नुभएको छ। ओहो, जय श्री राधे राधे। अब शंखुब सभाका मान्छेले फोन गर्नुभएको थियो हिजो, त्यस्तो गर्मी पनि होइन तर गर्मी नै हो, जाडो चाहिँ हुँदैन भन्नुभएको छ दुर्गाजीलाई पनि। उहाँले पनि मेरो बारेमा बुझिदिनु भयो, यसलाई धन्यवाद छ। हिजोको कमेन्टमा, राधे राधे गुरू, म कालीकोटबाट, मेरो जन्म मिति थाहा छ तर समय थाहा छैन, मैले के गर्नुपर्ने, समस्या थाहा पाउनलाई भन्नुभएको छ। अब यसको लागि दिउँसो फोन गर्नुहोला। अनिल पाण्डे, राधे राधे गुरू, हिजोको कमेन्ट छ, अस्तिको कमेन्ट रहेछ। हर्कराज राई, जय श्री राधे गुरूदेव, म हर्कराज राई हो, भोजपुर नगरपालिका एक सिबुखाबाट रेडियो संघर्षमा हाल सुन्थे, तर हाल केही महिनादेखि काठमाडौँ छु, आज मैले रेडियो सनातन नेटवर्कमा सुन्दैछु। गुरू, मेरो जिज्ञासा, जन्म बारे बारको जन्म महिना जन्म नक्षत्रको आधारमा भाग्य गुरूहरूले विश्लेषण गर्नुहुन्छ, यो कति सही हो भन्नुभएको छ? जन्मेको समय पनि बिना पनि मिल्छ कि मिल्दैन भनिदिनु होला गुरूदेव भन्नुभएको छ। जन्म समय बिना हेर्न मिल्दैन है। राधे राधे गुरू, म गणेश सुनार हो, डोटी जिल्ला घर भई, हाल भारतको गुजरात सुरतबाट कार्यक्रम ज्योतिष दर्पण रेडियो सनातन नेटवर्कबाट सुन्दैछु भन्नुभएको छ। यो अस्ति झन अस्तिको हो। अन्तिम कमेन्ट छ, दुर्गा राणा पहिले झन अस्ति लेख्नु भएको रहेछ। श्रीमन नारायण गुरूदेव, म दुर्गा राणा पहिले रेडियो भोजपुरबाट सनातन रेडियोको नियमित श्रोता, जिज्ञासा, हिजोको औंसी र मलमासको भयो। ओहो, महत्वपूर्ण कुरा उठाउनु भएको थियो, विशेष भयो आज भने कि भोलि भन्ने। औंसी र मलमासको बारे आज प्रश्न पारिदिने बारे राधेले भन्नुभएको छ। अब कमेन्ट मैले ककसको कमेन्ट पढेँ, ककलले आज कार्यक्रम सुनिरहनु भएको छ, दुर्गाजीले पनि कार्यक्रम सुनिरहनु भएको भए भन्न मजा आउँथ्यो है, अथवा मलमासको बारेमा भन्न पनि हुन्छ। यो बेला मलमास परिरहेको छ, म एकैछिन एकजनाको फोन रिसिभ गरेर अनि ककलले कार्यक्रम सुन्नु भएको रहेछ, दुर्गाजीले पनि कार्यक्रम सुन्नु भएको रहेछ भने अझ सजिलो हुन्छ, किनभने उहाँले राख्नुभएको जिज्ञासा के हो अझ अहिले खुलाउनु होला। आज चाहिँ मसँग समय छ, आज कमेन्ट हेर्न दिन पनि हो र कमेन्ट हेर्न दिनु हो भन्दा भन्दै पनि हामी खाँदबारी शङ्खुवा सभा आउँदैछौ है। शङ्खुवा सभामा हामी 15 गतेबाट तपाईँहरूलाई सेवा दिँदैछौ, त्यो पनि अहिले यहीँबाट भने, अनि त्यस पछाडि हामी धनकुटा, भोजपुर, इटहरी, विराटनगर कता कता जाने हो, अथवा चाहिँ झापातिर कता जाने हो, तपाईँहरूको फोन अनुसारले हुन्छ। फोन जहाँ जहाँबाट गर्नु भएको छ हामी त्यतै जान्छौँ, फोन कति गर्नु भएको छ भन्ने कुरा अब हामी गएपछि थाहा हुन्छ। शङ्खुवा सभा चाहिँ 15-16 गतेबाट चिनार्न प्रारम्भ गर्छौ है। खानबारी बजारमै रहन्छौँ हामी, फोन सम्पर्कमा रहनुहोला, फेसबुकमा पनि सम्पर्क रहनुहोला, हामी फोटोहरू पनि हाल्छौँ, हामी आउँदैछौँ है भनेर लाइभ पनि गर्छौँ होइन। हामीलाई फलो गर्नु भएको छैन भने लक्ष्मण सुवेदी 333 सर्च गरेर फलो पनि गर्दै गर्नुहोला। एकजना कोही जिज्ञासु हुनुहुन्छ, स्वागत गरिहाले। राधे राधे हजुर, कहाँदेखि हजुर, को बोल्दै हुनुहुन्छ यतिखेर? शान्ति के भन्नुभयो? शान्ति ढकाल नवलपुरबाट। आज त यता पश्चिमको बाटो नै फोन आयो है। कुन रेडियोमा कार्यक्रम सुन्ने गर्नुहुन्छ त्यहाँ शान्तिजी? सामर्थ्य एफएमबाट सुन्नुहुन्छ, तर सामर्थ्य एफएमबाट एकदम धेरै रेडियोमा फोन प्रयास गर्नुहुन्छ, दिउँसो चाहिँ खुब फोन आउँछ त्यहाँबाट होइन? ल अहिले कार्यक्रममा आउनु भएको छ, कसको बारेमा हेर्न चाहनुहुन्छ? साल महिना गते समय भन्नु त,
1: 2074 साल
0: जेठ महिना 20 गते हजुर कति बजे भन्नुभयो?
1: 9:10 बजेतिर 9:10 मिनट
0: ए 9:10 मिनटमा भन्नु न, 9:10 भनिदिनुहुन्छ के भन्ने खै, हाम्रोतिर कमाइ त ज्ञानी हुनुपर्ने, नवलपरासीको मान्छे त। कहाँ जन्मिनु भयो तपाईँको छोरा?
1: भरतपुर।
0: कुन जिल्ला पर्छ भरतपुर? चितवन जिल्ला। छोराको नाम पदम राज हो, अन्य राज हेर्ने गर्नु भएको छ?
1: कसैले
0: 2074 सालको जेठको 20 गते 9:10 मिनटमा बिहान हो, चितवन जिल्लामा हो भने आजदेखि उत्तर फाल्गुनी नक्षत्रको तेस्रो पाउबाट नाम आउँछ, पबाट पदम राज, पद्म कुमार, पदम कुमार होइन, पवित्र राम, अब के नाम राख्ने हो, अथवा प्रवीण नाम राख्न सकियो, प्रदीप नाम राख्न सकियो, त्यही भएर चिना गतिलो मान्छेको हातमा चिना बनाउनु भनेको क्या मैले। अलि झनक्क रिसाउनु हुन्छ क्या छोरा, के गर्ने हो, यो रिसलाई कन्ट्रोल गर्न सकिँदैन के अरे? एकदम झनक्क रिसाउने बानी छ, 7 वर्षपछि त झन् अहिले सङ्कटा 15 वर्षसम्म छ, पढाइ पनि राम्रो भएन, 15 वर्षदेखि फेरि राहु छ, यस्तो मान्छेलाई त राहु फेरि 36 वर्षसम्म चल्छ, अब अहिले सङ्कटा राहु छन्, एउटा घाँटीमा कवचहरू लगाइदिनु, एकदमै धेरै रिसाउनुहुन्छ हो। त्यही त हो त, अरूले भनेको नमान्ने, कप्ट्याइ गर्ने होइन, त्यही खालको छ। ग्रहहरू बिग्रिएका छन्, ग्रहको शान्तिहरू गर्ने, ग्रहका पूजा पाठहरू गर्ने कामहरू गर्नु धेरै कुरामा राम्रो हुन्छ है। अरू केही छ कि छुट्यौं? मैले भनिसकेँ, पढाइ र स्वास्थ्यमै बिग्रिन्छ, रिस पनि कडा हुन्छ, सङ्गटा र राहुको युगहरू परेको छ, शान्तिहरू गर्दै पूजापाठ गर्दै गर्नुहोला। अहिले छुट्टिन्छु, राधे राधे। सङ्कटा छ, भोलि बिग्रीको दिन मसँग रुँदै आउनुहुन्छ, त्यो दिन मैले तपाईँलाई बुट्टी लाएर पनि काम बन्दैन, त्यो दिन ग्रह शान्ति गरेर काम बन्दैन, किनकि पढ्ने बानी हराइसकेपछि बिग्रिसकेपछि त बर्बाद भएन। सङ्कटाको शान्ति गर्ने, एउटा कवचहरू धारण गर्ने, महामृत्युञ्जय जपहरू गराउने, अनि रिस एकदम कन्ट्रोल हुन्छ त्यति गरेपछि है। नलप्रसिद्ध गुरुहरू हुनुहुन्छ होला, गुरुहरूलाई बोलाएर मेरो छोरालाई सङ्कट छ रे, शान्तिहरू गर्नु, पूजापाठ गर्नु पर्नु, पछि गतिमा चाहिँ राजयोग पनि छ, गजकेश्वरी योग पनि छ, राम्रो योग छ, तर अलिक पछि फेरि माङ्गलिक पनि छ, त्यसलाई पछि फेरि त्यसको बारेमा चर्चा गरौँ न, आजको लागि छुट्टिन्छु, राधे राधे। दुई अङ्क राम्रो हुन्छ अनि खेर सबैभन्दा राम्रो, रातो सेतो रङ राम्रो हुन्छ, पूर्व दक्षिण राम्रो हुन्छ, अहिले छुट्टिन्छ राधे राधे। हामी कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा नवलपुरबाट फोन आएको थियो, हामीले उहाँको बारेमा पनि जानकारी दिइसकेका छौँ। आज कमेन्ट धेरैको पढियो तर कमेन्ट उत्तर दिएको मान्छेले सुन्नु भएको जस्तो लागेन। पूजन अर्याल, म हटियाबाट सुन्दैछु गुरु, मैले छोराको बारेमा हेर्न चाहन्छु भन्नुभएको छ, चिन्ह हेर्न चाहिँ मिलेन, फोन गर्नु पर्यो, दिउँसो फोन गरे पनि हुन्छ। मलमासको बारेमा थोरै भनौँ कि नभनौँ जस्तो भयो है, थोरै भन्छु ल। मलमास हरेक तीन वर्षको अन्तरालमा भनेको 32 महिना कटेपछि आउने मलमास, कहिले 34 महिनामा कहिले 33 महिनामा पर्छ मलमास। यो मलमास सबैले बार्नुपर्छ, यसको बारेमा छुट्टै इतिहास बोकेको मलमास छ। जुन महिना सूर्य जुन दुईटा औँसीमा जुन बेला संक्रान्ति पर्दैन त्यसलाई मलमास भन्ने गरिन्छ। यसपालि म छोटो भन्छु, यसमा व्याख्या चाहियो भने फेरि भोलिपछिको दिनमा तपाईँहरूलाई जानकारी गराउँला। यसपालि जेठको 1 गते सूर्योदयमा त्रयोदशी थियो, अनि त्यस पछाडि चतुर्दशी थियो भने 2 गते औँसी थियो। औँसी भन्दा पहिले नै जेठ महिनाको संक्रान्ति पर्यो, त्यस पछाडि असारको 1 गतेसम्म मलमास छ भनियो, 1 गते औँसी छ। यो संक्रान्ति भइसकेको थिएन हाम्रो गाउँघरको भाषामा, 1 गते बिहानदेखि नै संक्रान्ति पर्यो भनिन्छ। तर त्यो बेला सूर्य वृष राशिबाट मिथुन राशिमा चाहिँ प्रवेश गरेको थिएन। यो दिन रातिको 8:35 बल्दा सूर्यले मिथुन राशिमा प्रवेश गर्छ भनेको, चन्द्रमा अनुसार सूर्यको गति अनुसार रातिको 8:35 बल्ला मिथुन राशिमा सूर्यले संक्रान्ति गर्थ्यो, अनि 1 गते असार बिहान 9:12 औँसी सकिन्थ्यो। औँसीभित्रमा संक्रान्ति परेन, दुईटा औँसीभित्र संक्रान्ति नपरेकाले छोटो हिसाबमा मलमास पर्यो। मलमासमा चिना हार्न हुन्छ हुन्न, यो मान्छेको धेरै प्रश्न छ। मलमासमा के गर्न हुँदैन, मलमासमा कुनै मनले इच्छा गरेर कुनै संकल्पद्वारा गरिने कामहरू गर्न हुँदैन, बास यति मात्रै बुझौँ। यो मलमास 12 महिनाभन्दा अलि छुट्टै महिना हो, सौरमानअनुसार त 12 महिनाभित्र पर्यो, तर चन्द्रमान अनुसार त 12 महिनाभन्दा अलग महिनामा पर्यो। 12 महिनाको देवताको नाम मैले अस्ति भने तपाईँहरूलाई, अझ 12 महिनाको देवता भन्दा यो छुट्टै महिना भएर यसलाई चाहिँ पुरुषोत्तम भगवानले म मेरो नाम दिन्छु भनेर राख्नु भएको छ। यो महिनालाई मलमास भनिन्छ, मल भनेको धेरै भएको उब्रिएको, अनि अधिक भनेको पनि धेरै भइहाल्यो। सौरमान अनुसार 1 वर्षमा 365 दिन, चन्द्रमान अनुसार 354 दिन हुन्छ, त्यो बीचमा रहेको 11 दिनलाई विशेष गरी हामीले चाहिँ त्यसलाई हेर्नुपर्छ, बुझ्नुभयो। त्यसो भएको हुँदा तपाईँहरूले के गर्नु पर्यो भने यो बीचमा रहेको 11 दिन, 1 वर्षमा 11 दिन, 2 वर्षमा 22 दिन र 3 वर्षमा 33 दिनको हुन्छ। यो 33 दिनलाई अलिकति 3 वर्षमा 33 दिन हुन्थ्यो बीचमा, त्यही भएर 32-33 महिनामै यसलाई काउन्ट गरेर 30-31 दिन कहिलेकाहीँ 29 दिनको मलमास पर्छ, त्यसरी बुझ्यौँ है। यसरी बुझ्यो भने धेरै कुरामा हामी प्रष्ट हुन्छौँ। मलमासमा एउटा कुरो भनाइ के छ भने, नयाँले नयाँ बिहे गरेको मान्छेले चाहिँ मलमास बार्नु भन्छन्, म भन्छु मलमास पुरानालाई पनि बार्नुपर्छ। राजी श्याम लु बर्बाद भयो भनेको, पुराना मान्छेले पनि गर्भदान गर्न हुँदैन, मलमास बार्नु है। नयाँ मान्छेले भनेको कारणै त्यही हो, झुकिएर गर्भ रहन सक्छ, गर्भ नराख्नु, अनि पुराना चाहिँ राख्न पर्छ। गुरु प्रश्न आउनु परेन, तपाईँ प्रश्नै गर्न जानुहुन्न। हो, पुरानालाई पनि गर्भधारण गर्न हुँदैन, यो बेला नयाँले पनि गर्न हुँदैन। मलमास एक हिसाबले हेर्दा अलि नराम्रो मास, अर्को हिसाबले हेर्दा धर्म र कर्म गर्ने महिना यो हो, 12 महिनाभन्दा अलग महिना हो यो, तर चन्द्रमान अनुसार, चन्द्रमाको गति अनुसार, सौरमान अनुसार त भइहाल्यो, त्यो चन्द्रमान अनुसार जस्तै हामीले के बुझ्छौँ भने, कहिलेकाहीँ बिहे हामी जस्तै दशैं तिहार स्वर श्राद्ध अथवा तिथि मरतिथिहरू चन्द्रमान अनुसार हेरिन्छ, तर बिहे चाहिँ सौरमान अनुसार हेरिँदो रहेछ, बुझ्नु है। त्यही भएर कहिलेकाहीँ कार्तिक महिना पनि दशैं पर्छ, तर कार्तिक महिनामा कहिले बिहे हुँदैन, असोज महिनाभित्रै हुन्छ, तर कार्तिकको शुक्ल पक्ष पर्न सक्छ है फेरि, तर पनि बिहे हुन्छ भनेको महिनाले चाहिँ भर पार्छ क्या, कहिलेकाहीँ सौरमान हेरिन्छ कहिलेकाहीँ चन्द्रमान हेरिन्छ। त्यसको हुँदाखेरि तपाईँले अलिअलि त कुरो बुझ्नुभयो होला, अझ बुझ्नुभयो भने मलाई यसको बारेमा धेरै भनिदिनु भने अझ धेरै भन्छु म। अब तपाईँले प्रश्न गरे अनुसारको तपाईँलाई के चाहिएको छ त्यो कुरो हो, मलमासको बेलामा सकभर मासु नखानु खाने मान्छेले, यो सोह्र श्राद्ध भन्दा दिव्य महिना हो नि, आहा लसुन नखानु प्याज नखानु, मैले पहिले भन्न बिर्सेँ कि केही नखानु, भगवानको ध्यान गर्नु हरेक दिन घरमा आधी घण्टा भगवानको हरे राम राम राम हरे हरे हरे कृष्ण कृष्ण कृष्ण हरे हरे गर्नु, आधी घण्टा गाउनु कम्तीमा, बिहान गाए पनि हुन्छ बेलुका गाए पनि हुन्छ, कम्तीमा भगवानको आराधना त गरौँ मलमासमा, अरू बेला त गरिएन गरिएन, यो बेला त गरौँ है। यति कुराको जानकारी गराएँ, कार्यक्रमको अन्तिम भागमा छु, कमेन्ट केही छ कि हेरिहालौँ, इसारा मिल्दैछ मलाई, कमेन्ट आएको छ एउटा भन्नुभएको छ के रहेछ हेरिहाल्छु। दुर्गा रणपहेलीजीले लेख्नु भएछ, श्री राधे राधे गुरुदेव, म दुर्गा रणपहेली भोजपुर, म कार्यक्रम सुनिरहेको छु, राधे राधे। उहाँले नि यो विशेष गरी मलमासको बारेमा खोज्नु भएको, मलमास छोटो हिसाबमा मैले जानकारी गराएँ, अझ बुझ्नु भएर भने यसलाई व्याख्यात्मक रूपमा हामी त्यसलाई अगाडि बढाउनेछौँ, थोरै भने तर मिठो भने जस्तो लाग्छ मलाई। त्यसो भएको हुँदा कार्यक्रम ज्योतिष दर्पणको व्यवसाय तपाईँहरूलाई राम्रो लाग्छ जस्तो लाग्छ, यस्तै धर्म संस्कार ज्योतिष संस्कारको बारेमा हामी जानकारी दिने प्रयास गरिरहनेछौँ। अब अन्तिममा खानबारी आउँदैछौ, 15 गतेबाट चिना हार्दैछौ, यही जेठको 15 गतेबाट को को आउने हो हात उठाउँदै गर्नुहोला, फोन पनि गर्दै गर्नुहोला, फोन गर्दै गर्दै आउनुभयो भने भिडभाडमा पर्नु पर्दैन भन्दै आजको लागि कार्यक्रमको अन्तिम भागमा छु। भोलि बिहान उपस्थित हुने वाचकका साथमा आजको लागि आज्ञा चाहन्छु, तपाईँको दिन मंगलमय रहोस्। श्री कृष्ण राधे राधे।

0: तपाई सुन्दै हुनुहुन्छ बर्दियाको आवाज रेडियो टाइगर 99.2 मेगाहर्ज गर्जन सधैं बाजे।
1: रेडियो टाइगर स्टुडियो टाइम यति बेला बिहानको 9 बजेको छ।

नमस्कार, म हृदय रिमाल। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। हुम्ला र बाजुराका नागरिकलाई संयमता अपनाउन गृह मन्त्रालयको अनुरोध। सीमामा भएको घटनाबारे छानबिनका लागि टोली गठन। आज र भोलि पनि लुम्बिनी र सुदूरपश्चिमका तराई भेगमा तातो हावा र तातो लहर, केही ठाउँमा वर्षाको सम्भावना। पर्याप्त पानी पिउन र बाहिरी काम गर्दा सावधानी अपनाउन सुझाव। विदेशी लगानी कम हुँदा अर्थतन्त्रमा चुनौती, नीतिगत स्थिरता र पूर्वाधार सुधार आवश्यक। इरानसँग हतारमा सम्झौता नगर्न वार्ताकारहरूलाई ट्रम्पको निर्देशन, सम्झौता नभएसम्म नाकाबन्दी जारी राख्ने अडान। र महिला च्याम्पियनशीपमा नेपालले आज भूटानसँग खेल्दै। नेपाल खबरमा अब पूरा खबर। गृह मन्त्रालयले हुम्ला र बाजुरा जिल्लाका नागरिकलाई संयमता अपनाउन अनुरोध गरेको छ। मन्त्रालयले विज्ञप्ति निकालेर हुम्ला र बाजुराको सीमा क्षेत्रमा भएको घटनाको सत्य तथ्य छानबिनका लागि मन्त्रालयले प्रहरी वरिष्ठ उपरीक्षक समक्षमा टोली गठन गरेको उल्लेख गर्दै संयमता अपनाउन अनुरोध गरेको छ। आम नागरिकको जीवधनको रक्षा र सीमा क्षेत्रमा शान्ति कायम राख्न सरकार पूर्ण प्रतिबद्ध रहेको मन्त्रालयको भनाइ छ। मन्त्रालयले गृह मन्त्रालयका सचिवको समक्षमा रक्षा सचिव सहित सबै सुरक्षा निकायका प्रमुख एवं प्रतिनिधिहरूको उपस्थितिमा बसेको आकस्मिक बैठकले छानबिन टोली गठन गरेको पनि जनाएको छ। टोलीलाई तुरन्त कार्यस्थलमा खटिन र प्रतिवेदन पेश गर्न निर्देशन दिइएको छ। घटनाको जानकारी प्राप्त हुनासाथ गृह मन्त्रालय पूर्ण रूपमा सक्रिय भई तत्कालै हुम्ला र बाजुरा दुवै जिल्लाबाट नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बल नेपालको विशेष टोली घटनास्थलमा परिचालन गरिसकेको पनि मन्त्रालयले जनाएको छ। मन्त्रालयले स्थिति नियन्त्रण र दीर्घकालीन शान्तिका लागि नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बलका तर्फबाट थप आवश्यक संख्यामा सुरक्षाकर्मी परिचालन गर्न दुवै सुरक्षा निकायलाई निर्देशन समेत दिएको छ। विवादको स्थायी समाधान र समन्वयका लागि मन्त्रालयले जनप्रतिनिधि एवं सरकारवाला निकायहरूसँग समेत पटक पटक समन्वयात्मक बैठक आयोजना गरी सघन पहल कदमी अगाडि बढ़ाएको विज्ञप्तिमा भनेको छ। केही दिन अघि बाजुराको हिमाली गाउँपालिका 3 को लामपाटामा सीमा विवादको विषयलाई लिएर कुटपिटको घटना भएको थियो। हिजो वर्षा कम भएपछि देशैभर गर्मी बढ़ेको छ। अरू ठाउँको तुलनामा पश्चिम तराईमा गर्मी धेरै छ।

0: विदेशी लगानी कुल गृहस्थ उत्पादन जीडीपीको झण्डै 0.2% सीमित छ। पछिल्लो 3 वर्षमा विदेशी लगानीको प्रभाव बढ्न नसकेको लगानीकर्ताहरूको भनाइ छ। लगानी वातावरण अपेक्षा अनुसार आकर्षण बन्न नसक्नु मुख्य कारणमा नीतिगत स्थिरता, जटिल कर प्रणाली, पूर्वाधारको कमी र प्रशासनिक झन्झट रहेको सरकारवालाहरूले बताएका छन्। उनीहरूले सरकारलाई दीर्घकालीन र अनुमान योग्य नीति निर्माणमा जोड़ दिन आग्रह गरेका छन्। उद्योगीहरू भने कर संरचनामा असन्तुलित रहेको, विशेष गरी कच्चा पदार्थ र तयारी वस्तुमा कर नीतिमा असमानता देखिएको बताउँछन्। यसले उत्पादन लागत बढ़ाउने र प्रतिस्पर्धात्मक क्षमता कमजोर बनाउने गरेको छ। यस्तै निर्णय प्रक्रिया अत्यधिक केन्द्रीकृत हुँदा लगानी स्वीकृति र कार्यान्वयनमा ढिलाइ हुने समस्या देखिएको छ। एकद्वार प्रणाली र डिजिटल प्रशासन लागू गर्न सके लगानी प्रक्रिया सहज हुने लगानीकर्ताहरूको भनाइ छ। व्यवसायहरूले नेपालको अर्थतन्त्रमा उत्पादन क्षेत्रको योगदान झण्डै 5% मात्र रहेको र उपभोग तथा रोजगारीको चक्र कमजोर हुँदा लगानी आकर्षण प्रभावित भएको बताएका छन्। विद्युत, विमानस्थल, डिजिटल पूर्वाधार र यातायात प्रणालीलाई दीर्घकालीन लगानीका आधारका रूपमा विकास गर्नुपर्ने लगानीकर्ताहरूको सुझाव छ। दक्ष जनशक्ति अभाव र विदेश पलायनको दीर्घकालीन आर्थिक वृद्धिमा असर परिरहेको पनि व्यवसायहरूले बताएका छन्। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा 4 भन्ज्याङभित्रका खबर सँगै अरू खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
1: श्रोता तथा पाठकको हितमा उज्यालो रेडियो र उज्यालो अनलाइनको अनुरोध,
2: चट्याङ परेको बेला घरको झ्याल ढोका बन्द गरौं, फलामका रड वा पानीका पाइपहरूबाट टाढा बसौं,
1: विद्युतीय उपकरण बन्द गरौं, टेलिभिजन, वासिङ मशिन, कम्प्युटर र तारवाला टेलिफोनको प्रयोग नगरौं,
2: घर बाहिर भएमा रुख, बाँसको झ्याङ वा अग्ला टावर मुनि नबसौं,
1: खुल्ला चौर भएमा भुइँमा टाउको निहुर्याएर बसौं, पल्टिनु भन्दा घुँडा टेकेर बस्नु सुरक्षित हुन्छ,
2: नदी, तलाउ वा पोखरीबाट टाढा बसौं,
1: गाडी भित्र भएमा झ्याल बन्द गरेर बसौं।
3: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका मागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
0: सीधा कुरा, प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क, काठमाडौँमा 90 MHz। अब थप खबरहरू। नेपाल विद्युत प्राधिकरणले विभिन्न ठाउँमा हुरीका कारण रूख ढल्दा अवरूद्ध भएको विद्युत आपूर्ति मरम्मत तथा संचालन कार्यलाई तीव्र बनाएको जनाएको छ। प्राधिकरणका अनुसार प्रतिकूल मौसमका कारण देशका विभिन्न प्रसारण लाइन खण्डहरू प्रभावित भएका छन्। रूख ढल्दा लाइन अवरूद्ध भएपछि प्राविधिक टोलीहरू निरन्तर रूपमा खटिएर मरम्मत तथा पुनः संचालनको काम गरिरहेका छन्। ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री विराजभक्त श्रेष्ठले तत्काल मरम्मत कार्य अघि बढ़ाउन सम्बन्धित निकायलाई निर्देशन दिनुभएको छ। विवरण अनुसार पिलुवा, पथलैया, चन्द्रनिघापुर खण्ड अन्तर्गत टावर नम्बर 122 र 123 बीच रूख ढल्दा प्रभावित प्रसारण लाइनको अवरोध हटाइसकिएको छ। त्यही खण्डको टावर नम्बर 136 र 137 बीच ढलेका 3 रूख हटाइसकिएको र लाइन फेरि संचालनका लागि आवश्यक प्राविधिक काम चलिरहेको प्राधिकरणले जनाएको छ। यस्तै अमलेखगंज कामाने खण्ड अन्तर्गत टावर नम्बर 46-47 बीच रूख ढल्दा प्रसारण लाइनको कण्डक्टरमा क्षति पुगेको छ। त्यहाँ प्राविधिक टोली पुगेर स्क्रिनिङ कार्य शुरू गरिसकेको छ। हिजो दिउँसो आएको हावाहुरीका कारण देशका विभिन्न ठाउँमा विद्युत आपूर्तिमा समस्या देखिएको हो। आज बिहानसम्म आपूर्ति सामान्य बनाउने प्रयास भइरहेको प्राधिकरणले जनाएको छ। वैशाख महिनामा जाड रक्सी खाएर गाड़ी चलाउँदा देशभर 124 दुर्घटना भएको नेपाल प्रहरीले जनाएको छ। दुर्घटनामा परि 12 जनाको ज्यान गएको छ भने 174 जना घाइते भएका छन्। काठमाडौँ उपत्यकाभित्र मात्रै वैशाखमा 37 वटा गाड़ी दुर्घटना भएका र ती दुर्घटनामा 2 जनाको ज्यान गएको छ भने 50 जना घाइते भएका नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक अभिनारायण काफ्लेले जानकारी दिनुभयो। अब विदेशको खबर। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी वार्ताकारहरूलाई इरानसँग हतारमा सम्झौता नगर्न भन्नुभएको छ। राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जाल ट्रुथ सोशलमा सम्झौता नभएसम्म प्रमाणित

0: भएसम्म र हस्ताक्षर नभएसम्म नाकाबन्दी पूर्ण शक्तिमा र प्रभावमा रहने बताउनु भएको छ। गएको फेब्रुअरी 28 अमेरिका इजरायलले शुरू गरेको आक्रमणको जवाफमा इरानले आर्थिक रूपमा महत्वपूर्ण स्ट्रेट अफ हर्मुज हुँदै आवत जावत गर्ने यातायात लगभग रोकेको भन्दै अमेरिकाले गएको अप्रेल 13 इरानी बन्दरगाहमा नाकाबन्दी लगाएको घोषणा गरेको हो। अब खेल खबर। नेपालले 7 महिला च्याम्पियनशीपमा आज भूटानसँग खेल्दै प्रतियोगिताको शुरूआत गर्दैछ। दुई टोली बीचको खेल भारतको गोवामा रहेको जवाहरलाल नेहरू रंगशालामा नेपाली समय अनुसार दिउँसो 4:15 हुनेछ। खेलमा दुवै टोली विजय शुरूआतको खोजीमा छन्। यी दुईले समूह एकको पहिलो खेल खेल्न लागेका हुन्। नेपाल प्रतियोगिताको 6 उपविजेता हो। भूटानले भने अहिलेसम्म प्रतियोगितामा सेमी फाइनल भन्दा माथिल्लो नतिजा ल्याउन सकेको छैन। चार भन्ज्याङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। हुम्ला र बाजुराका नागरिकलाई संयमता अपनाउन गृह मन्त्रालयको अनुरोध। सीमामा भएको घटनाबारे छानबिनका लागि टोली गठन। आज र भोलि पनि लुम्बिनी र सुदूरपश्चिमका तराई भेगमा तातो हावा र तातो लहर, केही ठाउँमा वर्षाको सम्भावना। पर्याप्त पानी पिउन र बाहिरी काम गर्दा सावधानी अपनाउन सुझाव। विदेशी लगानी कम हुँदा अर्थतन्त्रमा चुनौती, नीतिगत स्थिरता र पूर्वाधार सुधार आवश्यक। इरानसँग हतारमा सम्झौता नगर्न वार्ताकारहरूलाई ट्रम्पको निर्देशन। सम्झौता नभएसम्म नाकाबन्दी जारी राख्ने अडान। र महिला च्याम्पियनशीपमा नेपालले आज भूटानसँग खेल्दै।
1: तपाईं अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज। गर्जन छ सधैं बाघ्सै।
2: डाक्टर आउने सम्बन्धी सूचना। राजवंशी मेडिकल भुरी गाउँमा
3: यही जेठ 16 शनिबारको दिन
2: दिउँसो 1 बजेदेखि 4 बजेसम्म छाला यौन तथा सौन्दर्य रोग विशेषज्ञ डाक्टर आरके झा आउनुहुने भएकाले समयमा मौकाको फाइदा लिन हुन अनुरोध गर्दछौ। डाक्टरद्वारा उपलब्ध सेवाहरू पुरानो भन्दा पुरानो दागहरू, लुतो, कपाल झर्ने, अनुहार र टाउको चाया पोतो, दाँत, दुबी, डन्डी फोर, यौनाङ्गमा हुने घाउ, गर्भवतीको समयमा भएको दागहरू, शरीर चिलाउने मुसा, मासुका साना साना डल्लाहरू तथा छाला सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिने भएकोले मौकाको फाइदा लिनुहोस्। राजवंशी मेडिकल भुरीगाउँ बजार बर्दिया। सम्पर्क नम्बर 98-85-25-002। खुशीको खबर।
4: अब कोहलपुर नेपालगंज जानै नपर्ने। गर्भवती महिलाहरूले अब 4-5 महिनामा गर्नुपर्ने एनोमली स्क्यान हरेक महिनाको 2 र अन्तिम शनिबार 2 रेडियोलोजिस्टबाट भिडियो एक्सरे शुरूआत भएको छ।
2: अनि यो एनोमली स्क्यान भनेको के हो नि?
5: गर्भमा रहेको बच्चाको मुटु, फोक्सो, पेट, टाउकोमा पानी जमेको, अपाङ्गताका साथै बच्चाको भित्री अङ्गहरूको विस्तृत जाँच भिडियो एक्सरे द्वारा गरिन्छ।
2: साइना मेडिकल हलका सेवाहरू,
6: भिडियो एक्सरे, ल्याब सेवा, विशेषज्ञ डाक्टरद्वारा बिरामी जाँच, आँखा जाँच अनुसारको चस्मा तयार गरिने, प्रत्येक महिनाको 4 शनिबार रेडियोलोजिस्टद्वारा भिडियो एक्सरे, एनोमली स्क्यान, पाठेघर लगायत सबै प्रकारको भिडियो एक्सरे पनि गरिन्छ।
5: साथै थाइरोइड स्क्यान, ब्रेस्ट स्क्यान, सुपरफिसियल स्क्यान, पाठेघरको जाँच तथा सबै प्रकारको भिडियो एक्सरे सेवा समेत उपलब्ध रहेको छ।
4: साथै रगत, सुगर, थाइरोइड, टाइफाइड, HbA1c, LFT, RSC, युरिक एसिड, बाथरोग, क्याल्सियम पिसाब तथा दिशा जाँच गरिन्छ।
5: स्मरण रहोस्, दैनिक विशेषज्ञ डाक्टरहरूद्वारा बिरामी जाँच, दृष्टि विशेषज्ञद्वारा आँखा जाँच तथा चस्मा पनि तयार गरिन्छ।
2: साइना मेडिकल हल भुरीगाउँमा, जिल्ला अस्पताल गुलरिया बर्दियामा कार्यरत MBBS MD कन्सल्टेन्ट फिजिसियन, छाती, मुटु, पेट, नसा, थाइराइड, दम तथा मधुमेह रोग विशेषज्ञ डाक्टर सूर्य प्रकाश शाहका साथै दृष्टि विशेषज्ञ नेहा शाह र पूर्व जनस्वास्थ्य निरीक्षक हेल्थ असिस्टेन्ट SY नवीन शाहबाट बिरामी चेक जाँच गरिन्छ।
4: साइना मेडिकल हल भुरीगाउँ बजार बर्दिया, वाणिज्य बैंकको पश्चिम पट्टी। नाम दर्ताका लागि सम्पर्क मोबाइल नम्बर 98-442-55-909 र 98-442-97-517।
7: एक युनिट रगतले 3 सम्मको ज्यान बचाउन सकिन्छ।
8: प्रत्येक स्वस्थ व्यक्तिले हरेक 3 महिनामा रक्तदान गर्न मिल्छ।
7: 45 किलो भन्दा बढ़ी तौल भएका 18-देखि 60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ।
8: रक्तदानले शरीर स्वस्थ राख्नुका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ।
7: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरूरी हुन्छ।
8: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन।
7: रक्तदान जीवनदान मात्र होइन, यो त दानहरू मध्येकै ठूलो दान, महादान हो।
8: त्यसैले रक्तदान गरौं र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौं।
9: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज, गर्जन्छ सधैँ बाप चाहिँ।

0: होइन त्यहाँ के को भिड लागेको छ के त्यस्तो जम्मै मान्छे त्यतै गइरहेछन् त
1: ल साल दिदी पनि सबै सामान एकै ठाउँमा पाइने अल पसल भएपछि अनि भिड लाग्दैन त
0: हामी कहाँ दैनिक उपभोगीका सम्पूर्ण सामग्री चिसो पेय पदार्थका सामानहरू कस्मेटिकका सामानहरू लगायतका सम्पूर्ण सामग्रीहरू सुपथ मूल्यमा उपलब्ध गराइने जानकारी गराउँदछौ सबैभन्दा बढी शाखा सञ्जाल भएको अल पसलको शाखा अब भुडिका बजार बर्दियामा अल पसल ठाकुरबाबा नगरपालिका एक कञ्चनपुर जाने बाटो भुडिगाउँ बर्दिया प्रोप्राइटर हेमराज आचार्य सम्पर्क मोबाइल नम्बर 98482974
2: डाक्टर आउने सम्बन्धी सूचना राजवंशी मेडिकल भुरीगाउँमा
3: सोह्र गते शनिबारको दिन
2: दिउँसो 1 बजेदेखि 4 बजेसम्म छाला यौन तथा सौन्दर्य रोग विशेषज्ञ डाक्टर आरके झा आउनुहुने भएकाले समयमा मौकाको फाइदा लिनुहुन अनुरोध गर्दछौ डाक्टरद्वारा उपलब्ध सेवाहरू पुरानो भन्दा पुरानो दागहरू लुतो कपाल झर्ने अनुहार र टाउको चाया पोतो दाँत दुबी डन्डी फोर यौनाङ्गमा हुने घाउ गर्भवतीको समयमा भएको दागहरू शरीर चिलाउने मुसा मासुका साना साना डल्लाहरू तथा छाला सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिने भएकोले मौकाको फाइदा लिनुहोस् राजवंशी मेडिकल भुरीगाउँ बजार बर्दिया सम्पर्क नम्बर 98582500002
4: गर्जन सधैँ बाघ झैं रेडियो टाइगर 99.2 मेगाहर्ज

0: लक्ष्मी
1: ए लक्ष्मी अफिस जाने बेला भइसक्यो, मेरो कोट प्यान्ट ल्याऊ त।
2: ए लिनुस् त।
1: यो होइन नि, बम्बई टेलर्समा सिलाएकोलाई ल्याऊ न, त्यो राम्रो छ कि।
2: बम्बई टेलर्समा सिलाएको मात्रै लगाउने भए आजै गएर अर्को एक जोड सिलाएर ल्याउनुहोस् न त।
1: अर्को जोड त सिलाउने नै हो, त्यो सँगै बुवाको लागि दौरा सरवाल, तिम्रो लागि कुर्ता सरवाल, सँगै भाइ र छोरा छोरीका लागि क्याम्पस र स्कुलको ड्रेस पनि त्यहीबाट सिलाउने हो।
2: ओहो बिनाजु, यति राम्रो कोट प्यान्ट लाउनु भएको छ त, कहाँबाट सिलाएर ल्याउनु भयो?
1: यो कोट प्यान्ट त हाम्रै भुरीगाउँ बजारमा रहेको बम्बई टेलर्समा सिलाएको हो नि।
3: हाम्रो यहाँ थान कपडा, स्कुल ड्रेस, कोट प्यान्ट, सलवार, ब्लाउज लगायत विभिन्न किसिमका ब्रान्डेड कपडाहरू सुपथ मूल्यमा पाइन्छ।
4: बम्बई वस्त्रालय एन्ड फेमस बम्बई टेलर, भुरीगाउँ बजार, बर्दिया। सम्पर्क मोबाइल नम्बर 9841845875।
2: डाक्टर आउने सम्बन्धी सूचना। राजवंशी मेडिकल भुरीगाउँमा
5: एनी जेट 16 गते शनिबारको दिन
2: दिउँसो 1 बजेदेखि 4 बजेसम्म छाला, यौन तथा सौन्दर्य रोग विशेषज्ञ डाक्टर आरके झा आउनुहुने भएकाले समयमा मौकाको फाइदा लिन हुन अनुरोध गर्दछौ। डाक्टरद्वारा उपलब्ध सेवाहरू पुरानो भन्दा पुरानो दागहरू, लुतो, कपाल झर्ने, अनुहार र टाउको चाया पोतो, दाँत, दुबी, डन्डी फोर, यौनाङ्गमा हुने घाउ, गर्भवतीको समयमा भएको दागहरू, शरीर चिलाउने, मुसा, मासुका साना साना डल्लाहरू तथा छाला सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिने भएकोले मौकाको फाइदा लिनुहोस्। राजवंशी मेडिकल, भुरीगाउँ बजार, बर्दिया। सम्पर्क नम्बर 9585025002।
3: आमाको दूध बच्चाको पहिलो औषधि हो। जन्मेको 1 घण्टाभित्र अनिवार्य रूपमा स्तनपान शुरूवात गरौं। 6 महिनासम्म आमाको दूध मात्रै खुवाऊ, स्वस्थ बच्चा, उज्यालो भविष्य। स्तनपान गराऊ, स्वास्थ्य बचाऊ।
6: सूचना, समाचार अनि मनोरञ्जनको साथी रेडियो।

0: होइन त्यहाँ के को भिड लागेको छ के त्यस्तो जम्मै मान्छे त्यतै गइरहेछन् त
1: ल साल दिदी पनि सबै सामान एकै ठाउँमा पाइने अल पसल भएपछि अनि भिड लाग्दैन त
0: हामी कहाँ दैनिक उपभोगीका सम्पूर्ण सामग्री चिसो पेय पदार्थका सामानहरू कस्मेटिकका सामानहरू लगायतका सम्पूर्ण सामग्रीहरू सुपथ मूल्यमा उपलब्ध गराइने जानकारी गराउँदछौ सबैभन्दा बढी शाखा सञ्जाल भएको अल पसलको शाखा अब भुरिका बजार बर्दियामा अल पसल ठाकुरबाबा नगरपालिका एक कञ्चनपुर जाने बाटो भुरिगाउ बर्दिया प्रोप्राइटर हेमराज आचार्य सम्पर्क मोबाइल नम्बर 98482979774
2: आमाको दूध बच्चाको पहिलो औषधि हो जन्मेको एक घण्टाभित्र अनिवार्य रूपमा स्तनपान शुरूवात गरौं 6 महिनासम्म आमाको दूध मात्रै खुवाऊ स्वस्थ बच्चा उज्यालो भविष्य स्तनपान गराउ स्वास्थ्य बचाऊ

0: तपाईँ सुन्दै हुनुहुन्छ बर्दियाको आवाज रेडियो टाइगर 99.2 मेगाहर्ज गर्जन त सधैँ बाघ झै
1: रेडियो टाइगर स्टुडियो टाइम अहिले बिहानको 10 बजेको छ।
0: खुशीको खबर
2: अब कोहलपुर नेपालगंज जानै नपर्ने गर्भवती महिलाहरूले अब 4 देखि 5 महिनामा गर्नुपर्ने एनोमली स्क्यान हरेक महिनाको दोस्रो र अन्तिम शनिबार 2 पटक रेडियोलोजिस्टबाट भिडियो एक्सरे शुरूआत भएको छ।
0: अनि यो एनोमली स्क्यान भनेको के हो नि?
3: गर्भमा रहेको बच्चाको मुटु, फोक्सो, पेट, टाउकोमा पानी जमेको अपाङ्गताका साथै बच्चाको भित्री अङ्गहरूको विस्तृत जाँच भिडियो एक्सरे द्वारा गरिन्छ।
0: साइना मेडिकल हलका सेवाहरू
4: भिडियो एक्सरे, ल्याब सेवा, विशेषज्ञ डाक्टरद्वारा बिरामी जाँच, आँखा जाँच अनुसारको चस्मा तयार गरिने, प्रत्येक महिनाको 4 शनिबार रेडियोलोजिस्टद्वारा भिडियो एक्सरे, एनोमली स्क्यान, पाठेघर लगायत सबै प्रकारको भिडियो एक्सरे पनि गरिन्छ।
3: साथै थाइरोइड स्क्यान, ब्रेस्ट स्क्यान, सुपरफिसियल स्क्यान, पाठेघरको जाँच तथा सबै प्रकारको भिडियो एक्सरे सेवा समेत उपलब्ध रहेको छ।
2: साथै रगत, सुगर, थाइरोइड, टाइफाइड, HbA1c, LFT, RFP, युरिक एसिड, बाथरोग, क्याल्सियम पिसाब तथा दिशा जाँच गरिन्छ।
3: स्मरण रहोस्, दैनिक विशेषज्ञ डाक्टरहरूद्वारा बिरामी जाँच, दृष्टि विशेषज्ञद्वारा आँखा जाँच तथा चस्मा पनि तयार गरिन्छ।
0: साइना मेडिकल हल भुरी गाउँमा जिल्ला अस्पताल गुलरिया बर्दियामा कार्यरत MBBS MD कन्सल्टेन्ट फिजिसियन छाती, मुटु, पेट, नसा, थाइरोइड, दम तथा मधुमेह रोग विशेषज्ञ डाक्टर सूर्यप्रकाश शाहका साथै दृष्टि विशेषज्ञ नेहा शाह र पूर्व जनस्वास्थ्य निरीक्षक हेल्थ असिस्टेन्ट SY नवीन शाहबाट बिरामी चेक जाँच गरिन्छ।
2: साइना मेडिकल हल भुरी गाउँ बजार बर्दिया वाणिज्य बैंकको पश्चिम पट्टि। नाम दर्ताका लागि सम्पर्क मोबाइल नम्बर 98 442 55 909 र 98 442 97 517।
5: बाबा, मेरो जन्मदिन पनि आउन लागिसक्यो, केक अर्डर गर्नका लागि कहाँ जाने?
6: अब ढुक्क भएर मनकामना बेकरी एन्ड केक सप भुरीगाउँमा जाने नि।
7: हामी कहाँ दुध, दही, मही, घिउ, पनिर, छुर्पी, लस्सी, विभिन्न प्रकारका आइसक्रिम, जन्मदिन, वैवाहिक समारोह, वार्षिक उत्सव लगायतका कार्यहरूमा आवश्यक पर्ने केक पाइनुका साथै चिया कफी पनि उपलब्ध छ।
0: अब नयाँ व्यवस्थापनका साथ मनोकामना केक एन्ड बेकरी सप पुरानो ठाउँबाट कञ्चनपुर जाने बाटो एसियन लाइफ इन्सुरेन्सको तल्लो सटरमा सरेको सहर्ष जानकारी गराउँदछौ। प्रोपराइटर सुशील रावत, सम्पर्क नम्बर 98245 51207। मनोकामना बेकरी एन्ड केक सप भुरीगाउँ बजार बर्दिया। डाक्टर आउने सम्बन्धी सूचना। राजवंशी मेडिकल भुरी गाउँमा
8: NEZ 16 गते शनिबारको दिन
0: दिउँसो 1 बजेदेखि 4 बजेसम्म छाला, यौन तथा सौन्दर्य रोग विशेषज्ञ डाक्टर आरके झा आउनुहुने भएकाले समयमा मौकाको फाइदा लिनुहुन अनुरोध गर्दछौ। डाक्टरद्वारा उपलब्ध सेवाहरू पुरानो भन्दा पुरानो दागहरू, लुतो, कपाल झर्ने, अनुहार र टाउको चाया पोतो, दाँत, दुबी, डन्डी फोर, यौनाङ्गमा हुने घाउ, गर्भवतीको समयमा भएको दागहरू, शरीर चिलाउने, मुसा, मासुका साना साना डल्लाहरू तथा छाला सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिने भएकोले मौकाको फाइदा लिनुहोस्। राजवंशी मेडिकल भुरीगाउँ बजार बर्दिया। सम्पर्क

0: यो तपाईँलाई दिशा गर्दा मलद्वारमा दुखाइ हुने, चिलाउने, पोल्ने र रगत आउने जस्ता समस्याहरू भएको छ।
1: आउनुहोस्, माथि उल्लेखित भएका समस्या तपाईँमा पनि छ भने विश्वकै उत्कृष्ट छार सूत्र विधिद्वारा बवासिर, भगन्दर तथा फिसल रोगको सफल उपचार अब चौधरी आयुर्वेद औषधालय नेपालगंजमा 25 वर्षदेखिको अनुभवी डाक्टरहरूबाट पूर्ण रूपले उपचार गरिन्छ।
2: मलद्वारमा हुने रोगको लक्षण: मलद्वारमा चिलाउने, चिरा पर्ने, घाउ आउने, दिशामा रगत देखा पर्ने, दिशा गर्दा दुखाइ हुने।
0: उपचारबाट हुने लाभहरू: रोगबाट सधैँका लागि छुटकारा पाइनुका साथै दैनिक रूपमा कामकाज गर्न अप्ठ्यारो नहुने, साथै कुनै पनि प्रकारको जोखिम नहुने।
2: आयुर्वेदिक उपचार: मृगौला, पत्थरी, मधुमेह, सुगर रोग, छाला सम्बन्धी रोग, महिलामा हुने विभिन्न रोग जस्तै महिनावारीको खराबी, सेतो पानी जाने, पेट सम्बन्धी रोग, पिनास, पुरानो टाउको दुखाई, पुरुषको नपुंसकता, अनुहारमा हुने डन्डीफोर तथा दागहरू आदि रोगको विशेष उपचार गरिन्छ। बिरामी जाँच्ने समय: गर्मीमा बिहान 8 बजेदेखि 11 बजेसम्म, बेलुका 4 बजेदेखि 7 बजेसम्म, जाडो महिनामा बिहान 9 बजेदेखि 12 बजेसम्म र बेलुका 3 बजेदेखि 5-6 बजेसम्म। शनिबार

0: डाक्टर आउने सम्बन्धी सूचना राजवंशी मेडिकल भुरीगाउँमा
1: यही जेठ 16 गते शनिबारको दिन
0: दिउँसो 1 बजेदेखि 4 बजेसम्म छाला यौन तथा सौन्दर्य रोग विशेषज्ञ डाक्टर आरके झा आउनुहुने भएकाले समयमा मौकाको फाइदा लिनुहुन अनुरोध गर्दछौ। डाक्टरद्वारा उपलब्ध सेवाहरू पुरानो भन्दा पुरानो दागहरू, लुतो, कपाल झर्ने, अनुहार र टाउको चाया पोतो, दाँत, दुबी, डन्डी फोर, यौनाङ्गमा हुने घाउ, गर्भवतीको समयमा भएको दागहरू, शरीर चिलाउने, मुसा, मासुका साना साना डल्लाहरू तथा छाला सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिने भएकोले मौकाको फाइदा लिनुहोस्। राजवंशी मेडिकल भुरीगाउँ बजार बर्दिया, सम्पर्क नम्बर 98 85 25 00 02।
2: यो हो रेडियो टाइगर 90.2 मेगाहर्ज।

0: ठहरावनी सम्बन्धी सूचना राजवंशी मेडिकल घुरीगाउँमा
1: एमी जेट 16 गते शनिबारको दिन
0: दिउँसो 1 बजेदेखि 4 बजेसम्म छाला यौन तथा सौन्दर्य रोग विशेषज्ञ डाक्टर आरके झा आउनुहुने भएकाले समयमा मौकाको फाइदा लिन हुन अनुरोध गर्दछौ। डाक्टरद्वारा उपलब्ध सेवाहरू पुरानो भन्दा पुरानो दागहरू, लुतो, कपाल झर्ने, अनुहार र टाउको चाया पोतो, दाँत, दुबी, डन्डी फोर, यौनाङ्गमा हुने घाउ, गर्भवतीको समयमा भएको दागहरू, शरीर चिलाउने मुसा, मासुका साना साना डल्लाहरू तथा छाला सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिने भएकोले मौकाको फाइदा लिनुहोस्। राजवंशी मेडिकल घुरीगाउँ बजार बर्दिया, सम्पर्क नम्बर 98 85 25 00 02।
2: यो हो रेडियो टाइगर 90.2 मेगाहर्ज। Radio Tiger Studio Time. यति बेला बिहानको 11 बजेको छ।

0: Radio Tiger Studio Time. अहिले दिउँसोको 3 बजेको छ.
1: Five products प्रालीको हो.
2: राष्ट्रको शान किसान.
1: A complete piping solutions.

नमस्कार, म भजेन्द्र बस्नेत। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा तपाईँलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। गणतन्त्र दिवस समारोहमा सम्बोधन गर्न राष्ट्रपति पौडेललाई सरकारको अनुरोध, प्रधानमन्त्रीले सम्बोधन गर्दै आएको परम्परा तोडिने। 338 पालिकामा भू उपयोग वर्गीकरण सम्पन्न, 47 अझै प्रक्रिया शुरू गरेनन्। 10 वर्षमा 30,000 मेगावाट विद्युत उत्पादन गर्ने सरकारी लक्ष्यमा कानूनी अडचनहरू मुख्य बाधक, अवरोधक प्रावधानलाई 10 वर्षको लागि थाती राख्ने सनसेट लको माग। अमेरिका इरान शान्ति सम्झौताको आशामा तेलको मूल्यमा गिरावट, जापानको शेयर बजार पहिलो पटक 65,000 बिन्दु भन्दा माथि उठ्यो। र मोरक्कोका राजाले माफी दिएपछि सेनेगलका फुटबल प्रशंसकहरू घर फर्किए। नेपाल खबरमा अब पूरा खबर। प्रधानमन्त्री बनेपछि नबोलेको भन्दै चर्चा कमाइरहेका प्रधानमन्त्री बालेन्द्र शाह बालेनले गणतन्त्र दिवस समारोहमा पनि नबोल्नु हुने भएको छ। जेठ 15 गते मनाइने गणतन्त्र दिवसको मूल समारोहमा प्रधानमन्त्रीले सम्बोधन गर्ने परम्परा रहेकामा यसपटक उहाँले राष्ट्रपति रामचन्द्र पौडेललाई सम्बोधन गरिदिन पत्रचार गर्नुभएको हो। गणतन्त्रको प्रतीक राष्ट्रपति भएकाले उहाँले नै सम्बोधन गर्नु वाञ्छनीय हुने प्रधानमन्त्री कार्यालयको तर्क छ। मन्त्री परिषदले गणतन्त्र दिवस मूल समारोह समिति भने प्रधानमन्त्री शाहकै नेतृत्वमा बनाएको छ। यसअघि सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गरेको संसद बैठकमा पनि प्रधानमन्त्री शाहले राष्ट्रपतिलाई धन्यवाद दिने प्रस्तावमा नबोली सिधै सभामुख समक्ष पेश गर्नुभएको थियो। नीति तथा कार्यक्रममाथिको छलफलमा प्रश्नको जवाब दिन प्रधानमन्त्री नजाँदा विपक्षीले संसद बैठक नै अवरूद्ध गरे र अर्थमन्त्री डाक्टर छोर्निम वागीले जवाब दिनुभयो। प्रतिनिधि सभा कार्य सञ्चालन नियमावली अनुसार प्रधानमन्त्री हरेक महिना संसदमा प्रश्नोत्तरमा सहभागी हुनुपर्ने प्रावधान देखाउँदै विपक्षीहरूले विरोध जनाएका छन्। देशभर 338 पालिकाले भू उपयोग वर्गीकरण सम्पन्न गरेका छन्। भू उपयोग योजना तर्जुमा र कार्यान्वयनका लागि गएको चैत मसान्तसम्म ती पालिकाले आधार तथा मापदण्ड नक्सा अध्यावधि गरी कित्ताकाट विवरण सकाएका हुन्। 169 पालिकाले नक्सा अध्यावधिक र कित्तागत विवरण संकलन गरेका छन् भने 134 पालिका नक्सा अध्यावधिक गर्दैछन्। 15 पालिकाले कृषि क्षेत्रको मापदण्ड अनुसार विवरण तयार पारेका छन् भने 50 पालिका आधार तथा मापदण्ड तयारीमा छन्। तर 47 पालिकाले भने अझै पनि काम नै शुरू गर्न सकेका छैनन्। भूमि तथा सहकारी मन्त्रालयका सहसचिव गणेश प्रसाद भट्टका अनुसार भू उपयोग ऐन र नियम अन्तर्गत पालिकाहरूलाई भूमि वर्गीकरणको अधिकार तोकिएको छ। यो वर्गीकरण छिट्टै सम्पन्न भएमा कृषि योग्य जग्गाको संरक्षण, खाद्य सुरक्षा, व्यवस्थित शहरीकरण र प्राकृतिक स्रोत साधनको संरक्षणका लागि आवश्यक योजना निर्माण गर्न सहज हुने मन्त्रालयले जनाएको छ। पालिकाहरूलाई भू उपयोग वर्गीकरण सम्पन्न गर्न यही असार मसान्तसम्मको समय तोकिएको छ। नेपालमा 10 वर्षमा 30,000 मेगावाट विद्युत उत्पादनको लक्ष्य पूरा गर्न कानूनी अडचनहरू प्रमुख बाधक बनेका छन्। स्वतन्त्र ऊर्जा उत्पादकको संस्था इपानका उपमहासचिव प्रकाश दुलालका अनुसार जलविद्युत ऐन मात्र नभई वन, वातावरण, भूमि सुधार, धितोपत्र, कम्पनी र उद्योग दर्ता सम्बन्धी दर्जनौ ऐनहरू विकासमा बाधक रहेका छन्। यी ऐनका अवरोधक प्रावधानलाई 10 वर्षका लागि

0: थाती राख्ने सनसेट लड नै अहिलेको एकमात्र विकल्प रहेको उहाँको तर्क छ। 30,000 मेगावाटको लक्ष्यका लागि उत्पादन प्रसारण र वितरणमा गरी जम्मा 75 देखि 80 खर्ब रूपियाँ लगानी आवश्यक पर्ने अध्ययनले देखाएको छ। यदि ठूलो पुँजी जुटाउन धितोपत्र र कम्पनी ऐनमा संशोधन अनिवार्य रहेको उहाँले बताउनुभयो। साथै भूमि सुधार ऐनको 70 रोपनी हदबन्दीले ठूला आयोजना र प्रसारण लाइन निर्माणमा अवरोध पुर्याएको भन्दै यसमा पनि संशोधन हुनुपर्ने उहाँको माग छ। अहिले राष्ट्रिय योजना आयोगका सदस्य अर्जुन जङ थापाको नेतृत्वमा गठित समितिले यस सम्बन्धी मस्यौदा तयार गरिरहेको छ। पुरूषको तुलनामा महिलालाई थाइरोइडको जोखिम उच्च हुने विज्ञहरूले बताएका छन्। हर्मोन विशेषज्ञहरूका अनुसार 15-20% महिलामा थाइरोइडको समस्या देखिन सक्छ, जबकि पुरूषमा यो दर 5-8% मात्र छ। चितवन मेडिकल कलेजका इन्डोक्राइमोलोजिस्ट डाक्टर सौरभ खतिवड़ाका अनुसार महिलाहरूमा अटो इम्युनिटी बढ़ी हुने भएकाले यो रोग बढ़ी देखिन्छ। थाइरोइड घाँटीको अगाडि हुने एउटा सानो ग्रन्थी हो, जसले शरीरका लागि अत्यावश्यक हर्मोन उत्पादन गर्छ। यो हर्मोनले दिमागको विकास, मुटुको काम, खाना पस्ने प्रक्रिया र शरीरको तौल सन्तुलनमा महत्वपूर्ण भूमिका खेल्छ। थाइरोइड हर्मोन बढ्दा आत्तिने, हात काम्ने, मुटु डुकडुक हुने र गर्मी धेरै लाग्ने लक्षण देखिन्छन् भने घट्दा थकाई लाग्ने, मोटाउने, कपाल झर्ने र अनुहार फुस्रो हुने समस्या देखा पर्न सक्छ। विज्ञहरूको अनुसार थाइरोइडको समस्या नियमित औषधि र उचित परीक्षणबाट नियन्त्रणमा राख्न सकिन्छ। घाँटीमा गाँठो महसुस भएमा भने तुरन्त अल्ट्रासाउण्ड गराउन उनीहरूको सुझाव छ। आज मे 25 तारीकमा विश्व थाइरोइड दिवस मनाइँदैछ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा 4 भन्ज्याङभित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
1: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका मागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
2: सुन त, मेरो कपडा प्याकिङ गर्दै त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
3: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 सम्मको छुटको व्यवस्था पनि छ।
2: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
4: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
5: फोन 0556943334955।
0: सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज नेपाल खबरमा। अब थप खबरहरू। काभ्रेको रूसी गाउँपालिकामा बहुमूल्य बुद्ध चित्तको खेती गर्ने किसान यसपालि चिन्तित बनेका छन्। गएको वैशाखमा परेको असिना पानीले बुद्ध चित्तका दानामा कालो दाग लागेपछि गुणस्तर खस्किने र आमदानी घट्ने उनीहरूलाई डर छ। साजकोटका गणेश बहादुर राउत, कृष्ण बहादुर राउत र गुन्जो बहादुर लामा लगायत किसानले गएको वर्ष हरेक बोटबाट 1,00,000 रूपियाँ आमदानी गरेका थिए, तर यसपालि व्यापारीले कालो दाग देखेको भन्दै त्यही दरको मूल्य नदिने बताएपछि किसान मर्कामा परेका हुन्। बौद्ध धर्मावलम्बीहरूले जप तथा माला बनाउन प्रयोग गर्ने बुद्ध चित्तका दाना प्रतिमाला 5,000 देखि 5,00,000 रूपियाँसम्म बिक्री हुन्छन्। तेमाल र रोशी गाउँपालिकाबाट मात्रै वार्षिक झण्डै 20 करोड़ रूपियाँ बराबरको बुद्ध चित्त कारोबार हुने गरेको छ। अब विदेशको खबर। अमेरिका र इरान बीच शान्ति सम्झौताको आशामा अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा तीव्र गिरावट आएको छ। इरान र अमेरिका इजरायल बीचको युद्ध अन्त्य हुने अपेक्षामा एसियाली शेयर बजारहरू पनि बढेका बीबीसीले जनाएको छ। अस्ति शनिबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको सम्झौता अन्तिम चरणमा पुगेको र विवरणहरू चाँडै घोषणा गर्ने बताउनु भएको थियो, तर भोलिपल्टै उहाँले आफ्नो वार्ता टोलीलाई सम्झौतामा हतार नगर्न आग्रह गर्नुभएको छ। आज एसियामा विश्वव्यापी ब्रेन्च मार्क ब्रेन्ट क्रूड 5.5% घटेर प्रति ब्यारेल 97.90 अमेरिकी डलरसम्म झरेको छ। ट्रम्पले पहिले नै स्ट्रीट अफ हर्मुज जलमार्ग पुनः खोल्ने विषय सम्झौताको केन्द्रमा रहने बताउनु भएको थियो। गएको फेब्रुअरी 28 तारीकमा द्वन्द शुरू भएदेखि विश्वको 20% तेल र प्राकृतिक ग्यास दुहानी हुने यस जलमार्गमा अवरोध रहेको छ। शान्ति सम्झौताको आशामा जापानको प्रमुख शेयर निक्केई 225 सूचकांक 3% बढ़ेर पहिलो पटक 65,000 बिन्दु भन्दा माथि उक्लिएको छ। आज सार्वजनिक विदाका कारण बेलायत र अमेरिकाको ऊर्जा तथा वित्तीय बजार भने बन्द रहन्छ। मार्चको शुरूदेखि नै इरानले हर्मुज जलमार्ग प्रयोग गर्ने जहाजहरूमा आक्रमण गर्ने धम्की दिएपछि विश्वव्यापी ऊर्जा बजारमा मूल्य उतार चढ़ाव भइरहेको छ। अप्रेलको शुरूमा युद्ध विरामपछि दुवै पक्ष दीर्घकालीन शान्ति सम्झौताका लागि वार्तामा छन्। अब खेल खबर। मोरक्कोका राजाले माफी दिएपछि सेनेगलका फुटबल प्रशंसकहरू घर फर्किएका छन्। गएको जनवरीमा मोरक्कोमा भएको अफ्रिका कप अफ नेशन्सको तनावपूर्ण फाइनल खेलपछि जेल परेका सेनेगलका फुटबल समर्थकहरूको समूह मोरक्कोका राजा मोहम्मद छैतौंले माफी दिएपछि घर फर्किएका हुन्। राजा मोहम्मदले उनीहरूलाई मुस्लिमहरूको पर्व ईदका अवसरमा मानवीय आधारमा माफी दिनुभएको त्यहाँको स्थायी अदालतले जनाएको छ। हिजो राजधानी डाकार बाहिर विमानस्थलमा आइपुगेका प्रशंसकहरूलाई सेनेगलका राष्ट्रपति बासिरो डियो माए फेले स्वागत गर्नुभएको थियो। मोरक्कोको राजधानी रबाटमा गएको जनवरी 28 तारीकमा भएको फाइनलमा अफ्रिकी फुटबल महासंघ काफले सेनेगलबाट अफ्रिकी कप अफ नेशन्सको उपाधि खोसेर मोरक्कोलाई विजेता घोषणा गरेको थियो। चार भन्ज्याङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य मुख्य खबर फेरि एकपटक। गणतन्त्र दिवस समारोहमा सम्बोधन गर्न राष्ट्रपति पौडेलले सरकारको अनुरोध, प्रधानमन्त्रीले सम्बोधन गर्दै आएको परम्परा तोडिने। 338 पालिकामा भू उपयोग वर्गीकरण सम्पन्न, 47 वटाले प्रक्रिया नै शुरू गरेनन्। 10 वर्षमा 30,000 मेगावाट विद्युत उत्पादन गर्ने सरकारी लक्ष्यमा कानूनी अडचनहरू मुख्य बाधक, अवरोधक प्रावधानलाई 10 वर्षका लागि थाती राख्ने सनसेट लको माग। अमेरिका इरान शान्ति सम्झौताको आशामा तेलको मूल्यमा गिरावट, जापानको शेयर बजार पहिलो पटक 65,000 बिन्दुभन्दा माथि उक्लियो। र मोरक्कोका राजाले माफी दिएपछि सेनेगलका फुटबल प्रशंसकहरू घर फर्किए।

आज तिमीहरूलाई तल्लो ढाकमा राखेको बुझिसैले र तिमीहरू कहिले पनि यो समाजको बराबरीमा आउन सक्दैनौ।

0: देशको सबैभन्दा विकसित ठाउँ। त्यही ठाउँमा हिजो राति एउटी गरीब दलित महिलामाथि पोक्सीको आरोपमा सबैको सामु गु खुवाएछ।
1: हामी दलित त मुठीका माखाना हौ, खोलिदिए बाँच्छौ, बन्द गरिदिए मर्छौं।

0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 MHz गर्जन छ सधैँ भाग छैन।
1: रेडियो टाइगर स्टुडियो टाइम यति बेला अपराह्नको 4 बज्यो।

यो हो रेडियो टाइगर 90.2 मेगाहर्ट्ज।

Radio Tiger Studio Time. यति बेला साँझको 5 बजेको छ।

0: यो हो तपाईँको आफ्नै रेडियो, रेडियो टाइगर 99.2 MHz।
1: होइन त्यहाँ के को भिड लागेको छ के त्यस्तो, जम्मै मान्छे त्यतै गइरहेछन् त।
2: ल साल दिदी पनि सबै सामान एकै ठाउँमा पाइने अल पसल भएपछि अनि भिड लाग्दैन त।
1: हामी कहाँ दैनिक उपभोग्यका सम्पूर्ण सामग्री, चिसो पेय पदार्थका सामानहरू, कस्मेटिकका सामानहरू लगायतका सम्पूर्ण सामग्रीहरू सुपथ मूल्यमा उपलब्ध गराइने जानकारी गराउँदछौ। सबैभन्दा बढी शाखा सञ्जाल भएको अल पसलको शाखा अब भुडिका बजार बर्दियामा, अल पसल ठाकुरबाबु नगरपालिका एक कञ्चनपुर जाने बाटो भुडिगाउँ बर्दिया। प्रोप्राइटर हेमराज आचार्य, सम्पर्क मोबाइल नम्बर 98482979774।
0: यो हो रेडियो टाइगर 99.2 MHz। रेडियो टाइगर स्टुडियो टाइम। यति बेला साँझको 6 बजेको छ। अहिले बेलुकीको 6 बज्यो।
3: यो समय किसान पाई प्रोडक्ट्स प्रालीको हो।
0: राष्ट्रको शान किसान।
3: अ कम्प्लिट पाइपिङ सोल्युसन्स।

0: उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइनमा प्रसारण भइरहेको नेपाल दर्पणमा साथी विकास चापागाईसँगै भोजेन्द्र बस्नेतको स्वागत छ। नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: सरकारले आउँदो आर्थिक वर्षका लागि बर्खे धानको न्यूनतम समर्थन मूल्य तोक्यो। प्रधानमन्त्री तत्काल विदेश भ्रमणमा जाने योजना नभएको प्रवक्ता पोखरेलको भनाई।
0: यस वर्षको वसन्तकालीन सिजनमा सगरमाथाको शिखरमा पुग्नेको संख्या 900 नाघ्यो। नेपाल पर्यटन बोर्डको 5 वर्षीय अन्तर्राष्ट्रिय बजार रणनीति सार्वजनिक। संख्याभन्दा गुणस्तरमा जोड।
1: पुरूषका तुलनामा महिलालाई थाइराइडको जोखिम उच्च। घाँटीमा गाँठो महसुस भए तुरन्त अल्ट्रासाउण्ड गराउनु पर्ने। आयोडिन युक्त नुन नियमित खान, चिल्लो कम गर्न र तौल घटाउन डाक्टरको सुझाव।
2: आयुर्वेदिक नुनले सेवन गर्नु पर्यो। दिनमा आधी घण्टा जति हिँड्न सकियो भने 5-10% वजन घटाएर चिल्लोको मात्रा सकेसम्म कम गर्न सकियो भने र थाइरोइडलाई चाहिँ केही हदसम्म प्रिभेन्ट गर्न सकियो।
0: अमेरिकासँग तत्काल सम्झौता नहुने इरानको भनाई। वार्ताका क्रममा आक्रमण गर्ने अमेरिकी इतिहासका कारण सम्झौतामा ढिलाइ भएको टिप्पणी।
1: र साफ महिला च्याम्पियनसिपमा नेपाल र भुटान बीचको खेल चल्दै।
3: पिपल्स क्याम्पस काठमाडौँको भर्ना सम्बन्धी सूचना।
4: 45 वर्षको विश्वास बोकेको देशकै अग्रणी सामुदायिक क्याम्पस द पिपल्स क्याम्पस काठमाडौँ पकनाजोलमा व्यवस्थापन तर्फ कक्षा 11 भर्ना खुल्यो।
3: अनुभवी शिक्षक शिक्षिका, स्मार्ट पढाइ र उज्जवल भविष्य अब सबै एकै ठाउँमा।
4: यहाँ टियु अन्तर्गतका MBS, BBA, BBM र BBS कार्यक्रमहरू पनि सञ्चालनमा छन्।
3: थप जानकारीका लागि फोन नम्बर 01-5351-990 सम्पर्क गर्नुहोला।
5: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढी अवधिले कर्जाको भाका मागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
4: रमादेवी कलेज बुटवल तामनगरको नयाँ विद्यार्थी भर्ना सम्बन्धी सूचना।
3: दक्ष तथा अनुभवी शिक्षक शिक्षिकाहरूद्वारा अध्यापन गराइने यस कलेजमा CTEVT अन्तर्गत HA, ल्याब टेक्निसियन, रेडियोग्राफी र सिभिल ओभरसियर तथा +2 तर्फ साइन्स, म्यानेजमेन्ट र होटल म्यानेजमेन्ट कार्यक्रममा भर्ना खुल्यो।
4: CTEVT तर्फको फारम भर्ने अन्तिम मिति यही जेठ 13 गते।
3: सम्पर्क फोन नम्बर 98570-3578, 98570-7540, 98635-67788।
0: नेपाल दर्पणमा अब खबरको सिलसिला। सरकारले आउँदो आर्थिक वर्ष 2083-84 लागि बर्खे धान बालीको न्यूनतम समर्थन मूल्य तोकेको छ। सिंहदरबारमा आज बसेको मन्त्री परिषद बैठकले मोटो धानको 3,660 रूपियाँ प्रति क्विन्टल र मध्यम धानको 3,860 रूपियाँ प्रति क्विन्टल तोकेको सरकारका प्रवक्ता एवं युवा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले जानकारी दिनुभयो। यस्तै बैठकले सहकारीमा भएको व्यतिथि जाँच बुझ आयोग 2082 प्रतिवेदन सार्वजनिक गर्ने निर्णय पनि गरेको छ। यस्तै नेपाल चीन जोड्ने विद्युत प्रसारण लाइन आयोजना चिलिमे केरूङ कार्यान्वयनका लागि चीन सरकारलाई पठाउने प्रति उत्तर पत्र पनि स्वीकृत गरेको मन्त्री पोखरेलले बताउनुभयो। बैठकले नेपाल नागरिक उड्डयन प्राधिकरणको महानिर्देशक पदमा सहसचिव मुकेश डंगोलाई नियुक्त गर्ने निर्णय गरेको छ। यसैबीच प्रवक्ता पोखरेलले प्रधानमन्त्री बालेन्द्र शाहको अहिलेको मुख्य प्राथमिकता सरकारको कार्य सम्पादनमा केन्द्रित हुनु रहेको बताउनु भएको छ। संचारकर्मीहरूसँग कुराकानीमा उहाँले सरकारको पहिलो 100 दिनको कार्यव्यस्तताका कारण प्रधानमन्त्रीले अहिले कुनै पनि देशको भ्रमण गर्ने सोच नबनाउनु भएको स्पष्ट पार्नुभयो। यस्तै प्रवक्ता पोखरेलले अर्थ मन्त्रालयले बजेट निर्माणको कामलाई तीव्रता दिएको पनि बताउनुभयो। यसै सिंहदरबार प्रवेशमा कडाई गरेको भन्ने जिज्ञासामा उहाँले यसलाई व्यवस्थित गर्ने प्रक्रियाका रूपमा व्याख्या गर्नुभयो।
1: सरकारले जेठ 15 गते मनाइने गणतन्त्र दिवसको मूल समारोहमा सम्बोधन गर्न राष्ट्रपति रामचन्द्र पौडेललाई अनुरोध गरेको छ। समारोहमा प्रधानमन्त्रीले सम्बोधन गर्ने परम्परा रहेकोमा यसपटक उहाँले राष्ट्रपति रामचन्द्र पौडेललाई सम्बोधन गरिदिन पत्राचार गर्नुभएको हो। प्रधानमन्त्री बनेपछि नबोलेको भन्दै चर्चा कमाइरहेका प्रधानमन्त्री बालेन्द्र शाहले गणतन्त्र दिवस समारोहमा सम्बोधनका लागि राष्ट्रपतिलाई अनुरोध गरेपछि त्यो दिन पनि नबोल्ने चर्चा भइरहेको छ। तर सरकारका प्रवक्ता एवं शिक्षा मन्त्री सस्मित पोखरेलले प्रधानमन्त्री बालेन्द्र शाह आगामी गणतन्त्र दिवसमा नबोल्ने बारे मन्त्री परिषदमा कुनै छलफल नभएको र आवश्यकता अनुसार बोल्ने दावी गर्नुभएको छ। मन्त्री परिषद बैठकपछि संचारकर्मीहरूसँग कुरा गर्दै उहाँले आवश्यकता अनुसार प्रधानमन्त्रीज्यूले सम्बोधन गर्नुपर्ने ठाउँमा गर्ने बताउनुभयो। प्रधानमन्त्री बने यता शाह संसदमा प्रश्नोत्तर सहमा सहभागी हुनुभएको छैन, नीति तथा कार्यक्रममाथिको छलफलमा जवाफ दिन जानु भएन र देशवासीका नाममा कुनै औपचारिक सम्बोधन पनि गर्नुभएको छैन। विपक्षी

0: तयार गरिने जानकारी दिएको छ।
1: सरकारले नागरिकको घर दैलोमै सरकारी कागजात पुर्याउने उद्देश्यले शुरू गरेको हुलाक कुरियर सेवा 60 जिल्लामा विस्तार भएको छ। हुलाक सेवा विभागका महानिर्देशक मनामाया भट्टराई पंगेनीका अनुसार राहदानी, चालक अनुमति पत्र र शैक्षिक प्रमाणपत्र लगायत कागजात घरमै पुर्याउने कार्य तीव्र बनाइएको छ। कार्यक्रम शुरू भए त 28,169 राहदानी सम्बन्धित जिल्लामा ढुवानी गरिएकोमा 1,635 सेवाग्राहीको घरमै पुगेर वितरण भइरहेको छ। त्यसै गरी 4,70,000 भन्दा बढ़ी चालक अनुमति पत्र यातायात कार्यालयहरूमा लगेको छ। विभागले शिक्षा र स्वास्थ्य क्षेत्रसँग पनि सहकार्य बढ़ाएको छ। 260 शैक्षिक प्रमाणपत्र वितरण भइसकेका छन् भने राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला संघको सहकार्यमा प्रयोग संस्थालाई नमूना ढुवानी सेवा पनि शुरू भएको छ। नेपाल टेलिकमको सिम कार्ड घरमै पुर्याउने सेवा शुरू गर्ने तयारी भइरहेको विभागले जनाएको छ। सेवा अझै प्रभाव प्रारम्भिक चरणमै रहेकाले वितरणको गति, पारदर्शिता र विश्वसनीयतामा थप सुधार आवश्यक देखिएको पनि भट्टराईले बताउनुभयो।
0: देशभर 338 पालिकाले भू उपयोग वर्गीकरण सम्पन्न गरेका छन्। भू उपयोग योजना तर्जुमा र कार्यान्वयनका लागि गएको चैत मशान्तसम्म ती पालिकाहरूले आधार तथा मापदण्ड नक्सा अध्यावधि गरी किताकाट विवरण सकाएका हुन्। 169 पालिकाले भने नक्सा अध्यावधि र किताकाट विवरण संकलन गरेका छन्। 134 पालिका नक्सा अध्यावधि गर्दैछन्। 15 पालिकाले कृषि क्षेत्रको मापदण्ड अनुसार विवरण तयार पारेका छन्। 50 पालिका आधार तथा मापदण्ड तयारीमा छन्। तर 47 पालिकाले भने अझै पनि काम नै शुरू गरेका छैनन्। भूमि तथा सहकारी मन्त्रालयका सहसचिव गणेश प्रसाद भट्टका अनुसार भू उपयोग ऐन र नियम अन्तर्गत पालिकाहरूलाई भूमि वर्गीकरणको अधिकार तोकिएको छ। यो वर्गीकरण छिट्टै सम्पन्न भएमा कृषि योग्य जग्गाको संरक्षण, खाद्य सुरक्षा, व्यवस्थित शहरीकरण र प्राकृतिक संसाधनको संरक्षणका लागि आवश्यक योजना निर्माण गर्न सहज हुने मन्त्रालयले जनाएको छ। पालिकाहरूलाई भू उपयोग वर्गीकरण सम्पन्न गर्न यही असार मशान्तसम्मको समय तोकियो। सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा। थाइराइड के हो र यसका कारण हुने जोखिम बारेको कुराकानीसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
2: सुन त, मेरो कपडा प्याकिङ गर्दै त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
3: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 सम्मको छुटको व्यवस्था पनि छ।
2: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
4: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
5: फोन 056-494-333, 493-555।
6: एचएल अप्लायन्सेसका एसी, कुलर, फ्रिज, कुकर, इन्डक्सन, एयर फ्रायर लगायत अन्य घरेलु सामानहरू घर ल्याएर त हेर्नुहोस्, तपाईँ पनि भन्नुहुनेछ मलाई त बेचरको बानी लागिसकेको छ। बेचर अप्लायन्सेस, बेचरको बानी लाग्छ।
7: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़ सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
0: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले सरकारले आउँदो आर्थिक वर्षका लागि बर्खे धानको न्यूनतम समर्थन मूल्य तोक्यो, प्रधानमन्त्री तत्काल विदेश भ्रमण जाने योजना नभएको प्रवक्ता पोखरेलको भनाई, गणतन्त्र दिवसको मूल समारोहमा सम्बोधन गर्न राष्ट्रपति रामचन्द्र पौडेललाई सरकारको अनुरोध, यस वर्षको वसन्तकालीन सिजनमा सगरमाथाको शिखरमा पुग्नेको संख्या 900 नाग्यो, नेपाल पर्यटन बोर्डको 5 वर्षीय अन्तर्राष्ट्रिय बजार रणनीति सार्वजनिक, संख्याभन्दा गुणस्तरमा जोड, नागरिकको घर दैलोमै सरकारी कागजात पुर्याउने सरकारको सेवा 60 जिल्लामा विस्तार लगायतका खबर प्रस्तुत गर्यौं।
1: नेपाल दर्पणमा अब बाँकी प्रसंग। आज पनि पश्चिम तराईमा अत्यधिक गर्मी भएको छ। आज दिउँसो लुम्बिनी र सुदूरपश्चिम प्रदेशका सबैजसो जिल्लाको अधिकतम तापक्रम 40 डिग्री सेल्सियस आसपास पुगेको छ। नेपालगंज लगायतका ठाउँमा भने तापक्रम 40 डिग्री सेल्सियस भन्दा पनि माथि पुग्यो। लगातार उकालो लागिरहेको तापक्रमका कारण सर्वसाधारणले जनजीवन प्रभावित बन्दै गएको छ। अस्पतालहरूमा गर्मीजन्य समस्या लिएर उपचारका लागि पुग्ने बिरामीको संख्या बढ़िरहेको छ। चर्को घाम र तातो हावाले सड़क, बजार र श्रम क्षेत्रमा प्रत्यक्ष असर पारिरहेको छ। गर्मीको प्रकोप बढ़दै जाँदा चिकित्सकहरूले अत्यावश्यक काम बाहेक दिउँसोको चर्को घाममा बाहिर ननिस्कन, प्रशस्त पानी पिउन, हल्का खाना खान र बालबालिका तथा वृद्ध वृद्धाको विशेष हेरचाह गर्न आग्रह गरेका छन्। मौसम पूर्वानुमान महाशाखाले भोलि पनि सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भूभागमा तातो दिन हुने सम्भावना रहेको जनाएको छ। यसैबीच आज गण्डकी, बागमती र कोशी प्रदेशका केही ठाउँमा पानी परेको छ। दिउँसोपछि गण्डकी प्रदेशका धेरै ठाउँमा पानी पर्दा तनहुँको दमौलीमा 1 घण्टामै 32 मिलिमिटर भन्दा धेरै पानी परेको छ।
0: पुरूषका तुलनामा महिलालाई थाइरोइडको जोखिम उच्च हुने विज्ञहरूले बताएका छन्। हर्मोन विशेषज्ञहरूको अनुसार 15-20% महिलामा थाइरोइडको समस्या देखिने सक्छ, जबकि पुरूषमा यो दर 5-8% मात्र छ। चितवन मेडिकल कलेजका इन्डोक्राइमोलोजिस्ट डाक्टर सौरभ खतिवड़ाका अनुसार महिलाहरूमा अटो इम्युनिटी बढ़ी हुने भएकाले यो रोग बढ़ी देखिन्छ। थाइरोइड के हो र यो कतिको जटिल हुन्छ भनेर हामीले त्रिवी शिक्षण अस्पतालका मधुमेह थाइरोइड हार्मोन विशेषज्ञ सहायक प्राध्यापक डाक्टर नरेश पराजुलीलाई सोधेका छौं।
8: थाइरोइड भन्नाले हामी ग्रन्थि बुझ्छौँ, रुद्र घट्टी वरिपरि एउटा सानो पुतलेजारको ग्रन्थि भन्ने हुन्छ, र यो ग्रन्थिले विशेषत शरीरमा थाइरोइडका रसहरू, हामीले चाहिँ थाइरोइड हर्मोन भन्छौँ, यसलाई स्टोर गरेर रक्तसञ्चारको माध्यमले चाहिँ शरीरमा फैलाउने गर्छ, र यसका समस्याहरूलाई चाहिँ हामीले जनमानसमा थाइरोइड अथवा थाइरोइडको समस्याहरू भन्ने गरिन्छ भने विशेषत चारवटा समस्याहरू हुन्छन् यो थाइरोइड सम्बन्धी रोग देखिने। एउटा हाइपोथाइरोइडिजम भन्छ, त्यो भनेको रस कम भएको अवस्था। अर्को हाइपर थाइरोइडिजम भनिन्छ, त्यो रस बढी भएर शरीरमा समस्या भएको अवस्थाहरू। अर्को चाहिँ गाँठागुठी भनिन्छ, त्यसलाई जन्मनुसार हामीले गलगाँड भनेर भनिन्छ भने अर्को थाइरोइडको समस्या भनेर हामी चाहिँ थाइरोइडको क्यान्सरमा बुझिन्छ। सो सामान्यत हामीले थाइरोइड या थाइरोइडको समस्या भन्दाखेरि यी चार कुराहरूलाई बुझिन्छ।
1: कतिको जटिल हुन्छ यो,
8: कुन प्रकारको थाइरोइडको समस्या हो यो हिसाबले हुन्छ। अब हाइपोथाइरोइड शरीरमा चाहिँ रस कम भएको अवस्थामा जिउ गल्ने, थाक्ने, थकान हुन्छ। अब यसमा चाहिँ यो थाइरोइड ग्रन्थि अथवा रसले चाहिँ मुख्य कुरो शरीरमा इनर्जीको अथवा वेटको अथवा सबै शरीरका कोशिकाहरूमा विभिन्न केमिकल प्रोसेसहरू हुन्छ, त्यसलाई चाहिँ यसले चलायमान राख्ने हुन्छ भने यो कम भएको अवस्थामा शरीरमा नराम्रो तत्त्वहरू सुप्रिने, वजन बढ्ने, शरीरलाई इनर्जी नभएपछि गल्ने थाक्ने हुन्छ भने यसको ठिक विपरीत यदि हर्मोन बढी मात्रामा बस्यो भने चाहिँ वजन घट्ने, मुटुटुटुक हुने, पसिना आउने, खाना रुचि राम्रो हुने तर जिउ नलाग्ने, यी समस्याहरू हुन्छन्। अब यो मध्येमा जुनै जटिल हुन्छन्, कतिपय थाइरोइडको समस्याले चाहिँ वजन बढाउने, कोलेस्ट्रोल बढाउनेदेखि लिएर पछि गएर शरीरमा चाहिँ इन्सुलिनको मात्रा निस्क्रिय हुनेदेखि लिएर डायबिटिज पनि यसले गराउन सक्छन् भने थाइरोइडको मात्रा बढी भएको अवस्थामा मुटुको चाल बढाउनेदेखि लिएर कहिलेकाहीँ मुटुका समस्याहरू पनि आउन सक्छन्। यो दुईटा फरक खाले थाइरोइड, अब गाँठाहरूको हिसाबमा चाहिँ हामी डराउनु पर्ने भनेको चाहिँ कसै कसैलाई चाहिँ थाइरोइड क्यान्सर पनि हुन सक्ने सम्भावना रहन्छ। 100 जनामा 1-2 जनामा हुन सक्छ, तर देखिएको खण्डमा चाहिँ क्यान्सरको स्वरूप यसले लियो भने चाहिँ अलिकति खतरनाक हुन सक्छ। सो सबै खाले थाइरोइड सुरुमा चाहिँ मन्द अवस्थामा भएको अवस्थामा चाहिँ यसले लक्षण ननिकाल्ने भएको कारणले गर्दा यसले धेरै खतरा मानिन्न, तर कालान्तरमा गएर यसले चाहिँ समस्या ल्याउन सक्छ। एकदमै गाह्रो अवस्थामा कम उमेरको भर्खर जन्मेको बच्चाहरूमा देखियो भने बुद्धि क्षीण हुने, दुलो लाटो हुने जस्तो देखिन्छ, हाइट अलिकति नबढ्ने, उचुपन बढी मात्र हुने बच्चाहरूमा देखिन्छ। अलिकति ठुलो उमेरमा चाहिँ महिलाहरूमा स्पेसली महिनावारी गडबड हुनेदेखि लिएर रक्तस्राव हुने समस्याहरू, त्यस्तै गर्भ अवस्था लिन पनि गाह्रो हुने अवस्थाहरू आउन सक्छ। पुरुषहरूमा गर्ने खाते देखेर ओभरअल लाइफको क्वालिटीलाई पनि यसले कम्प्रोमाइज गर्ने भएको कारणले विभिन्न चरणमा सिम्टम्सहरू आउने गर्छन्। कडाखाले सुरु गियो भने चाहिँ खतरापूर्ण नै हुनसक्छ।
1: यसलाई कम गर्न अपनाउनु पर्ने जीवनशैली चाहिँ के हुन्छ?
8: थायरोइड ग्रन्थको मूल कारण के छ भनेको थाहा हुनुपर्छ पहिला। त्यसमा हामीले जनमानसमा धेरै मात्रामा देखिने लगभग 90% केसेसहरूमा चाहिँ हाइपोथायरोइड अथवा हर्मोनको मात्रा कम भएको अवस्थामा चाहिँ कारण धेरै जस्तो देखिने भनेको आयरनयुक्त तत्त्व चाहिँ शरीरमा कमी भएकोले हुन्छ। जुन अलिक पहिला नुन नभएको अवस्थामा अलिकति पहाडी व्यक्तिर चाहिँ देखिने गर्थ्यो भने त्यो अलिक धेरै कम भएको छ। पहिलो कुरो त आयरनयुक्त नुन नै सेवन गर्नु पर्यो। शरीरमा आयरन भयो भने थायरोइड हर्मोन पर्याप्त मात्रामा शरीरले बनाउँछ, कमी भयो भने गलनाडीदेखि लिएर हर्मोनको कमी हुने अवस्था आउँछ। जीवनशैलीको हकमा हाइपोथाइरोइडिजम भएका व्यक्तिहरूमा चाहिँ वजन मेन्टेन गर्ने, कमसे कम आफ्नो हाइटको अनुपातमा यदि वजन बढ्दो छ भने 5-10% वजन घटाएर चिल्लोको मात्रा सकेसम्म कम गर्न सकियो भने केही हदसम्म र फिजिकल एक्टिभिटी नै कमसे कम दिनमा आधी घन्टा जति हिँड्न सकियो भने शरीरलाई चाहिँ चलायमा राख्न सकियो, शरीरको भित्र मेटाबोलिजम भन्छ त्यसलाई चाहिँ अलिकति राम्रो मात्रामा चलायमा राख्न सकियो भने थायरोइडका लक्षणहरू र थायरोइडलाई चाहिँ केही हदसम्म प्रिभेन्ट गर्न सक्छ।
0: हुनुहुन्थ्यो त्रिवेशी चिन अस्पतालका मधुमेह थाइरोइड हर्मोन विशेषज्ञ सहायक प्राध्यापक डाक्टर नरेश पराजुली। आज मे 25 तारिकमा विश्व थाइरोइड दिवस मनाइएको छ। यस अवसरमा स्वास्थ्य विशेषज्ञहरूले थाइरोइडका लक्षणप्रति सचेत रहन समयमै परीक्षण गराउन आग्रह गरेका छन्। घाँटीमा गाँठो महसुस भयो भने तुरन्त अल्ट्रासाउण्ड गराउन उनीहरूको सुझाव छ।
1: हप्ताको पहिलो कारोबार दिन शेयर बजार दोहोरो अंकले बढ़ेको छ। शेयर बजार परिसूचक निफ्टी आज 27.85 अंकले बढ़ेर 2786.35 बिन्दुमा पुगेको छ। निफ्टी झण्डै एक महिना यताकै उच्च बिन्दुमा पुगेको हो। गएको वैशाख 14 गते निफ्टी 2796 बिन्दुमा पुगेको थियो। आज म्यूचल फण्ड बाहेक सबै समूहका सूचक बढ़ेकोमा जलविद्युत समूहको सूचक 1.5% उकालो लागेको छ। आज निफ्टीसँगै कारोबार रकम पनि बढ़ेको छ। हिजो 4.49 अर्ब कारोबार भएकोमा आज 342 कम्पनीका 1.45 करोड़ किटा शेयर 5.98 अर्ब रूपियाँमा किनवेश भएको छ। यो कारोबार रकम झण्डै एक महिनाकै धेरै हो।
0: नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
3: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चाबहिल बानेश्वर जमल र ओम अस्पतालमा।
9: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा, वेबसाइट drishtieye.org, फोन नम्बर 01-5224-352-5224-353।
3: सबैका लागि दृष्टि, सबैका लागि दृष्टि।
10: हर घर हुनेछ अयोध्या, हर घरमा प्रकट हुनेछन् राम, बन्नुहोस् साक्षी गाथा रामायणको नेपाली भाषामा हरेक बिहिबार र शुक्रबार राति 8 बजे मात्र विश्वको रमाइलो टिभीमा।
9: के तपाईँ ढाड, कम्मर, घुँडा, गर्दन दुख्ने समस्या, युरिक एसिड, बाथ रोग, नसा सम्बन्धी समस्या वा अन्य कुनै दीर्घ रोगबाट पीड़ित हुनुहुन्छ?
11: यस्ता समस्याको आयुर्वेदिक पद्धतिबाट सर्वसुलभ उपचारका लागि बागमती प्रदेश सरकार स्वास्थ्य मन्त्रालय मार्फत

0: तीन बजेसम्म
1: विस्तृत जानकारीका लागि
0: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय बागमती करिडोर गैरीगाउँ काठमाडौँ फोन नम्बर 01-4110-696 98-514-2463
2: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन उज्यालो अनलाइन तथा उज्यालोको युट्युब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ।
3: अब बाँकी खबर। प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयका सचिव गोविन्द बहादुर कार्कीले स्पष्ट कार्ययोजना बनाएर अघि बढे विद्यमान बेरोजगार उल्लेख्य रूपमा घटाउन सकिने बताउनु भएको छ। सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै सचिव कार्कीले बेरोजगार फर्चौटलाई सबै निकायले प्राथमिकतामा राख्नुपर्ने र आन्तरिक नियन्त्रण प्रणाली औपचारिकतामा मात्र सीमित नरहनुपर्ने बताउनुभयो। बेरोजगार र नगर्ने कर्मचारी बीच कार्य सम्पादन मूल्यांकनमा स्पष्ट सम्बन्ध नरहेको उल्लेख गर्दै उहाँले फर्चौटका लागि छुट्टै कार्ययोजना तयार गरिएको जानकारी दिनुभयो। यस्तै बैठकमा उद्योग मन्त्रालयका सचिव कृष्ण बहादुर राउतले भने महत्वपूर्ण कागजात नष्ट भएका र कानूनी अस्पष्टताका कारण बेरुजु रकम थप बढेको बताउनुभयो।
2: नेपालमा 10 वर्षमा 30,000 मेगावाट विद्युत उत्पादनको लक्ष्य पूरा गर्न कानूनी अडचनहरू प्रमुख बाधक बनेका छन्। इपानका उपमहासचिव प्रकाश दुलालका अनुसार वन वातावरण भूमि सुधार रितोपत्र सहित दर्जनौ ऐनका अवरोधक प्रावधानका कारण झण्डै 19,000 मेगावाटका आयोजना रोकिएका छन्। यी अवरोध हटाउन 10 वर्षको लागि बाधक कानून थाती राख्ने सनसेट ल नै एकमात्र विकल्प रहेको उहाँको तर्क छ। 30,000 मेगावाटको लक्ष्यका लागि 75-80 खर्ब रूपियाँ लगानी आवश्यक रहेकाले कानूनी अडचन नफुकाए यो लक्ष्य कागजमै सीमित हुने इपानले जनाएको छ।
3: तनहुँमा 126 मेगावाटको तल्लो सेती जलविद्युत आयोजना निर्माण हुने भएको छ। एसियाली विकास बैंकको 22,70,00,000 अमेरिकी डलर अर्थात झण्डै 34,61,00,000 रूपियाँ लगानी निश्चित भएको हो, जसमा 30% स्वपोजी र 70% ऋणमा निर्माण गर्न लागि आयोजना प्रमुख हरिकुमार श्रेष्ठले जानकारी दिनुभयो। आयोजनाका लागि झण्डै 146 रोपनी जग्गा अधिग्रहण प्रक्रिया शुरू भएको छ।
2: काभ्रेको रोशी गाउँपालिकामा बहुमूल्य बुद्धचित्तको खेती गर्ने किसान यसपालि चिन्तित छन्। गएको वैशाखमा परेको असिना पानीले बुद्धचित्तका दानामा कालो दाग लागेपछि गुणस्तर खस्कने र आमदानी घट्ने उनीहरूलाई डर छ। साजुकोटका गणेशबहादुर राउत, कृष्णबहादुर राउत र गुञ्जबहादुर लामा लगायत किसानले गएको वर्ष हरेक बोटबाट 1,00,000 रूपियाँ आमदानी गरेका थिए, तर यसपालि व्यापारीले कालो दाग देखेको भन्दै त्यही दरको मूल्य नदिने बताएपछि किसान मर्कामा परेका हुन्।
3: मेडिकल व्यवसाय दुर्गा प्रसाई विरूद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ। प्रहरीका अनुसार प्रसाई विरूद्ध विद्युतीय कारोबार ऐन तथा राज्य विरूद्धको कसुर अन्तर्गत मुद्दा दर्ता भएको हो। पर्साईलाई जिल्ला प्रहरी कार्यालय पर्साले आज जिल्ला अदालत पर्सामा उपस्थित गराएर पनि अदालतले मुद्दा हेर्न नभ्याइएको भन्दै फिर्ता पठाएको छ। पर्सा प्रहरीका प्रवक्ता डीएसपी हरि बहादुर बस्नेतका अनुसार प्रसाईलाई भोलि पुनः अदालतमा पेश गरिनेछ। प्रहरीका अनुसार प्रसाईमाथि विभिन्न संचार माध्यम तथा सामाजिक सञ्जाल मार्फत सार्वजनिक भ्रष्टाचार विरूद्ध घृणा र द्वेष फैलाउने, जातीय तथा साम्प्रदायिक सद्भावना असर पुर्याउने तथा सरकारप्रति अवहेलना सृजना हुने खालका अभिव्यक्ति दिएको आरोप लागेको छ। प्रसाईलाई प्रहरीले जेठ 4 गते राति वीरगंजबाट पक्राउ गरेको हो।
2: यसैबीच हामीलाई भर्खरै प्राप्त खबर अनुसार सर्वोच्च अदालतले शेरबहादुर देउवा र श्रीमती आरजू राणा देउवालाई पक्राउ नगर्न नगराउन अन्तरिम आदेश जारी गरेको छ। सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागबाट अनुसन्धान भएको कसुरको मुद्दा हेर्ने क्षेत्राधिकार विशेष अदालतमा मात्र रहेको सर्वोच्चको निष्कर्ष छ। काठमाडौँ जिल्ला अदालतबाट चैत 24 गते जारी पक्राउ पूर्जी स्वत निष्क्रिय भएको सर्वोच्चको आदेशमा उल्लेख छ। न्यायाधीश द्वय महेश शर्मा पौडेल र नित्यानन्द पाण्डेको इजलासले रिट निवेदक पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा सहित सरकारी पक्षको तर्क सुनेपछि सोमबार आज अन्तरिम आदेश जारी गरेको। यसअघि जेठ 5 गते न्यायाधीश मेघराज पोखरेलको इजलासले लिखित जवाफ माग गर्दै कारण देखाउ आदेश जारी गरेको थियो।
3: जिल्ला अदालत ललितपुरले मितेरी सहकारीको रकम हिनामिना प्रकरणमा ज्योति गुरूङका नाममा 21 दिने सूचना जारी गरेको छ। अदालतले आज गुरूङलाई अदालतमा उपस्थित हुन सार्वजनिक सूचना जारी गरेको हो। गुरूङमाथि ललितपुरको मितेरी सहकारीको 12.5 करोड़ रूपियाँ हिनामिना गरेको आरोप छ।
2: नेपाल दर्पणमा अब विदेशका खबर। इरानले अमेरिकासँग तत्काल सम्झौता नहुने बताएको छ। अमेरिकी विदेश मन्त्री मार्को रुबियोले आज सम्झौता हुन नसक्ने बताएपछि इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बकाईले छलफलमा रहेका धेरै जसो मुद्दामा निष्कर्षमा पुगिए पनि अहिले नै हस्ताक्षर हुन्छ भन्ने दावी गर्न नमिल्ने बताउनु भएको हो। अमेरिकी अधिकारीहरूको विरोधाभासी अडान र वार्ताकै क्रममा आक्रमण गर्ने अमेरिकी इतिहासका कारण सम्झौतामा ढिलाइ भएको उहाँको टिप्पणी छ। अमेरिका इरान समझदारी पत्रमा 60 दिनको युद्ध विराम विस्तार, हर्मुज जलमार्ग पुनः खोल्ने र आणविक कार्यक्रममा थप वार्ताको योजना समावेश छ। अप्रिलको शुरूमा युद्ध विराममा सहमति भएदेखि दुवै देश दीर्घकालीन शान्ति सम्झौताका लागि वार्तामा छन्। यसैबीच शान्ति सम्झौताको आशामा अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घटेको छ

0: भने शेयर बजार उकालो लागेको छ।
1: चीनले आफ्नो अन्तरिक्ष महत्वाकांक्षालाई नयाँ उचाइमा पुर्याउँदै गए। राति सोन झौ 23 अन्तरिक्ष यान सफलतापूर्वक प्रक्षेपण गरेको छ। जीयु उकान सेटेलाइट प्रक्षेपण केन्द्रबाट अन्तरिक्षतर्फ पठाएको यानमा 3 अन्तरिक्ष यात्री सहभागी छन्। यस मिशनको सबैभन्दा महत्वपूर्ण पक्ष 3 सदस्य मध्ये एकजनालाई टियाङगोङ अन्तरिक्ष स्टेशनमा लगातार पूरा 1 वर्ष राखिनेछ। यो सफल भएमा मानव अन्तरिक्ष इतिहासमा सबैभन्दा लामो एकल प्रवास मध्ये एक मानिनेछ। यसको मुख्य उद्देश्य दीर्घकालीन अन्तरिक्ष वातावरणमा मानव शरीरको अनुकूल क्षमताबारे अध्ययन गर्नु हो। टोलीले अहिले कक्षामा कार्यरत सोन झौ 21 का चालक दलसँग भेट गरी कार्य हस्तान्तरण पूरा गर्नेछ। साथै दर्जनौ वैज्ञानिक परियोजनाहरू पनि सञ्चालन गरिनेछन्। चीनले सन् 2030 भित्र पहिलो पटक मानवलाई चन्द्रमामा अवतरण गराउने लक्ष्य राखेको छ। यस्तै नासाको लक्ष्य सन् 2028 छ, जसले अन्तरिक्ष प्रतिस्पर्धालाई अझ तीव्र बनाएको छ।
0: नेपाल दर्पणमा अब खेल खबर। साफ महिला च्याम्पियनशीपको उद्घाटन खेलमा अहिले नेपाल र भूटान खेलिरहेका छन्। भारतको गोवामा रहेको जवाहरलाल नेहरू रंगशालामा भइरहेको खेलको पहिलो हाफ सकिँदा नेपालले 1-0 अग्रता लिएको छ। आजको खेलमा अनिता लमजेलले नेपालको राष्ट्रिय टोलीबाट डेब्यू गरेकी छन्। प्रतियोगिताको समूह एमा नेपाल, भूटान र श्रीलंका रहेका छन्। समूह बीमा सबै विजेता बंगलादेश सहित भारत र मालदिव छन्। समूहका शीर्ष 2 टोली सेमी फाइनलमा पुग्नेछन्। प्रतियोगिताको फाइनल खेल जेठ 23 गते हुनेछ। खेल खबर सँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबरका शीर्षक फेरि एकपटक।
1: सरकारले आउँदो आर्थिक वर्षका लागि बर्खे धानको न्यूनतम समर्थन मूल्य तोक्यो। प्रधानमन्त्री तत्काल विदेश भ्रमणमा जाने योजना नभएको प्रवक्ता पोखरेलको भनाई।
0: यस वर्षको वसन्तकालीन सिजनमा सगरमाथाको शिखरमा पुग्नेको संख्या 900 नाग्यो। नेपाल पर्यटन बोर्डको 5 वर्षीय अन्तर्राष्ट्रिय बजार रणनीति सार्वजनिक संख्या भन्दा गुणस्तरमै जोड।
1: पुरुषका तुलनामा महिलालाई थाइराइडको जोखिम उच्च। घाँटीमा गाँठो महसुस भए तुरन्त अल्ट्रासाउण्ड गराउनु पर्ने। आयोडिन नुन नियमित खान, किलो कम गर्न र तौल घटाउन डाक्टरको सुझाव।
0: अमेरिकासँग तत्काल सम्झौता नहुने इरानको भनाई। वार्ताका क्रममा आक्रमण गर्ने अमेरिकी इतिहास कारण सम्झौतामा ढिलाइ भएको टिप्पणी।
1: र साफ महिला च्याम्पियनशीपमा नेपाल र भूटान बीचको खेल चल्दै।
0: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी दिनेश निरौलासँगै हामी विकास सपगाई र भोजेन्द्र बस्नेत पनि बिदा हुन्छौ। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं। नमस्कार।

0: प्रदेश अस्पताल सुर्खेतबाट सेवा सुविधाहरू बढ्दै जनशक्ति अभावले सेवा दिन भने समस्या।
1: अझै केही दिन गर्मी बढ्ने, मौसम पूर्वानुमान महाशाखाको भनाई, सतर्कता अपनाउन सुझाव।
0: लुम्बिनी प्रदेश सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम, सार्वजनिक कृषि पर्यटन उद्यमशीलता र प्रशासनिक सुधारलाई प्राथमिकता।
1: र सात महिला च्याम्पियनशीपको उद्घाटन खेलमा नेपालले आज भूटानसँग खेल्दै।
0: हिमाल पहाड तराई जोड्छौं सबैलाई साँझको भेरी खबरबाट डिलु रावत र टेकराज केसीको नमस्कार। तपाईँ हामीलाई रेडियो भेरी .com.np, हाम्रो पात्रो .com र मोबाइल एप्लिकेशनबाट पनि सुनिरहनु भएको छ।
1: अब खबर विस्तारमा। अझै केही दिन गर्मी बढ्ने, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अरू ठाउँको तुलनामा पश्चिम तराईमा गर्मी बढ़ेको छ भने आज र भोलि पनि लुम्बिनी र सुदूरपश्चिमका तराई भेगमा तातो हावा र तातो लहर चल्ने महाशाखाले जनाएको छ। आज कर्णाली, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाड़ी भूभागका थोरै ठाउँहरूमा मेघगर्जन र चट्याङ सहित मध्यम वर्षाको तथा हिमपातको सम्भावना रहेको जनाएको छ। तराईका केही दिन देखि तराईका जिल्लामा बढ़िरहेको गर्मीले जनजीवन कष्टकर बनाएको छ भने तापक्रम बढ़ेपछि अस्पतालहरूमा बिरामीको चाप समेत बढ़ेको छ। दिउँसोको तापक्रम 40 डिग्री सेल्सियसभन्दा माथि पुगेपछि पश्चिम तराईमा नेपालगंज, धनगढ़ी, दिपाई लगायतका क्षेत्रका बासिन्दा बढ़ी प्रभावित भएका छन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले गर्मी बढ़ेका बेला पर्याप्त पानी पिउन र दिउँसो बाहिरको काम सकेसम्म कम गर्न आग्रह गरेको छ। यस्तै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मुटुको धड़कन बढ़ेमा, श्वास प्रश्वासमा समस्या देखिएमा, कम रक्तचाप, पसिना नआउने, गम्भीर टाउको दुख्ने, वाकवाकी वा उच्च ज्वरो देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जान पनि आग्रह गरेको छ।
0: प्रदेश अस्पताल सुर्खेतबाट विगतको तुलनामा सेवा सुविधाहरू बढ़दै गएका छन्। सेवा वृद्धि भइरहेको भए पनि त्यही अनुपातमा जनशक्ति भने घट्दै गएको अस्पताल प्रशासनले जनाएको छ। अस्पतालमा हुने विभिन्न आन्दोलनका नाममा चिकित्सकहरू असुरक्षित महसुस गर्दै वर्ष नमानेपछि जनशक्ति घट्दै गएको अस्पतालले जनाएको छ। अहिले 150 शैयाको क्षमता भए पनि 300 शैया सञ्चालनमा छ भने अस्पतालमा स्थायी पदपूर्ति 201 र विभिन्न करार, ज्यालादारी तथा संस्थागत करार नाममा 331 गरी कुल 532 जना जनशक्ति रहेका छन्। यो जनशक्ति पनि अपुग भएको छ भने कतिपय विभागहरूमा चिकित्सक अभाव रहेको छ। प्रदेश अस्पतालका सूचना अधिकारी उपसचिव अनिता गेवालीले अस्पतालमा बिरामीका साथै प्रदान गरिने सेवाहरू बढ़दै गएको अनुपातमा जनशक्ति भने कमी भइरहेको बताउनुभयो। उहाँले अहिले 150 शैयाको सेवा भए पनि चापका कारण 300 शैया सञ्चालन गर्नु परेको भन्दै अस्पतालका लागि आवश्यक पर्ने जनशक्ति अझै पूरा नभएको उल्लेख गर्नुभयो। अस्थायी दरबन्दी स्वीकृतिका लागि प्रदेश सरकारसँग माग गरिएको जानकारी उहाँले गराउनु भएको छ। गत वैशाख 28 गते दैनिक बिरामीहरूलाई जाँच गर्ने छुट्टै भवनको शिलान्यास भयो। झण्डै 17 करोड़ लागतमा बन्ने भवन निर्माण भएपछि अस्पतालको शैया क्षमता 500 नाग्ने छ। पूर्वाधार तथा सेवा बढ़दै गए पनि त्यही अनुपातमा जनशक्ति बढ़ेन भने सेवाग्राहीहरू असन्तुष्ट रहेका छन्। त्यसैले प्रदेश अस्पतालले अस्थायी दरबन्दी पदपूर्ति गर्नका लागि प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयसँग स्वीकृति माग गरेको अस्पतालका सूचना अधिकारी गेवालीले बताउनुभयो। अस्पतालमै हेलिप्याड सञ्चालनमा आएको 3 साता नपुग्दै चारजनाले भन्दा बढ़ीले सेवा पाइसकेका छन्। प्रदेश अस्पतालमा सुर्खेत, दैलेख, जाजरकोटका साथै कालीकोट, मुगु, डोल्पा, हुम्ला, अछाम, बाजुराका बिरामीहरूको बढ़ी सेवा लिन आउने गर्दछन्।
1: दैलेखको ठाटीका गाउँपालिकाको अनुदानमा कार्यरत शिक्षकहरूले विगत 1 वर्षदेखि तलब नभएको गुनासो गरेका छन्। पालिकाभित्रका रहेका सामुदायिक विद्यालयका शिक्षकले विगत 1 वर्षदेखि तलब नपाएका हुन्। लामो समयसम्म पारिश्रमिक नपाउँदा शिक्षकहरू आर्थिक संकटमा परेका छन् भने विद्यालयको पठन पाठन व्यवस्थापनमा समेत असर पर्न थालेको छ। पालिका अन्तर्गत विभिन्न विद्यालयमा कार्यरत अनुदान शिक्षकले नियमित रूपमा विद्यालयमा उपस्थित भएर अध्यापन गर्दै आए पनि आफूले 1 वर्षदेखि तलब नपाएको बताएका छन्। गाउँपालिकाको अनुदानमा आफ्नो विद्यालयमा कार्यरत शिक्षकले 1 वर्षदेखि तलब सुविधा नपाएको ठाटीघाट गाउँपालिका 6 स्थितमा रहेको मालिका माध्यमिक विद्यालयका प्रधानाध्यापक खिर बहादुर शाहीले बताउनुभयो। उहाँले 8 साथदेखि तलब पामा थाकानामा एक पैसा पाउन नसकेका कारण शिक्षा क्षेत्रमा समस्या भएको बताउनुभयो। उहाँले शिक्षकहरूले भने चाँडो भन्दा चाँडो तलब निकास गरी आफ्नो समस्या समाधान गर्न सम्बन्धित निकायसँग माग गरेको बताउनुभयो। उहाँले शिक्षकका माग समयमा पूरा नगरे अन्य आन्दोलनका कार्यक्रम अघि सार्ने बताउनुभयो। त्यस्तै छाटेको तलब नपाउँदा आफ्नै दैनिक जनजीवन नै प्रभावित हुन गरेको तसर्थ माभि छाटेका दुईमा कार्यरत शिक्षक हिमबहादुर साईले बताउनुभयो। उहाँले शिक्षकको हकमा भने पहिला पहिला चार चार महिनामा अचेत आठ महिनामा तलब दिने गरेकोमा भए पनि पालिकाले एक वर्षदेखि तलब नदिएको बताउनुभयो। तलब नपाउँदा घर परिवारको खर्च धान्न कठिन भएको उहाँको भनाइ छ। छाटीकात गाउँपालिकाका प्रमुख प्रशासनिक अधिकृत तुलसी प्रसाद उपाध्यायले बजेट अभाव तथा प्रशासनिक प्रक्रियाका कारण तलब वितरणमा ढिलाइ भएको बताउनुभयो। उहाँले पालिका अन्तर्गत अनुदान शिक्षकको तलब निकासका लागि आवश्यक प्रक्रिया अघि बढाइएको र समस्या समाधानका लागि पहल भइरहेको बताउनु भएको छ।
0: जाजरकोटका ग्रामीण सड़कमा चल्ने सवारी साधनले क्षमता भन्दा बढ़ी यात्रु बोक्ने क्रम बढ़दो रहेको पाइएको छ। जाजरकोट शिवालय जुनीचाने कुसे छेडाघाट लगायतका क्षेत्रमा सञ्चालन हुने गाड़ीहरूले प्रहरीकै अगाडि सीट क्षमता भन्दा बढ़ी यात्रु बोक्ने गरेका हुन्। स्थानीयका अनुसार ग्रामीण सड़क आफै जोखिमपूर्ण अवस्थामा रहेका बेला गाड़ीको छतमा समेत यात्रु राखेर यात्रा गराउन गरिएको छ। सवारी चालकहरूले खुल्ला रूपमा नियमित नियम उल्लंघन गरिरहँदा पनि प्रहरी र ट्राफिक प्रहरी मौन बस्ने गरेको गुनासो स्थानीयले गरेका छन्। कतिपय चालकहरूले मासिक रूपमा ट्राफिक प्रहरीलाई 1,000 देखि 3,000 रूपियाँसम्म बुझाउने गरेको दावी गर्दै त्यसकै कारण कार्यवाही नहुने गरेको बताइएको छ। जिल्ला प्रहरी कार्यालय र ट्राफिक प्रहरी कार्यालयले सवारी साधनलाई सीट क्षमताभन्दा बढ़ी यात्रु नबोक्न, बिलबुक तथा लाइसेन्स साथमा राख्न र बसेको छतमा यात्रु नराख्न निर्देश दिँदै आएको छ। केही दिन अघि प्रहरी चौकी छेडा र ट्राफिक प्रहरीले छेडामा सवारी चालकसँग अन्तर्क्रिया कार्यक्रम गरी सीट क्षमता भन्दा बढ़ी यात्रु नबोक्न आग्रह गरेको थियो। चालकहरूले प्रहरीकै अगाडि छतमा यात्रु बोकिरहेको दृश्य देखिने गरेको स्थानीय निर्मल शाहीले

0: मा शनिबार बिहान 9 बजेदेखि 1 बजेसम्म।
1: चौधरी आयुर्वेद औषधालय जिल्ला प्रशासन सिडिओ कार्यालयको सामुन्ने नेपालगंज बाँके।
2: डाक्टर अनिल कुमार चौधरी कल्सन्डेन आयुर्वेद विज्ञ नेपाल सरकारबाट मान्यता प्राप्त एवं परामर्श चिकित्सक। सम्पर्क नम्बर 98480 27590 र 081534328। फेरि सुन्नुहोस् है 98480 27590।
3: वन डढेलो व्यवस्थापनको लागि डिभिजन वन कार्यालय बर्दियाको अनुरोध।
4: वन एक महत्वपूर्ण प्राकृतिक स्रोत हो, यो स्रोतको दिगो उपयोगको लागि यसको संरक्षण गर्नु सबै नागरिकको दायित्व पनि हो। गर्मी र सुक्खायामको शुरूआत सँगै वन जंगलमा डढेलो लाग्ने सम्भावना भएकोले डढेलोबाट वन विनाश हुन नदिन पूर्व सचेतना अपनाऊ।
5: डढेलोले भुइँमा खसेको बिउको साथै नयाँ पलाएको मुना र बिरुवाहरूलाई नष्ट गरी प्राकृतिक पुनरुत्पादन हुन दिँदैन।
3: डढेलो वन जंगलको शत्रु हो, यसले वन जंगल जस्तो अमूल्य प्राकृतिक स्रोत विनाश गर्नुको साथै स्वच्छ वातावरणमा समेत प्रतिकूल असर गर्दछ।
5: डढेलोले वन्य जन्तु तथा पन्छीको वासस्थान र आहार नष्ट गर्दछ।
4: डढेलोले सतही भूक्षय बढाउँदछ। वनमा निरन्तर डढेलो लाग्नाले उपयोगी प्रजाति रुख बिरुवा नष्ट भई अनावश्यक झाडी र काँडाले वन क्षेत्र ढाक्दछ।
3: डढेलोले वन जंगल नजिकका घर बस्तीलाई समेत आगलागी गराई ठूलो जनधनको क्षति गराउँदछ। वन जंगलको सतहको माटोलाई राख्ने पात पतिङ्गर तथा झारपातलाई जलाई माटोको मलिलोपन तथा चिच्यानलाई नष्ट गरी सुक्खा र रुख बनाउँदछ
5: र डढेलोले वनको प्राकृतिक सौन्दर्यतालाई नष्ट पार्दछ। त्यसैले वन जंगलमा डढेलो लाग्न नदिन आफ्नो वरिपरिको वन डढेलो लाग्न सक्ने क्षेत्र पहिचान गरी सो क्षेत्रमा विशेष निगरानी राखौं। वन क्षेत्रमा पिकनिक वनभोज जाँदा आगो बालेपछि निभाएर मात्र छोडौं। वन जंगल भएर जाने बाटो वा छेउछाउमा हिँड्दा वा यात्रा गर्दा चुरोट बिडीका ठुटाहरू नफालौं। कहीँ कतै वन डढेलो लागेको देखेमा सम्बन्धित सामुदायिक वन नजिकको वन कार्यालय वा सुरक्षा निकाय जिल्ला प्रशासन कार्यालयमा खबर गरौं तथा सुरक्षित तवरले वन डढेलो नियन्त्रण कार्यमा जुटाउ। वनमा डढेलो लगाउने कार्य गैर कानूनी हो। वन ऐन 2076 दफा 50(4) अनुसार वनमा आगो लगाउने वा आगलागी हुन जाने कुनै कार्य गरेमा कसुर गर्ने व्यक्तिलाई आगलागीबाट नोक्सानी भएको बिगो असुल गरी 3 वर्ष सहित वा 60,000 जरिवाना वा दुवै सजाय हुने भएकाले यस्ता कार्य नगरौं नगराउ। आगलागीबाट आफू पनि बचौं, अरूलाई पनि बचाउ।
4: डिभिजन वन कार्यालय बर्दिया, सम्पर्क फोन नम्बर 084-420-156।
6: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 MHz गर्जन छ सधैँ बाप चाहिँ।
7: बीसमा प्रिपेड सिम कार्ड रु 9.80 रुपियाँ ब्यालेन्स सहित 30 दिनसम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस, 500 MB डेटा, 10 SMS।
8: अझै रमाइलो रु 50 वा 100 भन्दा बढी रिचार्ज गर्दा 50 MB बोनस डेटा, 50 मिनट बोनस भोइस, 50 SMS बोनस।
7: यो योजना 2082 चैत्र 26 गतेदेखि 2083 असार 26 गतेसम्म।
8: थप जानकारीका लागि 1498 सम्पर्क गर्नुहोस्।
9: नेपाल टेलिकम, राष्ट्रको संचार।
10: सबैको मन सुने
9: रेडियो भेरी FM।
11: तपाईँ अहिले सबैको मन सुने रेडियो भेरीमा साँझको भेरी खबर सुनिरहनु भएको छ। यतिन्जेल हामीले प्रदेश अस्पताल सुर्खेतबाट सेवा सुविधाहरू बढ्दै जनशक्ति अभावले सेवा दिन भने समस्या, गर्मी अझै केही दिन बढ्ने, मौसम पूर्वानुमान महाशाखाको भनाई, सतर्कता अप्नाउन सुझाव लगायतका खबर प्रस्तुत गर्यौं।
12: अब बाँकी खबर। कृषि, पर्यटन, उद्यमशीलता र प्रशासनिक सुधारलाई प्राथमिकता दिँदै लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। प्रदेश प्रमुख कृष्ण बहादुर घरती मगरले प्रदेश सभामा सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको। सरकारले सुशासन, आर्थिक समृद्धि र प्रशासनिक सुधारलाई केन्द्रमा राख्दै डिजिटल लुम्बिनी, उद्यमशील लुम्बिनी र एक पालिका एक अर्ग्यानिक बाली जस्ता कार्यक्रम अघि सारेको छ। साउन 1 गतेदेखि हाल रहेका 12 मन्त्रालयलाई पूर्ण समालोचना गरी मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय सहित 8 मन्त्रालय मात्र कायम गर्ने नीति पनि सरकारले लिएको छ। कृषिको आधुनिकीकरण र व्यवसायीकरणका लागि प्रादेशिक कृषि अन्तर्जमा गरिने भएको छ। मानव स्वास्थ्य र

0: पशुपक्षीलाई ध्यानमा राख्दै स्थानीय तहसँगको सहकारीमा एक पालिका एक अर्गानिक रैथाने बाली नीति कार्यान्वयन गरिने पनि उल्लेख गरेको छ। प्रदेशका विभिन्न जिल्लामा विशिष्टीकृत कृषि स्रोत केन्द्र स्थापना गर्ने नीति पनि अघि सारिएको छ। आजको सौर्य भोलिको समृद्धि भन्ने नारासहित सुलभ कर्जा तथा ब्याज अनुदान कार्यक्रमलाई थप सरलीकृत गरी जिल्ला स्थित कार्यालयबाट कृषि बाली तथा पशु क्षेत्रमा ब्याज अनुदान उपलब्ध गराइने जनाएको छ। हुलाकी राजमार्ग आसपासमा क्षेत्रमा मासु तथा दुग्ध उत्पादन वृद्धि गर्न भैंसी प्रबन्धन कार्यक्रमलाई निरन्तरता दिइने भएको छ। प्रदेश सरकारले उद्यमशील लुम्बिनी र डिजिटल लुम्बिनी अभियानलाई रूपान्तरणकारी कार्यक्रमका रूपमा संचालन गर्ने भएको छ। वैदेशिक रोजगारीबाट फर्केका युवालाई कृषि तथा अन्य उद्यममा आकर्षित गर्न प्रविधि र स्टार्टअप सहयोग कार्यक्रम पनि नीतिमा लिएको छ। महिलाहरूको आर्थिक सशक्तिकरणका लागि लुम्बिनीका महिला उद्यमशीलतामा पहिला कार्यक्रम संचालन गरिने भएको छ।
1: यसै गरी लुम्बिनी स्वर्गद्वारी र बर्दिया राष्ट्रिय निकुञ्जलाई जोडेर सिल्भर ट्राइगलका रूपमा विकास गर्ने योजना अघि सारिएको छ। साहसिक पर्यटन प्रवर्धनका लागि रोल्पा र रूकुम पूर्वको पुथा हिमाल क्षेत्रमा बेस क्याम्प तथा पदमार्ग निर्माण गरिने भएको छ। कोइलाबासदेखि गोरक्षक नाथसम्म मन्दिर हुँदै स्वर्गद्वारीसम्म धार्मिक तथा सांस्कृतिक पद निर्माण गरिने भएको छ भने लुम्बिनीदेखि मुक्तिनाथसम्म धार्मिक परिपथका रूपमा प्रवर्धन गरिने उल्लेख छ। प्रदेश सरकारले एक घर एक धारा अभियानलाई प्राथमिकतामा राख्दै सघन खानेपानी विकास कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ। पहाड़ी जिल्लामा छरिएका बस्तीलाई एकीकृत गर्न घना बस्ती तथा शहरी पूर्वाधार विकास कार्यक्रम विस्तार गरिने नीति लिइएको छ। एक जिल्ला एक नमूना बस्ती कार्यक्रम अन्तर्गत प्रत्येक जिल्लामा कम्तीमा एउटा नमूना बस्ती विकास गरिने उल्लेख छ। दलित जनजाति अपाङ्गता भएका विपन्न तथा सीमान्तकृत समुदायको शिक्षामा पहुँच सुनिश्चितता गर्न मेरो विद्यालय मेरो दायित्व अभियान विस्तार गरिने भएको छ। लुम्बिनी प्राविधिक विश्वविद्यालयलाई उत्कृष्ट प्राविधिक शिक्षा केन्द्रका रूपमा विकास गरिने नीति सरकारले लिएको छ। सुरक्षित मातृत्व अभियानलाई निरन्तरता दिँदै दुर्गम क्षेत्रका गर्भवती तथा सुत्केरीका लागि निशुल्क एम्बुलेन्स तथा हवाई उद्धार सेवा सञ्चालन गरिने भएको छ। ग्रामीण अल्ट्रासाउण्ड सेवा विस्तार तथा मानसिक स्वास्थ्य प्रवर्धनका कार्यक्रम पनि सञ्चालन गरिने जनाइएको छ। कर्मचारी प्रशासनलाई पारदर्शी बनाउन सरुवा बढुवा प्रणाली सुधार प्रदेश किताबखाना स्थापना तथा डिजिटल अभिलेखीकरण गरिने नीति तथा कार्यक्रममा जनाइएको छ।
0: जाजरकोटमा दुईटा पुलको शिलान्यास भएको छ भने एउटा पुलको उद्घाटन गरिएको छ। कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री राजीव विक्रम शाहले विभिन्न स्थानमा पुगेर पुलको शिलान्यास गरेर उद्घाटन गर्नुभएको हो। मन्त्री शाहले छेडाघाट नगरपालिका छ र जुनिचाली गाउँपालिका पाँच जोड्ने लामा तडा पुलको उद्घाटन गर्नुभएको छ। यसै गरी छेडाघाट नगरपालिका दश र एघार जोड्ने लम्ती खोला सड़क पक्की पुल र शिवालय गाउँपालिका दुई र आठ जोड्ने दुई सड़क पुल निर्माणको शिलान्यास गर्नुभएको छ। मन्त्री शाहले पुल र सड़क निर्माणलाई सरकारले पहिलो प्राथमिकतामा राखेको भन्दै निर्माण कम्पनीलाई समयमै काम सम्पन्न गर्न निर्देशन समेत दिनुभएको छ। शिवालय गाउँपालिकामा शिलान्यास गरिएको दुई पिपल सड़क दुई पुल 25 मिटर लामो रहेको छ। सड़क पुलको सम्झौता गत वैशाख दुई गते गरेको थियो भने सम्पन्न मिति 2085 साल वैशाख दुई गते तोकेको छ। पुल निर्माणका लागि 3,15,79,000 रूपियाँ लागत अनुमान गरेको छ। त्यस्तै छेडाघाट नगरपालिका दश र एघार जोड्ने लम्ती खोला सड़क पक्की पुल पनि 25 मिटर लामो रहेछ। पुल निर्माणका लागि 3,42,10,000 रूपियाँ लागत लाग्नु भएको छ। दुवै पुल निर्माणको जिम्मा बजरंग गोल्ड रेस एमबीएस जेबी काठमाडौँले लिएको छ।
1: धेरै खबरमा खबरहरूको सिलसिला जारी नै छ। अहिलेलाई यो अर्को विश्राम।
2: विगत लामो समयदेखि तपाईहरूको विश्वासमा स्थापित किसान एग्रो एन्ड अर्डर सप्लायर्सले किसानहरूको माग र चाहनालाई मध्यनजर गरी नयाँ व्यवस्थापनका साथ स्वदेशकी प्रविधि र पुँजीमा आधारित श्री मुक्तिनाथ कृषि तथा ट्रेनिङ कम्पनीद्वारा उत्पादित मुक्तिनाथ एवं कृषिनरी ब्रान्डका कृषि औजार उपकरणहरू र जसका आवश्यक पार्टसहरूको बर्दिया जिल्लाको एकमात्र आधिकारिक विक्रेताको रूपमा निशुल्क परामर्श सेवासँगै कारोबार शुरू गरिसकेको सहर्ष जानकारी गराउँदै समयमै मौकाको फाइदा लिन हुन हार्दिक अनुरोध गर्दछौ।
3: ठाकुर बाबा लगायत यस क्षेत्रका सम्पूर्ण किसान वर्गको हौसला अनि सारथी बन्न आजको लगानी भोलिको उपलब्धता गुणस्तरीयतामा हाम्रो प्रतिबद्धताका साथ सिजन अनुसार गुणस्तरयुक्त उन्नत तथा हाइब्रिड विभिन्न बालीका बिउ बिजनहरू प्राङ्गणिक तथा रासायनिक मलखाद, च्याउको विभिन्न प्रजातिको बिउहरू, रासायनिक विषादी तथा झारनाशक विषादी, सूक्ष्म तत्व एवं भिटामिनहरू, इन्डियन तथा चाइनिज ब्रान्डका मिनी टिलर, पावर टिलर, टिपर, मकै रोप्ने, आलुको ड्याम बनाउने, रोप्ने मेसिन, कम्बाइन मिल, राइस मिल र थोपा सिँचाइ सेटहरू, प्लास्टिक टनेल, ग्रिनेट, सिल्भर नेट, पावर स्पेयर टंकी, नर्मल स्पेयर टंकी, भाइजर मास्क, विषादी छर्दा प्रयोग हुने बुट सहितको एप्रोन, गार्डन उपकरणहरू लगायत माग बमोजिम गृहस्थली सामग्रीहरू उपलब्ध गराइनुका साथै यस मानारोपी मुरी फलाउने वर्ष सिजनका लागि हजुरहरूको माग तथा रोजे खोजेक मसिना तथा बासनादार एवं चितवनको मसिनो साबित्री धानको जात लगायत उन्नत र नेपाल सरकारद्वारा सूचीकृत हाइब्रिड जातका धान बिउहरू थोक एवं खुद्रा रूपमा सुपथ मूल्यमा उपलब्ध गराइनुका साथै कृषि औजार उपकरण, मिनी पावर टिलर, मर्मतका लागि अनुभवी मिस्त्रीद्वारा सशुल्क होम सर्भिस सेवा र भेटेरिनरी प्राविधिक एवं लामो समय सरकारी सेवामा कार्यरत कृषि प्राविधिकद्वारा निशुल्क परामर्श सेवा समेत उपलब्ध भइरहेको सहर्ष जानकारी गराउँदछौ।
2: एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोस्। श्री किसान एग्रो एन्ड अर्डर सप्लायर, गुलरिया रोड, भुरीगाउँ बजार, बर्दिया, रोड राइटर सुनिता कुमारी साजी बम। सम्पर्क मोबाइल नम्बर 9861443492 र 9415878917।
4: दिउँसो घाम र तातो हावाले हायल कायल पार्छ। म बिहानै खेत लागे है छोरी।
5: ल यो छाता पनि बोक्नुहोस् बुबा, खेतबाट फर्किँदा घाम चर्को हुन्छ।
4: ए के बिर्से भनेको त छातै पो बिर्सेछु। ल्याऊ छाता, बरु यो पानीको बोतलमा मैले जीवन जल पो मिसाउन भुलेछु।
5: तपाईँले बिर्सिने हुन्छ भनेर मैले पानीमा जीवन जल मिलाइसकेकी छु बुबा। बरु पानी त सबै पिउनु नि, पसिना धेरै आउने भएकोले जिउ सुक्खा हुन्छ।
4: हुन्छ हुन्छ छोरी, अब बिहान काम, दिउँसो आराम।
5: हो नि, बिहान काम, दिउँसो आराम।
6: गर्मीको मौसममा लू अथवा अत्याधिक गर्मीबाट बस्न छाता ओढेर वा टाउको ढाकेर हिँडौं, पानी प्रशस्त पिउने गरौं, शरीरलाई शीतल राख्न मौसमी फलफूल खाऊ, साथै घर वा विद्यालयको छाना चिस्क्याउने उपायहरू अपनाऊ।
7: प्लान इन्टरनेशनल नेपाल र भेरी वातावरणीय विशिष्टता समूह बी ग्रुप बाँकेको साझेदारीमा सञ्चालन भइरहेको विपद पूर्व तयारी उत्थानशीलता तथा सबलीकरण परियोजनाद्वारा जनहितका लागि जारी सन्देश।
8: तपाई सुन्दै हुनुहुन्छ बर्दियाको आवाज, रेडियो टाइगर 99.2 मेगाहर्ज।

0: जुनसुकै बाटोको लागि भनेकै र सबैको लागि भनेकै हो नि त एसपी 125 बेस्ट राइड लोएस्ट मेन्टेनेन्स कस्ट बेस्ट एक्सचेन्ज भ्याल्यु बेस्ट माइलेज पावरफुल पर्फर्मेन्स मात्र ₹2,78,900
1: रेडियो भेरी एफएम
2: तपाईँ अहिले सबैको मन छुने रेडियो भेरीमा साँझको भेरी खबर सुनिरहनु भएको छ। तिनजेल हामीले छिमेक सेरोफेरोसँगै अन्य खबरहरू प्रस्तुत गर्यौं। अब बाँकी खबर सल्यानमा अदुवा र हलेदोका रैथाने जातको संरक्षण तथा उत्कृष्ट जात पहिचानका लागि अनुसन्धान भइरहेको छ। रैथाने अदुवा तथा हलेदोका जात संरक्षण गर्दै उच्च उत्पादन र स्थानीय वातावरणमा राम्रोसँग अनुकूल हुने उत्कृष्ट जात पहिचान गर्ने उद्देश्यसहित नेपाल कृषि अनुसन्धान परिषद अन्तर्गतको अदुवाबाली अनुसन्धान कार्यक्रम कपुरकोटले अनुसन्धानलाई प्राथमिकता दिएको हो। कार्यक्रम अन्तर्गत अदुवाका 63 पहेलो हलेदोका 105 तथा कालो हलेदोका 15 जर्म प्लान्ज परीक्षणका लागि रोपिएका छन्। परीक्षण मार्फत रैथाने जातहरूको संरक्षण तथा वृद्धि उत्पादन क्षमता र स्थानीय हावापानीसँगको अनुकूलन क्षमताको मूल्याङ्कन गरी भविष्यमा सिफारिस योग्य जात पहिचान गर्ने लक्ष्य राखिएको अनुसन्धान कार्यक्रमका संयोजक डाक्टर घनश्याम भण्डारीले जानकारी दिनुभएको छ।
3: हुम्लाको सर्किगाड गाउँपालिका 3 स्थित घुसा गाउँमा आधुनिक घट्ट संसारमा आएको छ। पक्की पुलोसहित आधुनिक घट्ट निर्माण भएपछि स्थानीयवासीलाई घट्ट पिस्न सहज भएको हो। स्थानीय धानबहादुर परेराले गाउँमै आधुनिक घट्ट संसारमा आएपछि टाढा गएर घट्ट पिस्नुपर्ने समस्या हटेको बताउनुभयो। यसबाट स्थानको समय बचत हुनुका साथै काम पनि सहज भएको उहाँको भनाइ छ। यसअघि घुसा गाउँमा घट्ट नभएकाले स्थानीयवासी सर्किगार गाउँपालिका 4 मुन्डी गाउँ स्थित नागर खोलामा रहेको परम्परागत घट्टमा धान तथा अन्न पिस्न जानुपर्ने बाध्यता रहेको थियो। घट्ट पुग्न मात्रै करिब 2.5 घण्टा उकालो ओह्रालो हिँड्नुपर्ने अवस्था अब हटेको स्थानीयको भनाइ छ।
2: सर्वोच्च अदालतले पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा र उहाँका पत्नी आरजू राणा देउवालाई पक्राउ नगर्न अन्तरिम आदेश जारी गरेको छ। न्यायाधीशहरू महेश शर्मा पौडेल र नित्यानन्द पाण्डेको इजलासले उनीहरूलाई पक्राउ नगर्न अन्तरिम आदेश जारी गरेको हो। गत वैशाख 18 जारी अध्यादेश अनुसार सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले गरेको अनुसन्धानबाट चल्ने मुद्दाहरू विशेष अदालतमा पुग्नेछन्। तर विशेष अदालतको साटो काठमाडौँ जिल्ला अदालतबाट पक्राउ पूर्जी जारी गरिएको भन्दै सर्वोच्च अदालतले जिल्ला अदालतबाट जारी भएको पक्राउ पूर्जीका आधारमा उहाँलाई पक्राउ नगर्नु नगराउनु भनी अन्तरिम आदेश जारी गरेको हो।
3: भेरी खबरको अन्त्यमा अब केही खेल खबर। सुर्खेतको वीरनगरमा हुने प्रथम मेयर कप प्रतियोगिता 2083 खेल तालिका सार्वजनिक भएको छ। प्रतियोगितामा सहभागी 13 टोलीलाई 2 समूह बाँडिएको छ। समूह एमा सुर्खेतको वीरनगर, हुम्लाको सिमकोट, सुर्खेतकी बराताल, पञ्चपुरी, रुकुम पश्चिम र सल्यान रहेका छन् भने समूह बीमा सुर्खेतको गुर्बाकोट, चौकुने, सिमताका साथै जाजरकोट, हुम्लाको खारपुना, जुम्ला तथा कालीकोट रहेका छन्। प्रतियोगिताका उद्घाटन खेलमा 15 सुर्खेतको वीरनगर र हुम्लाको सिमकोट भिर्दैछन्। कर्णाली प्रदेश फुटबल संघको आयोजना हुने प्रतियोगिताको विजेताले 4 लाख तथा उपविजेताले 2 लाख रूपियाँ पुरस्कार पाउने कर्णाली प्रदेश फुटबल संघका अध्यक्ष प्रमोद हमालले बताउनुभयो।
2: नेपाल साफ महिला च्याम्पियनशीप 2026 उद्घाटन खेलमा अहिले भूटानसँग खेल्दैछन्। यो खेल भारतको गोवा राज्यस्थित मडगाउँ शहरको जवाहरलाल नेहरू रंगशालामा हुँदैछ। 8 औं संस्करणसम्म आइपुग्दा 6 पटक उपविजेतामा सीमित नेपालले यसपटक च्याम्पियन बन्दै इतिहास रच्ने लक्ष्य राखेको छ। टोलीमा अनुभवी र युवा खेलाड़ीको सन्तुलित संयोजन रहे पनि टोलीलाई सबैभन्दा धेरै अभाव सावित्री भण्डारी साम्बा र सविता राणा खड्किनेछ। यी दुवै अनुभवी खेलाड़ी चोटका कारण प्रतियोगिता गुमाउनु भएको छ। 6 टोली सहभागी हुने प्रतियोगितामा नेपाल, भूटान, श्रीलंका सहित समूह एमा छ भने समूह बीमा साबिक विजेता बंगलादेश, भारत र मालदिव्स रहेका छन्। नेपालले जेठ 17 श्रीलंकासँग खेल्ने तालिका छ। सेमी फाइनल 20 र फाइनल खेल 23 हुने कार्यतालिका रहेको छ।
3: र भारतमा आयोजना हुने अल इण्डिया गोल्ड कप क्रिकेट प्रतियोगिताको लागि नेपाल एक क्रिकेट टोलीको घोषणा भएको छ। नेपाल क्रिकेट संघले कपको कप्तानीमा अनिल शाहको कप्तानीमा टोली सार्वजनिक गरेको हो। 14 सदस्यीय नेपाली टोलीमा युवा र राष्ट्रिय टोलीको अनुभव बटुली सकेका खेलाड़ीहरू समेटिएका छन्।
2: खेल खबरसँगै साँझको भेरी खबर सकियो। विदा हुनु अघि अहिलेसम्मका मुख्य खबरहरू फेरि एकपटक।
3: प्रदेश अस्पताल सुर्खेतबाट सेवा सुविधाहरू बढ्दै जनशक्ति अभावले सेवा दिन भन्ने समस्या,
2: गर्मी अझै केही दिन बढ्ने मौसम पूर्वानुमानमा आशा राखेको भनाई, सतर्कता अपनाउन आग्रह,
3: लुम्बिनी प्रदेश सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक, कृषि पर्यटन उद्यमशीलता र प्रशासनिक सुविधाहरूलाई प्राथमिकता,
2: र साफ महिला च्याम्पियनशीपको उद्घाटन खेलमा नेपालले आज भूटानसँग खेल्दै। अवस्था तपाईँ हाम्रो भेट भोलि बिहानको भेरी खबरमा हुनेछ, त्यतिन्जेलसम्मको लागि साँझको भेरी खबरबाट समाचार कक्षका सम्पूर्ण सहकर्मी सहित डिलु रावत र टेकराज केसी बिदा हुन्छौ, नमस्कार।
0: यो हो रेडियो टाइगर 90.2 मेगाहर्ज। Radio Tiger Studio Time.
4: यति बेला साँझको 7 बजेको छ।
5: डाक्टर आउने सम्बन्धी सूचना, राजवंशी मेडिकल भुरी गाउँमा
6: यही जेठ 16 गते शनिबारको दिन
5: दिउँसो 1 बजेदेखि 4 बजेसम्म छाला यौन तथा सौन्दर्य रोग विशेषज्ञ डाक्टर आरके झा आउनुहुने भएकाले समयमा मौकाको फाइदा लिनुहुन अनुरोध गर्दछौ। डाक्टरद्वारा उपलब्ध सेवाहरू, पुरानो भन्दा पुरानो दागहरू, लुतो, कपाल झर्ने, अनुहार र टाउको चाया पोतो, दाँत, दुबी, डन्डी फोर, यौनाङ्गमा हुने घाउ, गर्भवतीको समयमा भएको दागहरू, शरीर चिलाउने मुसा, मासुका साना साना डल्लाहरू तथा छाला सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिने भएकोले मौकाको फाइदा लिनुहोस्। राजवंशी मेडिकल भुरीगाउँ बजार बर्दिया, सम्पर्क नम्बर 98585002।
7: खुसीको खबर, प्रतिमा प्लास्टिक एन्ड ट्रेडर्स नयाँ व्यवस्थापनका साथ पुरानो ठाउँदेखि किसान एजेन्ट नजिकै सरेको सहर्ष जानकारी गराउँदछौ। हाम्रो यहाँ भान्सामा परेको नि सम्पूर्ण किसिमका सामानहरू उपलब्ध छन्। काँच, तामाका भाँडाहरू, कुर्सी, टेबल, ड्रम, डार्किन लगायत प्लास्टिकका सामानहरू पाइनुका साथै सम्पूर्ण किसिमका भाँडाहरू सुखद मूल्यमा चाहिएमा हामीलाई सम्झनुहोस्। प्रोपराइटर सरस्वती शर्मा, सम्पर्क नम्बर 98585943। प्रतिमा प्लास्टिक एन्ड ट्रेडर्स, गुलरिया रोड, किसान एजु नजिकै भुरीगाउँ बजार बर्दिया।
5: खबर,
8: अब कोहलपुर नेपालगंज जानै नपर्ने, गर्भवती महिलाहरूले अब 4-5 महिनामा गर्नुपर्ने एनोमली स्क्यान हरेक महिनाको दोस्रो र अन्तिम शनिबार 2 पटक रेडियोलोजिस्टबाट भिडियो एक्सरे शुरूआत भएको छ।
5: अनि यो एनोमली स्क्यान भनेको के हो नि?
9: गर्भमा रहेको बच्चाको मुटु, फोक्सो, पेट, टाउकोमा पानी जमेको, अपाङ्गताका साथै बच्चाको भित्री अङ्गहरूको विस्तृत जाँच भिडियो एक्सरे द्वारा गरिन्छ।
5: साइना मेडिकल हलका सेवाहरू,
10: भिडियो एक्सरे, ल्याब सेवा, विशेषज्ञ डाक्टरद्वारा बिरामी जाँच, आँखा जाँच अनुसारको चस्मा तयार गरिने, प्रत्येक महिनाको चौथो शनिबार रेडियोलोजिस्टद्वारा भिडियो एक्सरे, एनोमली स्क्यान, पाठेघर लगायत सबै प्रकारको भिडियो एक्सरे पनि गरिन्छ।
9: साथै थाइरोइड स्क्यान, ब्रेस्ट स्क्यान, सुपरफिसियल स्क्यान, पाठेघरको जाँच तथा सबै प्रकारको भिडियो एक्सरे सेवा समेत उपलब्ध रहेको छ।
8: साथै रगत, सुगर, थाइरोइड, टाइफाइड, HbA1c, LFT, RFT, युरिक एसिड, बाथरोग, क्याल्सियम पिसाब तथा दिशा जाँच गरिन्छ।
9: स्मरण रहोस्, दैनिक विशेषज्ञ डाक्टरहरूद्वारा बिरामी जाँच, दृष्टि विशेषज्ञद्वारा आँखा जाँच तथा चस्मा पनि तयार गरिन्छ।
5: चाइना मेडिकल हल भुरी गाउँमा जिल्ला अस्पताल गुलरिया बर्दियामा कार्यरत MBBS MD कन्सल्टेन्ट फिजिसियन, छाती, मुटु, पेट, नसा, थाइराइड, दम तथा मधुमेह रोग विशेषज्ञ डाक्टर सूर्य प्रकाश शाहका साथै दृष्टि विशेषज्ञ नेहा शाह र पूर्व जनस्वास्थ्य निरीक्षक हेल्थ असिस्टेन्ट SY नवीन शाहबाट बिरामी चेक जाँच गरिन्छ।
8: चाइना मेडिकल हल भुरीगाउँ बजार बर्दिया, वाणिज्य बैंकको पश्चिम पट्टी, नाम दर्ताका लागि सम्पर्क मोबाइल नम्बर 98442559909 र 98442597।
11: ओइ सन्जो, कहाँ हो के यति हतार हतारमा?
12: अन्त कहाँ हुनु नि, नमन सपिङ सेन्टरमा हो।
11: अरे अरे सपना, तिमी कता जान लागे कि?
13: कहाँ हुनु, नमन सपिङ सेन्टरतिर।
11: ए रमेश पर्ख न कता हिँडेको के
2: कहाँ रहिनी दिदी नेपालगञ्जमा पाइन सबको सामान नमन सपिङ सेन्टरमा पाए नमन सपिङ सेन्टरमा जाइदिउँ
11: सबैजनाले नमन नमन भन्छन् के छ र त्यहाँ
12: के छैन र त्यहाँ खाद्य तथा किरानाका सामान कस्मेटिक सामान दैनिक उपभोग्य सामग्री होटलका लागि आवश्यक सम्पूर्ण सामान गिफ्ट खेलौना र बर्थडेका सामग्री सजावटका सामग्री संगीत र खेलकुदका सामग्री घर र भान्सामा प्रयोग हुने भाँडाकुँडा स्वदेशी तथा विदेशी चिसो पेय पदार्थ होलसेल तथा फुटकर मूल्यमा पाइन्छ अनि त्यहाँ नगर कहाँ जाउँ त सबैजना
11: प्रोप राइटर दुर्गा प्रसाद खरेल र निशान भण्डारी सम्पर्क मोबाइल नम्बर 9857029017 र 9857037582
12: नमन सपिङ सेन्टर ठाकुर बाबा नगरपालिका एक भरिगाउँ बजार बर्दिया विजय प्लाजा होटलको अगाडि
13: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज गर्जन सधैँ बाघ सुन्छ।

0: लक्ष्मी
1: ए लक्ष्मी अफिस जाने बेला भइसक्यो, मेरो कोट प्यान्ट ल्याऊ त।
2: ए लिनुस् त।
1: यो होइन नि, बम्बई टेलर्समा सिलाएकोलाई ल्याऊ न, त्यो राम्रो छ कि।
2: बम्बई टेलर्समा सिलाएको मात्रै लगाउने भए आजै गएर अर्को एक जोड सिलाएर ल्याउनुहोस् न त।
1: अर्को जोड त सिलाउने नै हो, त्यो सँगै बुवाको लागि दौरा सरवाल, तिम्रो लागि कुर्ता सरवाल, सँगै भाइ र छोराछोरीका लागि क्याम्पस र स्कुलको ड्रेस पनि त्यहीबाट सिलाउने हो।
2: ओहो बिनाजू, यति राम्रो कोट प्यान्ट लाउनु भएको छ त, कहाँबाट सिलाएर ल्याउनु भयो?
1: यो कोट प्यान्ट त हाम्रै भुरिगाउँ बजारमा रहेको बम्बई टेलर्समा सिलाएको हो नि।
3: हाम्रो यहाँ थान कपडा, स्कुल ड्रेस, कोट प्यान्ट, सलवार, ब्लाउज लगायत विभिन्न किसिमका ब्रान्डेड कपडाहरू सुपथ मूल्यमा पाइन्छ।
4: बम्बई वस्त्रालय एन्ड फेमस बम्बई टेलर, भुरिगाउँ बजार, बर्दिया। सम्पर्क मोबाइल नम्बर 9841485875।
5: तपाईँ सुन्दै हुनुहुन्छ बर्दियाको आवाज, रेडियो टाइगर 99.2 मेगाहर्ज। गर्जन त सधैँ बाघ झैँ।

0: बच्चाहरूलाई घरमै बनेको पोसिलो खाना छ महिना पछि अनिवार्य रूपमा शुरूवात गरौं। अन्न, गेडागुडी, साग सब्जी, फलफूल सहितको पोसिलो पूरक खानाले बच्चालाई तन्दुरुस्त बनाउँछ। पूरक खाना सँगसँगै 2 वर्षसम्म स्तनपान पनि जारी राखौं। रेडियो टाइगर 99.2 मेगाहर्ज र स्वास्थ्य कार्यालय बर्दियाद्वारा जनहितमा जारी सन्देश।
1: रेडियो टाइगर 99.2 मेगाहर्ज।

0: तपाई सुन्दै हुनुहुन्छ बर्दियाको आवाज रेडियो टाइगर 99.2 मेगाहर्ज।
1: रेडियो टाइगर स्टुडियो टाइम। यति बेला रात्रिको 8 बजेको छ। यस टाइमचेकका साथमा नवजीवन पोलिक्लिनिक एन्ड डायग्नोस्टिक प्राली भरिगाउँ बजार बर्दिया। के तपाईँलाई दिशा गर्दा मलद्वारमा दुखाइ हुने, चिलाउने, पोल्ने र रगत आउने जस्ता समस्याहरू भएको छ?
2: आउनुहोस्, माथि उल्लेखित भएका समस्या तपाईँमा पनि छ भने विश्वकै उत्कृष्ट छार सूत्र विधिद्वारा बवासिर, भगन्दर तथा फिसर रोगको सफल उपचार अब चौधरी आयुर्वेद औषधालय नेपालगंजमा 25 वर्षदेखिको अनुभवी डाक्टरहरूबाट पूर्ण रूपले उपचार गरिन्छ।
3: मलद्वारमा हुने रोगको लक्षण: मलद्वारमा चिलाउने, चिरा पर्ने, घाउ आउने, दिशामा रगत देखा पर्ने, दिशा गर्दा दुखाइ हुने।
1: उपचारबाट हुने लाभहरू: रोगबाट सधैँका लागि छुटकारा पाइनुका साथै दैनिक रूपमा कामकाज गर्न अप्ठ्यारो नहुने, साथै कुनै पनि प्रकारको जोखिम नहुने।
3: आयुर्वेदिक उपचार: मृगौला, पत्थरी, मधुमेह, सुगर रोग, छाला सम्बन्धी रोग, महिलामा हुने विभिन्न रोग जस्तै महिनावारीको खराबी, सेतो पानी जाने, पेट सम्बन्धी रोग, पिनास, पुरानो टाउको दुखाई, पुरुषको नपुंग सत्ता, अनुहारमा हुने डन्डीफोर तथा दागहरू आदि रोगको विशेष उपचार गरिन्छ। बिरामी जाँच्ने समय: गर्मीमा बिहान 8 बजेदेखि 11 बजेसम्म, बेलुका 4 बजेदेखि 7 बजेसम्म, जाडो महिनामा बिहान 9 बजेदेखि 12 बजेसम्म र बेलुका 3 बजेदेखि 5:30 बजेसम्म, शनिबार बिहान 9 बजेदेखि 1 बजेसम्म।
2: चौधरी आयुर्वेद औषधालय जिल्ला प्रशासन सिडिओ कार्यालयको सामुन्ने नेपालगंज बाँके।
1: डाक्टर अनिल कुमार चौधरी, कन्सल्टेन्ट आयुर्वेद विज्ञ, नेपाल सरकारबाट मान्यता प्राप्त एवं परामर्श चिकित्सक। सम्पर्क नम्बर 98480-27590 र 081-534-328। फेरि सुन्नुहोस् है, 98480-27590।
4: ओहो, हामी बिरामी भएपछि कहाँ जाने त?
5: तपाईँलाई थाहा छैन, नेपालगंजको शीतलनगर 10 त्रिशक्ति मन्दिरको सामुन्ने खुलेको छ नि चौधरी सरकार बक्स पोलिक्लिनिक एन्ड डायग्नोस्टिक प्राली।
4: हो र, त्यहाँ सुविधाहरू के रहेछ त?
5: एउटै छाता मुनि विभिन्न सेवाहरू रहेको छ नि, जस्तै डाक्टर संकेत रिसाल फिजिसियन एवं पेट तथा कलेजो रोग विशेषज्ञ, डाक्टर उर्मिला पराजुली रिसाल स्त्री एवं प्रसूति रोग विशेषज्ञ, डाक्टर आरके झा छाला तथा यौन रोग विशेषज्ञ, डाक्टर दिनेश कुमार चौधरी नाक कान घाँटी एवं टाउको रोग विशेषज्ञ, प्रेक्षा सिंह चौधरी एकुपंक्चर पद्धतिबाट ठिक हुने रोगहरू: हात खुट्टा नचल्ने, मुख बाङ्गो हुने, बाथ रोग, ढाड दुख्ने, मूर्छा पर्ने र नसा सम्बन्धी सबै रोगहरूको उपचार गरिन्छ।
4: अङ्कल सेवाहरू:
5: नवजात तथा बाल रोग विशेषज्ञ, मृगौला तथा मूत्र रोग विशेषज्ञ, हाड जोड्नी, अर्थोपेडिक सर्जन तथा नसा रोग विशेषज्ञ। प्याकेजमा हेल्थ जाँच गर्ने सुविधा पनि रहेको छ। प्याथोलोजी, भिडियो एक्सरे, डिजिटल एक्सरे, ईसीजी, कानको सुन्ने शक्ति थाहा पाउनको लागि अडियोग्रामका साथै रगत, दिशा पिसाब, खकार, थाइराइड, बायोप्सी, कल्चरका एवं सबै प्रकारको हार्मोनको जाँच गरिनुको साथै औषधि सुविधा पनि उपलब्ध रहेको छ। सम्पर्क फोन नम्बर 081-533-719, 98480-22229 र 98605-22229।
1: के तपाईँ आफ्ना नानी बाबुहरूलाई परीक्षा पछिको खाली समयमा सदुपयोग गराएर 1, 2 र 3 महिने कम्प्युटर कोर्सहरू सिकाउन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने आउनुहोस्, यस क्षेत्रकै सुविधा सम्पन्न सर्वोत्कृष्ट स्थानमा रहेको एआर कम्प्युटर एजुकेसन सेन्टरमा आजै आफ्नो सिट सुरक्षित गर्नुहोस्।
3: गुणस्तरीय कम्प्युटर शिक्षा आजको आवश्यकता: डिजिटल नेपाल निर्माणमा सबैको सहभागिता भन्ने मूल नाराका साथ विभिन्न कोर्सहरूमा 2083-84 लागि नयाँ भर्ना खोलेको सहर्ष जानकारी गराउँदछौ।
1: नेपाल सरकारबाट मान्यता प्राप्त कोर्सहरूमा 1 महिने इन्टरनेट कोर्स, 1 महिने प्रोग्रामिङ कोर्स, 3 महिने बेसिक कोर्स, 3 महिने ग्राफिक कोर्स, 1 महिने एकाउन्टिङ कोर्स, 3 महिने हार्डवेयर कोर्स, 3 महिने मोबाइल रिपेयरिङ कोर्स,
3: 6 महिने डिप्लोमा कोर्स, 1 वर्षे प्रोफेसनल डिप्लोमा कोर्स, 1 वर्षे डिप्लोमा कोर्स, 3 महिने कम्प्युटर रिपेयरिङ र अन्य एडभान्स कोर्सहरू।
1: समूहमा आउने विद्यार्थीहरूलाई विशेष छुटको व्यवस्था भएको एसई दिएका विद्यार्थीहरूलाई 15% छुट, कक्षा 5 र 8 का विद्यार्थीहरूका लागि 10% छुटको व्यवस्था रहेको, यही 82 साल चैत महिनाको 20 गतेदेखि 30 गतेसम्म भर्ना भएका कक्षा 5 र 8 का विद्यार्थीहरूलाई भर्ना शुल्क छुट दिइनेछ। साथै एसई दिएका विद्यार्थीहरूलाई नयाँ वर्षको 1 गतेदेखि 15 गतेसम्म भर्ना हुने विद्यार्थीलाई भर्ना शुल्क छुट गरिनेछ। दलित, जनजाति, अपाङ्ग, पिछडिएका वर्गहरूका लागि विशेष छुटको व्यवस्था रहेको सहर्ष जानकारी गराउँदछौ। प्रोप्राइटर आशाराम चौधरी, सम्पर्क मोबाइल नम्बर 98 482 66 857 र 98 195 45 522। एआर कम्प्युटर इन्स्टिच्युट, भुरीगाउँ बजार, बर्दिया।
6: बर्दिया राष्ट्रिय निकुञ्जको अत्यन्त जरुरी सूचना। बर्दिया राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा विगत केही दिनदेखि चितुवा लगायतका वन्यजन्तुले गाउँघरमा प्रवेश गरी घर पालुवा पशु चौपायलाई क्षति गरी मानव वन्यजन्तु द्वन्दका घटनाहरू दिन प्रतिदिन बढ़िरहेकाले सावधानी अपनाई सुरक्षित रहन हुन हार्दिक अनुरोध गर्दछौ। बर्दिया राष्ट्रिय निकुञ्ज, ठाकुरद्वारा, बर्दिया।

0: बीबीसी नेपाली सेवाको साँझ पखबाट सञ्जय ढकालको नमस्कार। आजको कार्यक्रममा राष्ट्रपा सभापति रवि लामिछानेको प्रस्तावित भनिएको भारत भ्रमण सरकारसँग सम्बन्धित नभएको सरकारका प्रवक्ताको भनाई,
1: काममा अलिकति बढी सबैजना हामी फोकस पनि छौ, त्यसले गर्दाखेरि अहिले सभापतिज्यू आफ्नै ढङ्गले अब जाँदै हुनुहुन्छ, प्रधानमन्त्रीज्यूको त्यससँग केही पनि सम्बन्ध छैन।
0: फुट र विवादले घेरिएको काँग्रेस विभाजनको डिलमा पुगेको हो,
2: अहिले त्यसो दुःख र गम्भीर स्थिति हुँदैन, पुरानो पुरै ढङ्ग बाटा समेटिने मिल्ने परिस्थिति बन्छ।
0: अनि अमेरिकासँगको वार्तामा प्रगति भएको तर तत्काल सम्झौता भइहाल्ने टुङ्गो अझै नलागेको इरानको टिप्पणी। सबभन्दा पहिला प्रमुख विश्व समाचार, अशोक दाहालबाट समाचार सुन्नुहोस्। पोप लियोले आर्टिफिसियल इन्टेलिजेन्स एआईको खतराबारे सचेत गराउँदै यसको प्रयोगबारे आचार संहिता बनाउन आह्वान गरेका छन्। पोप कालको इन्साइक्लिकल भनिने पहिलो महत्वपूर्ण सन्देश जारी गर्दै उनले एआईले नयाँ स्वरूपको दासत्व सिर्जना गर्ने चेतावनी दिए। उनले क्याथोलिक चर्चले दासत्वको निन्दा गर्न लामो समय लगाएकोमा क्षमा याचना पनि गरे। पोपले एआईलाई सैन्य प्रयोजनका लागि प्रयोग गर्न नहुने र यो निशस्त्र हुनुपर्ने बताएका छन्। उनले भने, आर्टिफिसियल इन्टेलिजेन्स निशस्त्र हुनुपर्छ, यो शब्द कडा लाग्न सक्छ तर सोच विचार गरेरै छनौट गरिएको हो किनभने यसमा विश्वको ध्यान जान जरूरी छ, पोप लियोको भनाई। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको सम्झौता कि त महत्वपूर्ण र अर्थपूर्ण हुने कि सम्झौता नै नहुने बताएका छन्। पछिल्लो पटक प्रतिक्रिया जनाउँदै ट्रम्पले साउदी अरब र कतार सहितका अरब राष्ट्र तथा पाकिस्तानलाई इजरायलसँगको सम्बन्ध सुधार्न अब्राहम एकर्डमा सहमति जनाउन भनेका छन्। अमेरिका र इरान बीचको सम्भाव्य सम्झौता बारे अनेक आकलन भइरहँदा इरानी अधिकारीहरूले भने तत्कालै सम्झौता भइहाल्ने पुष्टि गरेका छैनन्। इरानको विदेश मन्त्रालयका प्रवक्ताले सम्झौताको प्रारूप टुङ्गो लागेको तर होर्मुज जलमार्ग र तेहरानको परमाणु कार्यक्रम सहितका प्रमुख मुद्दामा सहमति नभएको बताएका छन्। दुई पक्षबीच सम्झौता हुने अपेक्षासँगै इन्धनको मूल्य सस्तो हुन थालेको छ। युगाण्डामा थप दुईजनामा इबोला संक्रमण पुष्टि भएको छ। युगाण्डामा पहिलो पटक इबोला देखिएको 10 दिनभित्र संक्रमित हुनेहरूको संख्या 7 जना पुगेको छ। यो देश नयाँ प्रजातिको इबोला फैलिएको डीआर कंगोको छिमेकी राष्ट्र हो। युगाण्डामा हालै संक्रमण देखिएका दुवैजना स्वास्थ्य कर्मी हुन् भने उनीहरूको अस्पतालमा उपचार भइरहेको छ। स्वास्थ्य अधिकारीहरूले उनीहरूसँग सम्पर्कमा आएका मानिसहरूको खोजी गरिरहेका छन्। बंगलादेशका अधिकारीहरूले दशक यताकै सबैभन्दा ठूलो दादुराको प्रकोपका कारण मार्च यता 500 जना भन्दा धेरै बालबालिकाको ज्यान गएको बताएका छन्। अन्य 500 जना बालबालिकामा पनि दादुरा पुष्टि भएको वा उस्तै लक्षण देखिएको बताइएको छ। प्रकोपको प्रभाव केही महिनासम्म देखिने भए पनि सबैभन्दा बढी प्रभावित क्षेत्रमा सुधार देखिएको अधिकारीहरूले बताएका छन्। र मुस्लिम धर्मावलम्बीहरूको सबैभन्दा प्रमुख तीर्थयात्रा हज साउदी अरबमा शुरू भएको छ। साउदी अधिकारीहरूले 15 लाख मानिसहरू देश बाहिरबाट हजका लागि आएको बताएका छन्। इरान युद्धका बावजुद यो पटक गत वर्षभन्दा धेरै हाजीहरू साउदी पुगेका छन्। साउदी अरबको रक्षा मन्त्रालयले मक्का शहरको बाहिरी क्षेत्रमा हवाई प्रतिरक्षा प्रणालीको भिडियो पोस्ट गर्दै हाजीहरूलाई सुरक्षा सुनिश्चितता दिलाउने प्रयास गरेको छ। यो बीबीसी नेपाली सेवा हो। साझा पखमा यहाँलाई स्वागत छ। सत्ताधारी राष्ट्रिय स्वतन्त्र पार्टी रासुपाका सभापति रवि लामिछानेको प्रस्तावित भनिएको भारत भ्रमण सरकारसँग सम्बन्धित नभएको सरकारका प्रवक्ताले बताएका छन्। अहिले सरकार 100 दिने कार्ययोजनामै केन्द्रित भएकाले प्रधानमन्त्री बालेन्द्र शाहले भारत लगायत अन्य कतै विदेश नगएको उनले बताए। नेपालमा नयाँ सरकार गठन भए पश्चात भारतसँगको सम्बन्धलाई लिएर चर्चा भइरहेका बेला उनको सो टिप्पणी आएको छ। एक रिपोर्ट। राष्ट्रपाका सभापति लामिछाने निकट भविष्यमै भारत भ्रमणमा जान लागेको र त्यहाँ उच्चस्तरीय भेटघाट हुन लागेको भनेर विवरण आइरहे तापनि पार्टीले आधिकारिक विवरण दिएको छैन। तर आज मन्त्री परिषद बैठक पश्चात पत्रकारहरूले सो सम्बन्धमा प्रश्न सोद्धा सरकारका प्रवक्ता समेत रहेका शिक्षा मन्त्री सस्मित पोखरेलले लामिछानेको भ्रमण हुन लागेको त बताए तर त्यो सरकारसँग

0: सम्बन्धित नभएको पनि प्रस्ट्याए। उनले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमण तत्काल हुन नसक्नुका कारण पनि बताए।
1: प्रधानमन्त्री ज्यूको भारत जाने समय अथवा जुनसुकै देश जाने समय जतिखेर आउँछ, म भारत मात्र नजानु भएको होइन, अहिले विदेश कहीँ पनि गइराख्नु भएको छैन। अहिले हामीले पहिलो 100 दिनको कार्य व्यस्तता एकदमै धेरै छ, सुरुमा काममा अलिकति बढी सबैजना हामी फोकस पनि छौं, त्यसले गर्दाखेरि अहिले सभापतिज्यू आफ्नै ढंगले अब जाँदै हुनुहुन्छ, प्रधानमन्त्रीज्यूको त्यससँग केही पनि सम्बन्ध छैन।
0: यसअघि भारतका विदेश सचिव विक्रम मिश्रीले काठमाडौँ भ्रमण गर्न लागेका भन्ने विवरण आएका थिए। पछि परराष्ट्र मन्त्री शिशिर खनालले भारतीय पक्षले उनीहरूको आन्तरिक बैठकहरूको व्यस्तता जनाउँदै सो भ्रमण पछि सरेको बताएको उल्लेख गरेका थिए। मन्त्री खनालले भारतमा हुन लागेको बाघ सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन दिल्ली भ्रमण गर्न लागेको खबर पनि आएका थिए, तर पछि सो सम्मेलन नै पछि सरेको विवरण सार्वजनिक भए। यसबीच प्रधानमन्त्री बालेन्द्र शाहले मंगलबार युरोपियन युनियन ईयूमा आबद्ध देशका गैर आवासीय राजदूत तथा मिशन प्रमुखहरूसँग संयुक्त भेटवार्ता गर्न लागेको बताइएको छ। प्रधानमन्त्री शाहले प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा उनीहरूसँग सामूहिक भेट र सम्वाद गर्ने कार्यक्रम तय भएको जनाइएको छ। प्रधानमन्त्री शाहका प्रेस तथा अनुसन्धान विज्ञ दिपा दाहालका अनुसार उक्त सामूहिक भेटका अवसरमा नेपालको वर्तमान प्राथमिकताबारे जानकारी गराउने, द्विपक्षीय सम्बन्धलाई थप सुदृढ तुल्याउने र सहकार्यका विविध विषयमा छलफल हुनेछ। यसअघि चैत 25 गते प्रधानमन्त्री शाहले नेपाल स्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोगका प्रमुखहरूसँग सामूहिक भेट र सम्वाद गरेका थिए। अब अर्को प्रसंग, नेपाली कांग्रेसमा चुनाव अगाडिदेखि नै देखा परेका विवाद र विभाजनका विषय अझै कचल्टिरहेको छ। पूर्व सभापति शेरबहादुर देउवा देश बाहिरै छन् भने विशेष महाधिवेशनबाट सभापति निर्वाचित गगन थापाको नेतृत्वलाई पार्टीभित्रका ठूलै समूहले अझै स्वीकार गर्न नसकेको देखिन्छ। पार्टीभित्र विभिन्न खेमाले भिन्न भिन्न कार्यक्रम गरिरहेका छन्। चुनाव अगाडि भएको विशेष महाधिवेशन पश्चात सो पार्टीमा परेको चिरा मेट्न एकताको प्रयास के भइरहेका छन् भनेर साथी शरद केसीले कांग्रेसका महामन्त्री प्रदीप पौडेललाई सोधेका छन्।
2: केही व्यवस्थापनको विषय विगतमा पनि समस्या बन्दै आएको थियो र अहिले पनि त्यो अवस्था छ नै, तर खास गरी हामीले संवाद गरिरहेका छौँ विधानको दायराभित्र बसेर, विशेष महाधिवेशनको म्यान्डेटभित्र हामीले सबैलाई जोड्ने, संसदले जाने र 15 महाधिवेशन सम्पन्न गर्ने वातावरण निर्माण गर्न हामीले खोजिरहेकै छौँ। त्यसमा संवाद जारी छ। अब विधानको व्यवस्था बमोजिम जसलाई जो जस्तो जिम्मेवारी प्रदान गर्न सकिन्छ सबैलाई समेटेर संरचनाभित्र राखेर अगाडि जाने परिस्थिति बनाउने नै एकमात्र उपाय हो जस्तो लाग्छ। अब त्यसमा चाहिँ वैधानिक व्यवस्था भन्दा बाहिर गएर अरू व्यवस्था गर्नुपर्छ भनेर भन्ने कुरा चाहिँ स्वाभाविक हुन सक्दैन। अब यही संरचनाभित्र विधानको दायराभित्र समेटिन सकिने जे अवस्था छ त्यसलाई अधिकतम उपयोग गर्नुपर्छ भन्ने मलाई लाग्छ। त्यसका लागि नेतृत्वसँग कंग्रेसका सिनियर अग्रज साथीहरूसँग परामर्श भइरहेको छ।
3: वैधानिक व्यवस्था भन्दा बाहिर गएर केही गर्न सकिने जुन भन्नुभयो, त्यो भनेको के संस्थापन इतर पक्षले अहिले 15 महाधिवेशन गर्नलाई चाहिँ फरक ढंगको संरचना तयार गरौं भन्ने प्रस्ताव गरे हो, त्यतर्फ संकेत गरे तपाईँले?
2: कार्य समिति भित्रै रिक्त पदहरू छन्, त्यसमा बाहिर रहनुभएका अग्रजहरू साथीहरूलाई समेट्न सकिन्छ। त्यसपछि अधिवेशनका लागि बनाउनु पर्ने जति समितिहरू छन्, सदस्यता व्यवस्थापन समिति, निर्वाचन समिति लगायतका विभिन्न समितिहरूमा पक्षधरताको आधारमा त्यसलाई समावेशी बनाउने, सबै पक्षका साथीहरू समेटेर ती समितिहरू बनाउने, र यसले चाहिँ अब लामो समय कार्य समिति जाने होइन, यसले त मुख्य गरी अधिवेशनै गर्ने हो। त्यसले अधिवेशनका निम्ति तयारी गर्दा चाहिँ सबैलाई समेटेर त्यस अनुसारको संयन्त्र निर्माण गरेर अगाडि जान सकिन्छ। अब अहिले केन्द्रीय समिति छ, अब यसको वैकल्पिक व्यवस्था गर्न खोज्दा त त्यो विधानको सीमा पूर्ववत अभ्यास पनि विपरीत हुन्छ।
3: 14 महाधिवेशनबाट निर्वाचित कार्य समिति र विशेष महाधिवेशनबाट निर्वाचित कार्य समितिलाई मिलाएर एउटा बनाएर अगाडि बढाउँ भन्ने प्रस्ताव पनि आएको हो, त्यो चाहिँ तपाईँहरूले नमानेको भन्ने हो?
2: अहिले मतलब यो किन आवश्यक हो चाहिँ त्यो पनि एउटा प्रश्न हुन जरुरी छ, र फेरि कहाँ त्यतिर यसलाई त्यस अनुसार गर्ने हो, यो त कस्तो भने अब शक्ति सञ्चय गर्ने स्वार्थका निम्ति हुने काम जस्तो देखिन्छ। त्यसैले
3: अझै पनि उनीहरूप्रति
2: होइन शङ्का भन्दा पनि के आधारमा चाहिँ हामीले अर्को स्क्रिप्टलाई तय गऱ्यौं त, त्यो कुराको कुनै विधानको कुनै व्यवस्थालाई आधार बनाएको त हुनुपर्छ होला।
3: तपाईँहरूले के दुईजना पूर्णबहादुर खड्का र डाक्टर शेखर कोइरालालाई वरिष्ठ नेता बनिदिनुहोस् भनेर आग्रह पनि गरे हो?
2: होइन, उहाँहरू यसरी वरिष्ठ हुनुहुन्छ, उहाँहरूलाई वरिष्ठ भन्न अप्ठ्यारो पनि छैन, उहाँहरू वरिष्ठ नै हो, उहाँहरूलाई सम्मान गर्ने कुरामा हामीले कुनै कसर बाँकी राख्दैनौँ।
3: तर विधानमा त्यो व्यवस्था छैन नि होइन,
2: पार्टीभित्र रहेको नचेचेको व्यवस्थापनको विषयसँग जोडिएको सन्दर्भ हो। विधानसँग व्यवस्था नहुने कुराले कार्यकारी पद हो कि होइन, अधिकार के छ भन्ने पक्षलाई त्यसले चाहिँ आकृष्ट गर्छ। तर व्यक्तिलाई सम्मान गर्ने सवालमा यी कुराहरू गर्न नसकिने विषय होइन।
3: तर तपाईँहरूले जुन मनोनित गरिदिनु भयो उही निकट नेताहरूलाई केन्द्रीय समिति, त्यसले त पार्टी एकताको प्रयासमा ठेस पुग्यो भन्ने पनि प्रतिक्रिया आएको थियो डाक्टर शेखर कोइरालाको।
2: सेन्ट्रल कमिटीमा साथीहरू ल्याउनुभन्दा अगाडि विभिन्न चरणमा कुराकानीहरू भएको हो, त्यो कुराकानी परिणाममुखी नहुने जस्तो देखिएपछि बाहिर रहनुभएका साथीहरूलाई एकताको मेसेज दिनका लागि, भूमिका दिनका लागि र महाधिवेशनको तयारी छिटो शुरूआत गर्नका लागि त्यसो गरिएको
3: हो। अब खास गरेर तपाईँहरूको प्रयास भनेको अब कांग्रेस जस्तो पार्टीमा अलिकति पारिवारिक विरासत बोकेका नेताहरूको पनि केही न केही भूमिका देखिने भएको हुनाले सकेसम्म कोइराला पक्षका नेताहरूलाई सहमत गराएर धेरै नलम्ब्याउने यो चरण निर्णायक चरणमा प्रवेश गर्नुपर्छ, जुटे पनि ठिक छ नजुटेपछि अब जो जो आउँथेन उनलाई किनारा लगाएर अगाडि बढ्ने भन्ने रणनीतिमा तपाईँहरू लाग्या हो।
2: होइन, हाम्रो पहिलो प्रयास त सबैलाई सँगै लाने, एकताबद्ध बनाउने, जुटाउने नै हाम्रो पहिलो प्रयास हो। अब प्रयास बाटो सम्भवै नभएपछि उत्पन्न हुने परिस्थिति त्यो हाम्रो काबुमा पनि हुँदैन।
3: तपाईँ अब नेपाली काँग्रेस विभाजनको डिलमा पुगेको महसुस गर्दै हुनुहुन्छ अथवा हामी एकताको कुनै न कुनै संघारमा पुग्दैछौ भन्ने लागिरहेका छन्?
2: अहिले त्यस्तो दुःख र गम्भीर स्थिति हुँदैन, यो कुनै न कुनै ढङ्ग बाचा चाहिँ समितिले मिल्ने परिस्थिति बन्छ जस्तो लाग्छ मलाई।
0: हुनुहुन्थ्यो नेपाली काँग्रेसका महामन्त्री प्रदीप पौडेल साथी शरद केसीसँग कुरा गर्दै। एउटा प्रसंग छोटकरीमा, नेपालले मलेसिया, कतार, सिंगापुर तथा अमेरिकासँग पारस्परिक कानूनी सहायता सम्बन्धी सम्झौता गर्न प्रस्ताव गरेको कानून न्याय तथा संसदीय मामिला मन्त्री सविता गौतमले आज प्रतिनिधि सभाको कानून न्याय तथा मानवाधिकार समिति समक्ष बताएकी छन्। केही साता अगाडि भारतसँगको त्यस्तै सम्झौता संसदमा पेश भएको थियो। मन्त्री गौतम,
4: भारतसँग गरेको हाम्रो पारस्परिक कानूनी सहायता सम्बन्धी सम्झौता चाहिँ संसदमा पेश भएको छ। यो मलेसिया, कतार, सिंगापुर र संयुक्त राज्य अमेरिका लगायतका केही देशहरूलाई पनि हामीले चाहिँ हाम्रो यो अग्रिमेन्ट यसमा चाहिँ आओस् न भनेर प्रस्तावहरू पठाउने कामहरू गरिराखेका छौँ।
0: ती सम्झौताले वित्तीय अपराधको न्यूनीकरण गर्न सघाउने मन्त्रीले बताएकी छन्। साथै यसले सम्पत्ति शुद्धिकरण तथा आतंककारी क्रियाकलापमा वित्तीय लगानी गर्ने कार्यलाई निवारण गर्ने सम्बन्धी पारस्परिक मूल्यांकनमा मदत गर्ने हुनाले फाइनेन्सियल एक्सन टास्क फोर्स एफएटीएफको निगरानी सूचीबाट नेपाललाई बाहिरिन सहयोग पुग्ने पनि उनले बताइन्। अन्त्यमा एउटा अन्तर्राष्ट्रिय प्रसंग, इरानले अमेरिकासँगको वार्तामा प्रगति भएको तर तत्काल सम्झौता भइहाल्ने टुङ्गो अझैसम्म नलागेको बताएको छ। अमेरिकी विदेश मन्त्री मार्को रुबियोले सोमबारभित्रै सम्झौता हुने बताए लगत्तै इरानका विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बगाईको यस्तो प्रतिक्रिया आएको हो। दुई पक्ष बीच सम्झौता हुन सक्ने अनुमानसँगै अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्यमा गिरावट देखिएको छ। बीबीसी विवरणहरूमा आधारित एक रिपोर्ट सुनौ अशोक दाहालबाट।
5: अमेरिका र इरान बीच तयार भएको भनिएको समझदारी पत्रमा 60 दिन युद्ध विराम लम्ब्याउने, हुर्मुज जलमार्ग खुलाउने र इरानको परमाणु कार्यक्रमबारे थप वार्ता अघि बढ़ाउने योजना समावेश रहेको विवरण आएका छन्। सप्ताह अन्तमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुवै पक्ष सम्झौता नजिक पुगेको बताएका थिए तर त्यसका लागि हतार नगर्न आफूले वार्ता टोलीलाई निर्देशन दिएको उनले बताएका थिए। भारत भ्रमणमा रहेका अमेरिकी विदेश मन्त्री मार्को रुबियोले आजै सम्झौताको खबर आउन सक्ने बताएका छन्। अज्ञात स्थलमा रहेको भनिएका इरानका सर्वोच्च नेता मुस्तफा खामेनेईसँग इरानी वार्ता टोलीको संचार सहज नभएका कारण शान्तिवार्ता लम्बिएको अमेरिकी गुप्तचर निकायलाई उद्धृत गर्दै अमेरिकी संचार माध्यमले जनाएका छन्। प्रस्तावित सम्झौतामा इरानमाथिको प्रतिबन्ध हट्ने समय, रोक्का रहेको इरानी कोष खुल्ला गर्ने विषय र इरानको परमाणु कार्यक्रम बन्द गर्ने अमेरिकी मागबारे मौन रहेको विवरण आएका छन्। अमेरिका र इरानबीच सहमति हुने आकलनसँगै तेलको मूल्यमा भारी गिरावट आउनुका साथै एसियाली स्टक बजार उकालो लागेको छ।
0: यसका साथै बीबीसी नेपाली सेवाको साँझ पख यही समाप्त हुन्छ। भोलि बेलुकी 9:15 बजे हामी फेरि उपस्थित हुनेछौ। त्यसबेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।

0: This is the BBC. There are no programmes on this channel at present. Details of all our services are at bbcworldservice.com.
1: यो हो रेडियो टाइगर 99.2 मेगाहर्ज।
2: रेडियो टाइगर स्टूडियो टाइम। यति बेला रात्रिको 9 बजेको छ।
3: हवस् त यतिन्जेल रेडियो टाइगर सुनेर साथ दिनुभएकोमा धन्यवाद। आजलाई हाम्रो नियमित प्रसारण यति नै। तपाईँको मिठो निन्द्राको कामना गर्दै हामी